0: छात्री छनौटका लागि गरिएको कम्प्युटराइज ड्रस शुरू गरेका थिए, जसमार्फत 1000 छनौट भएका छन्।
1: मधेस प्रदेश सभाको आज बस्ने बैठकमा मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिने कार्यक्रम रहेको छ। मधेस प्रदेश सरकारमा सहभागी जनमत पार्टीले वैशाख 22 गते मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लाग्नु भएको हो।
0: कोशी प्रदेश सरकारले स्वच्छ सुखी र समुन्नत प्रदेश निर्माण गर्ने दीर्घकालीन सोचका साथ आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। बिहिबार कोशी प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले सरकारका तर्फबाट आगामी वर्षको कार्ययोजना सार्वजनिक गर्नुभएको हो। प्रस्तुत नीति तथा कार्यक्रममा संघीयताको सबलीकरण, सुशासन, आर्थिक रूपान्तरण र सामाजिक न्यायलाई मुख्य प्राथमिकतामा राखिएको छ।
1: देशको आन्तरिक सुरक्षा, प्रशासनिक संयन्त्र तथा विपद व्यवस्थापनको प्रमुख जिम्मेवारी बोकेको गृह मन्त्रालय एक महिनादेखि मन्त्रीविहीन हुँदा राज्य संयन्त्रको प्रभावकारी सञ्चालनमाथि प्रश्न उठ्न थालेको छ। तत्कालीन गृहमन्त्री सुदन गुरूङले वैशाख 9 गते पदबाट राजीनामा दिएपछि हालसम्म मन्त्रालयले नयाँ राजनीतिक नेतृत्व पाउन सकेको छैन।
0: पूर्व अर्थमन्त्रीहरूले निर्मम भएर सरकारी खर्च कटौती गर्न सुझाव दिएका छन्। आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले पूर्व अर्थमन्त्रीसँग गरेको छलफलमा आगामी आर्थिक वर्षमा सरकारी खर्च कटौतीमा जोड़ दिएका हुन्। आर्थिक वर्ष 83-84 को बजेट निर्माणको अन्तिम चरणमा अर्थमन्त्री डाक्टर वाग्लेले 8 पूर्व अर्थमन्त्रीसँग नयाँ बजेटमा सुझाव लिनुभएको हो।
1: शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार 1 गतेबाट कक्षा 11 को पठन पाठन शुरू गर्ने भएको छ। माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा एक महिनाभित्रै प्रकाशित भएपछि मन्त्रालयले कक्षा 11 को पठन पाठन असार 1 गतेबाट शुरू गर्ने निर्णय गरेको हो।
0: अर्घखाँचीको छत्रदेव गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। बालबालिकालाई नियमित खोप सेवाको पहुँचमा ल्याई रोगमुक्त, सुरक्षित र स्वस्थ समाज निर्माण गर्ने उद्देश्यसहित गाउँपालिकाले यो महत्वपूर्ण उपलब्धि हासिल गरेको हो। गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको घोषणा गर्नुभएको हो।
1: भुक्तानी सेवा प्रदायक ई सेवाले जीवन बीमा नवीकरणलाई थप सहज, सुरक्षित र आकर्षक बनाउन विशेष उपहार योजना सार्वजनिक गरेको छ। यो योजना जेठ 1 गतेदेखि असार 32 गते 2083 सञ्चालन भइरहेको छ।
0: चर्चित अमेरिकी राइड हेलिङ कम्पनी उबरले बुधबारबाट काठमाडौँ उपत्यकामा आफ्नो सेवा सञ्चालनमा ल्याएको छ। लामो समयको चर्चा र विभिन्न तयारीपछि कम्पनीले नेपाली बजारमा राइड सेवा शुरू गरेको हो। उबरले बुधबार नै उद्योग विभागमा औपचारिक आवेदन समेत दिएको छ। उबरको एप मार्फत काठमाडौँका प्रयोगकर्ताले मोटरसाइकल र करका सुविधा छनौट गरी यात्रा गर्न थालिसकेका छन्।
1: अब शेयर बजार। बिहिबारको कारोबारमा 72 कम्पनीहरूको मात्र धितोपत्र मूल्य बढेको छ। यो दिन नेप्से 12.36 अंकले घटेर 2742.11 बिन्दुमा बन्द भएको बजारमा 188 कम्पनीहरूको धितोपत्र मूल्य घटेको छ भने 9 कम्पनीको धितोपत्र मूल्य भने स्थिर रहेको छ।

0: हजारमा दिस होम वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: दिस होम, खुसीको कनेक्सन।
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना। सावधान, सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले पठाएको लिङ्क क्लिक नगर्नुहोस् र आफ्नो ओटिपी पासवर्ड कसैलाई नदिनुहोस्। अनलाइन ठगीबाट बच्नुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब विदेशका खबर। गाजामा जारी सैन्य द्वन्द्वका कारण 10,000 सर्वसाधारणको ज्यान जानुका साथै घर, विद्यालय र आश्रय स्थल लगायत करिब 90% नागरिक पूर्वाधारहरू ध्वस्त भएका छन्। इजरायलको कड़ा नाकाबन्दीका कारण पानी, खाद्यान्न, बिजुली र सरसफाई जस्ता अत्यावश्यक सेवाहरूको पहुँच गम्भीर रूपमा सीमित बनेको छ। बाँचेका नागरिकहरू पनि भुकमरी, बारम्बारको विस्थापन र महामारीको जोखिमसँग जुतिरहेका छन्। यसै पृष्ठभूमिमा संयुक्त राष्ट्रसंघीय निकाय युएन उमेनले गाजामा महिला र बालिकाहरूमाथि युद्धको मूल्य शीर्षकको पैरवी प्रतिवेदन सार्वजनिक गरेको छ। सन् 2026 अप्रेल 17 जारी गरिएको यस प्रतिवेदनले अक्टोबर 2023 डिसेम्बर 2025 अवधिलाई समेट्दै मानवीय संकटले महिला र बालिकामा परेको लैंगिक असरको विश्लेषण गरेको छ।
5: काबा महिला भलिबल च्याम्पियनशीप शुक्रबार शुरू हुँदैछ। प्रतियोगिताको पूर्व सन्ध्यामा नेपाल भलिबल संघले आयोजना गरेको कार्यक्रममा सहभागी सबै टीमका कप्तानले प्रतियोगिता खेल्न उत्साहित रहेको बताएका छन्। काबा च्याम्पियनशीपमा घरेलु टोली नेपाल सहित 8 टोलीले प्रतिस्पर्धा गर्दैछ।
4: अब कला तथा मनोरञ्जन। चलचित्र विकास बोर्डले नेपाली चलचित्र क्षेत्रलाई संस्थागत र व्यवस्थित बनाउने उद्देश्य सहित विभिन्न विधाका चलचित्र कर्मीलाई आधिकारिक परिचय पत्र वितरण गरेको छ। बोर्ड परिसरमा आयोजित विशेष कार्यक्रममा बोर्ड अध्यक्ष दिनेश डिसीले सर्जकहरूलाई एक एक गर्दै परिचय पत्र हस्तान्तरण गर्नुभएको थियो। बोर्डका अनुसार पहिलो चरणमा कुल 122 जना चलचित्र कर्मीलाई परिचय पत्र प्रदान गरिएको छ।
5: अब विचार विश्लेषणको पालो। जनताबाट टाढिएको विकास शीर्षकमा मणिकर कार्कीको विचार आजको कान्तिपुर दैनिकमा छापिएको छ। इतिहास साक्षी छ, जनतालाई नजोडिकन, जनताको आवश्यकता पहिचान नगरिकन, जनतालाई सचेत नबनाइकन, समुदायलाई संगठित र सहभागी नगराइकन गरिने जुनसुकै विकास निर्माणको कार्य पनि फलदायी हुन सक्दैन, परिणाममुखी हुन सक्दैन। जब राज्यले गर्ने भनिएको विकास अघि विनाश आइदिन्छ, त्यसले समुदायलाई विकाससँग जोड्ने भन्दा पनि झन टाढा र व्यवारिसे बनाइदिने खतरा रहन्छ। त्यसले विकासलाई राज्य र शासकीय मनोकांक्षाको विषय बनाइदिन्छ। त्यस्तो विकासमा जनता जोडिँदैनन्।
4: त्यस्तै आसन्न बजेटका प्राथमिकता शीर्षकमा डाक्टर अर्जुन कुमार कार्कीको विचार गोर्खापत्र दैनिकमा छापिएको छ। नेपालमा करको दायरा विस्तार आवश्यक छ ताकि सबै सक्षम वर्गले न्यायोचित योगदान गर्न सकुन् र प्रगतिशील कर प्रणाली प्रभावकारी रूपमा लागू होस्। उच्च आय र सम्पत्तिमाथि बढ़ी दरको कर मार्फत कर प्रणाली व्यापक बनाउँदा राज्यको राजस्व क्षमता मजबूत हुन्छ। संकलित स्रोतलाई शिक्षा, स्वास्थ्य, आवास र रोजगारी सृजनामा लगानी गर्दा मात्र सामाजिक न्याय सम्भव छ।
5: हवस्त, अहिले नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो एन आर्यन 99.1
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

नमस्कार रणनीत श्रोता, आजको नेपाली बहसमा खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ र डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत विश्वभर छरिएर रहेका नेपालीहरूले हामीलाई सुनिराख्नु भएको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि यो एकैसाथ प्रसारण भइरहेको छ र नेपाली बहसको आजको चर्चाको विषयलाई हामी केलाउन चाहन्छौँ र नेपाली बहसमा 2083-84 बजेटको पूर्व छौ र यो बजेट कस्तो आउँछ र बजेटमा जनताका भावनाहरू समेटिन्छन् कि समेटिँदैनन्, नीति तथा कार्यक्रममा बोकिएका महत्वाकांक्षाहरू बजेटमा अटाउँछन् कि अटाउँदैनन् लगायतका धेरै विषयहरूको बारेमा आज हामी चर्चा परिचर्चा गर्नेछौँ र 2083-84 बजेट आउने जेठ 15 गते नजिकैछ। त्यसमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले कुन तरिकाले अर्थतन्त्रलाई चलायमान बनाउनका निम्ति र अर्थतन्त्रलाई अझ बलियो बनाउनका निम्ति र बजेटका दायराहरूलाई कसरी फराकिलो बनाएर अगाडि बढ्ने सोच राख्नु भएको छ, यसको विषयमा आज हामी बहस र चर्चा गर्दैछौँ। र विशेष गरी बजेट हरेक देशको लागि एउटा कायापलट हुने एउटा त्यो स्थान हो जहाँ चाहिँ राम्रोसँग बजेट आयो भने, जुन बजेटमा जनताका भावनाहरू समेटिए भने देशको विकास र समृद्धिमा यसले निकै ठुलो टेवा पुर्याउन सक्दछ। हामी भरतमोहन अधिकारीलाई सम्झन चाहन्छौँ। बजेट पहिलो बजेट जतिखेर चाहिँ भरतमोहन अधिकारीले एउटा सबैको भावना समेटेको बजेट ल्याउनु भएको थियो, त्यतिखेरको अवस्थादेखि लिएर आज नेकपा एमाले लगायत वामपन्थी दलहरूले त्यसको उदाहरण दिने गर्दछन्। आफ्नो गाउँ आफै बनाऊदेखि लिएर वृद्ध भत्ताको जुन सुरुवात गरिएको थियो त्यति बेलाबाटको बजेटले नेपालमा धेरै कायापलट गर्दै गयो र जनतासँग प्रत्यक्ष रूपमा त्यो बजेट चाहिँ समेटिन पुग्यो। त्यो कारणले गर्दाखेरि आजसम्म आइपुग्दाखेरि अब बजेट एउटा यसको दायरा बढाउने मात्र होइन, यसलाई चाहिँ ठूलो भोल्युममा बढाउने मात्र होइन, जनतासँग प्रत्यक्ष समेटिएका कुराहरूलाई चाहिँ बजेट मार्फत सम्बोधन गरिनुपर्दछ भन्ने खालका विषयहरू पनि उठेका छन्। हाल कायम रहेको व्यक्तिगत 5 लाख र दम्पतिको 6 लाख रुपियाँको आयकर छुटको सीमालाई बढाएर 10 देखि 12 लाख रुपियाँ पुर्याउनु पर्ने सुझाव पनि प्रस्तुत भएका छन्। बजारमा माग बढाउन र आर्थिक गतिविधि चलायमान बनाउन भ्याटको दर 13% घटाएर 10 देखि 12% ल्याउनु पर्ने पनि सुझावहरू आएका छन्। कुनै पनि क्षेत्रलाई 100% कर छुट दिनु हुँदैन, बरु 90% छुट दिएर कर विवरण रिटर्न फाइल बुझाउनु अनिवार्य गर्नुपर्दछ, जसले करको दायरालाई विस्तार गर्छ भन्ने ढंगले पनि आज बहस र चर्चा भएका छन्। आज हामी नेपाली बहसमा कुरा गर्न चाहन्छौँ र बजेटको यो पूर्व सन्ध्यामा प्रधानमन्त्रीले जुन किसिमको हट त्यागेका छैनन् यसले गर्दाखेरि अझ फेरि देश चाहिँ एउटा मुठभेडतर्फ जाने एउटा खतराको घन्टी बजिसकेको छ। देशमा फेरि अप्ठ्यारो स्थिति पैदा हुने स्थिति पनि देखिएको छ, किनभने सभामुखले भेट्न जाँदाखेरि पनि सभामुखले बोलाउँदाखेरि पनि प्रधानमन्त्रीले हट नत्यागेको भन्ने बुझिएको छ र विपक्षी र सत्तापक्षकै चेपुवामा यतिखेर सभामुख डोलप्रसाद अरियाल डिपी अरियाल परेको भान भएको छ। सभामुख र प्रतिपक्ष बीच सवाल जवाफ पनि भइरहेका छन्। सदनमा खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अरियाल अप्ठ्यारोमा छन्। संसदमा विपक्षी दल विभाजित भएको छ। यस्तै प्रकारका गतिविधिहरूका कारणले गर्दाखेरि अहिलेको संसद पनि बन्धक बन्ने, अहिलेको संसद पनि अप्ठ्यारो दिशातर्फ अगाडि बढ्ने र प्रधानमन्त्रीले नटेर्ने भइसके पछाडि यसले निकै ठुलो सङ्कटको घडी नेपालीहरूले फेरि बेहोर्नु पर्छ कि जनताको आवाजहरू मुखरित हुने थलो संसदमा जुन किसिमको उपस्थिति हुनुपर्दथ्यो र जुन किसिमले प्रधानमन्त्री आउनु पर्दथ्यो प्रधानमन्त्री नआउँदाखेरि यसका धेरै प्रश्नहरू यतिखेर उब्जिएका छन्। आदरणीय श्रोता, नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ। हुम्ला र बाजुराको सीमा विवादको विषयलाई हामीले हिजो उठायौँ, जहाँ चाहिँ निकै मरणासन्न हुने गरी चाहिँ बाजुरावासीहरूले लामपाटावासीहरूलेलाई हुम्लाका खारफुनाथ र सार्केगाडबाट आएको समूहले जथाले अराजक समूहले कुटपिट गरेको विषयले अहिले निकै ठूलो एउटा समाचार बनिरहेको एउटा स्थिति छ र त्यहाँ पर्यटन भर्न गएका सुदूरपश्चिम प्रदेश धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल लगायतको टोलीले आधै बाटोबाट फर्काइसके पछाडि माथि के छ, किन फर्काइयो, किन त्यहाँ चाहिँ के गतिविधिहरू भइरहेका छन्, किन पर्यटन भर्नका निम्ति नेपालभित्रैको भूमि बीचको लडाईँ नेपालीहरूले सहनुपर्ने हो त, आज धेरै प्रश्नहरू छन्। त्यसमाथि जहाँ त्यो अहिलेको अवस्थामा जुन त्यो विवाद सिर्जना भएको छ, जुन विवाद सिर्जना भएको ठाउँ का विषयमा रानी सैनका विषयमा पनि निकै ठूलो विवादहरू आएका छन्। यतातिर हुम्लाका सांसदले आफ्नो भूभागमा परेको भन्दै गर्दाखेरि बाजुराका सांसदले आफ्नो भूभागमा पर्छ भन्दै हिजो मात्रै हामीसँग कुराकानी गर्नुभएको छ। जसको क्षेत्रमा परे पनि यो नेपालको भूमि हो, नेपालको भूमिमा यसरी विवाद गरेर जिल्ला बीचको विवादले गर्दाखेरि यो अराजकता निम्त्याइनु हुँदैन र तत्कालीन बेलाका दोषीहरूलाई कानूनी कठघरामा भ्याउनुपर्छ भन्ने ढङ्गका विषयहरू पनि आएका छन्। आज हामीलाई थाहा छ त्यो क्षेत्र रानी सैन क्षेत्र जहाँ चाहिँ निकै ठूलो तस्करी
हुने गरेको भन्ने पनि बुझिएको छ। हिजोका वन प्रशासकहरूले वन अधिकृतहरूले पनि सामाजिक सञ्जालमा लेखेका छन् त्यहाँ चाहिँ निकै ठुलो तस्करी हुने एउटा टर्निङ पोइन्ट हो, त्यहाँ निकै ठुला शक्तिशाली व्यक्तिहरूको पनि ठाउँ रहेको छ। केही समय अगाडि छक्क लामाको त्यहाँ उद्योग समेत रहेको भन्ने खालका विषयहरू पनि यतिखेर आएका छन्। यतिखेर ठुला हाई प्रोफाइल व्यक्तिहरूलाई त्यहाँ जोड्न खोजिएको छ र यसको बारेमा अनुसन्धान हुनुपर्दछ र यसको बारेमा चाँडोभन्दा चाँडो नेपाल सरकारले यसको डिटेल्सहरू लिएर नागरिकहरूलाई कुटपिट गर्ने, तस्करहरूले चाहिँ नागरिकहरूलाई एक आपसमा भिडाउने, उस्काउने, उठाउने, होइन पर्या पर्यटन भर्दाखेरि त त्यहाँकै राजस्वमा वृद्धि हुने थियो हुम्ला र बाजुराको राजस्वमा, तर व्यक्तिले आफ्नो पेटमा हाल्ने, आफ्नो खातामा हाल्ने जुन किसिमको प्रवृत्ति चलेको भनिएको छ त्यसका बारेमा अध्ययन अनुसन्धान हुनुपर्दछ भन्ने आवाज पनि यतिखेर उठेको छ। आज हामी नेपाली बहसमा यस विषयलाई पनि उठान गर्न चाहन्छौँ। भट्ट र अग्रवाल सहित 29 विरूद्ध मुद्दा चलाउन सिफारिस भएको छ। सम्पत्ति शुद्धिकरणका करिब 20 अर्ब बिगो र 2-10 वर्षसम्म कैद दावी गर्न पनि माग गरिएको छ। हिमालय रि इन्सुरेन्स, हिमालय सेक्युरिटिज ब्याङ्क, एचएलआई लार्ज क्याप फण्ड र नेपाल माइक्रो इन्सुरेन्स लगायत कम्पनीमा रहेको सर्वसाधारणको करिब 3 अर्ब 74 करोड अवचलन गरेको आरोप लागेको छ भट्ट र अग्रवालहरूले। आज हामी यो विषयलाई पनि उठान गर्न चाहन्छौँ नेपाली बहसमा। छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।

0: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना। आफ्नो मोबाइलमा आएको ओटिपी कोड कसैलाई नबाँड्नुहोस्। स्क्रिन सेयरिङ एपबाट टाढै रहनुहोस्। तपाईँको सानो गल्तीले खाता खाली हुन सक्छ। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।

0: तारो विषयमा तारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ
1: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
2: डिसोम फाइबर नेट
3: यतिकै हाम्रो बेसमा पूर्व अर्थमन्त्री डाक्टर प्रकाश चन्द्र लोहनी हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
4: धन्यवाद।
3: जब हिजो अर्थमन्त्रीज्यूले पूर्व अर्थमन्त्रीको हैसियतमा तपाईँहरूलाई अब आगामी 83-84 को बजेटको पूर्व सन्ध्यामा छलफलका लागि बोलाउनु भयो, सुझावहरू संकलन गर्नुभयो, अहिलेको परिस्थितिमा कस्तो खालको बजेट आवश्यक छ, सरकारले गरेको तयारी, आएको नीति तथा कार्यक्रम प्रति तपाईँको टिप्पणी भन्नु के छ? डाक्टर
4: उहाँको प्रस्तुति र चिन्तन त मलाई राम्रो लाग्यो। उहाँले के भने, बजेट भनेको तपाईँको एउटा निरन्तरता पनि हो, पुरानो पहिलेको भइरहेका कुरा राम्रा कुराहरूलाई पनि लिने, अनि अहिलेको समय सापेक्षिक रूपमा अहिलेको अवस्थामा के आवश्यक छ त्यसलाई पनि अगाडि लैजाने, यी सबैलाई समेटेर जाने काम अहिलेको सरकारले गर्छ र हिजोको राम्रो कामहरूलाई पनि नछोड्ने, अब अहिलेको चुनौतीहरूलाई पनि मुकाबला गर्नको लागि नयाँ दृष्टिकोण पनि राखेर जानुपर्छ भन्ने हाम्रो धारणा हो भने उहाँको चिन्तन त्यो थियो। राम्रै लाग्यो मलाई। सबै अरू अर्थमन्त्री पूर्व अर्थमन्त्रीजीहरूले पनि आफ्नो आफ्नो अनुभव आफू आफूले देखेको कुरा बडो सकारात्मक रूपमा त्यहाँ प्रस्तुत भनु हुनुभएको थियो।
3: हजुर, तपाईँले पनि सुझाव दिनुभएको छ डाक्टर साहब, होइन, सरकार र निजी क्षेत्र मिलेर जानुपर्छ, नेपालको निजी क्षेत्रलाई नीतिगत रूपमा संरक्षण गर्ने नेताहरू नै पछि विवादमा पर्ने अवस्था पनि देखिन्छ, यो कसरी चाहिँ निजी क्षेत्रलाई समेटेर लैजान सकिन्छ, यहाँहरूको तपाईँको चाहिँ धारणा के थियो त्यसमा?
4: अब हेर्नुहोस्, नेपालको 84%, नेपालको 80% भन्दा लगानी रोजगारी सबै कसले गर्छ त? निजी क्षेत्रले नै, होइन? निजी क्षेत्र भनेको ठुलो व्यापारी पनि पर्छन्, अब मझौला उद्योगी पनि पर्छन्, साना उद्योगी पनि पर्छन्, साना किसान पनि पर्छन्, मझौला किसान पनि पर्छन्, होइन? यी सबै निजी क्षेत्र हुन्छ। एउटा 4-5 चाहिँ खसी चाहिँ दसैँमा बेचेर त्यसबाट दसैँ चलाउने, त्यो पनि निजी क्षेत्र हो, त्यो पनि व्यापारी हो, निजी क्षेत्र हो। र ठुल्ठुला मिल चलाउने पनि निजी क्षेत्र हो। भनेको मतलब अब तपाईँले निजी क्षेत्र भनेर भन्दाखेरि सबै सबै सबै क्षेत्रलाई नि भोलि यो देशमा उत्पादन गरेर नाफा गरेर यहाँ धनी हुनु राम्रो कुरा हो, यो गर्न सकिन्छ। त्यसको लागि जो सरकार आएको छ त्यो सरकारले एउटा वातावरण बनाइदिएको छ, त्यो सरकारले त्यसमा हामीलाई प्रोत्साहन गर्छ भन्ने वातावरण तयार गर्ने काम चाहिँ नेपाल सरकारको।
3: सबैलाई प्रोत्साहन गर्ने नीति लिनुपर्छ भन्नुभयो यहाँले चाहिँ, जस्तो अब अहिलेको अवस्थाको अर्थतन्त्रको दायरा, होइन, अर्थतन्त्रको संकुचन वा अर्थतन्त्रको अवस्था चाहिँ तरलता कस्तो छ, र यो सन्निकटको बिचबाट चाहिँ सरकारले राम्रो एउटा ब्युटी बजेट ल्याउन सक्दछ जो चाहिँ दीर्घकालसम्म यो बजेटको वाह वाह होस्।
4: त्यसैले तपाईँको फोकस केमा हो त्यो गर्नु पर्यो। फोकस चाहिँ निजी क्षेत्रलाई अगाडि दिने हो भने निजी क्षेत्रलाई प्रोत्साहन गर्ने खालका कुराहरू ल्याउनु पर्यो। निजी क्षेत्रलाई ए यो देशमा चाहिँ अब हामीलाई चाहिँ जसाबाबी गरिँदैन, यो देशमा कुनै रिस उठ्ने बित्तिकै कसैले डोजर लगाउँदैन, कानुन बाहुन यो देशको राज्य चल्छ र हामी ढुक्क भएर काम गर्ने वातावरण छ भन्ने त्यो त्यो खालको अनुभूति चाहिँ नेपाल सरकारले दिनु पऱ्यो। एट द सेम टाइम के भने, जसले बदमासी गरेको छ त्यो पनि कानुनभन्दा बाहिर जान पाउँदैन। बदमासी गरेको मान्छेलाई चाहिँ देशको कानुनले जो समात्छ त्यसमा चाहिँ सरकार दृढ छ, सरकारको चरित्र छ, नैतिकता बोकेको सरकार छ, त्यस कारण त्यो कुरामा यसले दायाँ पनि गर्दैन तर काम गर्ने मान्छेलाई चाहिँ मौका पनि दिन्छ भन्ने त्यो वातावरण, त्यो दृष्टिकोण चाहिँ तपाईँका नीति तपाईँका कानुनहरूबाट तपाईँले दिन सक्नु पर्यो। अहिलेको चुनौती भनेको सरकारले यही हो भने त, अहिलेको चुनौती भनेको नयाँ कुरो चाहिँ नयाँ नै रातारात ल्याउने भन्ने कुरो त मैले केही देखिरहेको छैन। केही पुरानै योजनाहरू हुन्, पुरानै महत्त्वका राष्ट्रिय गौरवका योजनाहरू हुन्, तिनीहरूलाई नै लागू गर्ने हो। नेपाल सरकारले जे लागू गर्छु भनेको छ त्यो चाहिँ लागू गरेर देखाइदिने, जति पैसामा काम गर्छु भने त्यति काम गर्ने, सरकारले चाहिँ भ्रष्टाचार रोक्ने, आफ्नो आफूभित्रको भ्रष्टाचार रोक्ने र लगानीकर्ताको हैसियतले नेपाल सरकारले चाहिँ कुशल लगानीकर्ता नेपाल सरकारले पनि हुने, कुशल निजी क्षेत्रमा चाहिँ होइन, कुशल लगानीकर्ता नेपाल सरकार पनि हुने, भत्केका बिग्रिकालाई सम्हालेर प्रतिफल हुने क्षेत्रमा चाहिँ लगानी नेपाल सरकारले बढाउने, त्यो दृष्टिकोण नेपाल सरकारले पनि राख्नुपर्छ।
3: होइन, अहिले लगानीको वातावरण त्यति राम्रो छैन, होइन, वैदेशिक लगानी पनि आएको छैन, यहाँलाई थाहा छ बैङ्कमा पनि धेरै मौजदात निक्षेपहरू थुप्रिएको अवस्था, लगानीकर्ताहरू ऋण लिन पनि डराइरहेको एउटा अवस्था, समग्र क्षेत्रलाई अहिलेको बजेटले समेट्न सक्छ, सबैलाई चाहिँ खुसी पार्ने एउटा स्थिति हुनसक्छ बजेट आइसकेपछि? ल है, अब चाहिँ
4: मैले भने तपाईँको बजेटले त एउटा मन्त्री बजेट भन्दाखेरि त्यो क्याबिनेटको क्याबिनेट हुन्छ, यो सरकार हुन्छ, सरकारले चाहिँ अब यो देशमा चाहिँ काम गरेर खाने मान्छेलाई चाहिँ मौका दिन्छ, किसानले चाहिँ टाइममा चाहिँ हामी चाहिँ मल पुऱ्याइदिन्छौँ, त्यो किसानले चाहिँ समय त्यो ब्याङ्क्सहरूबाट हामी ऋण पनि दिलाइदिन्छौँ, जो सहकारीहरू छन् अथवा लघु वित्तहरू छन् तिनीहरूको काम कारबाही हामी सुदृढ गराउँछौँ, ठग्न कसैलाई दिँदैनौँ, सरकार कडा भएर जान्छ तर उत्पादन बढाउने कुरामा लगानी बढाउने कुरामा सरकार सहुलियतपूर्ण भएर जान्छ भन्ने कुरामा आफ्ना दृष्टिकोणबाट नेपाल सरकारले त्यही खालको नीति ल्याउनु पर्यो।
3: अहिलेको अवस्थामा चाहिँ यो नेपालको कृषि उपजलाई अलिकति बजारीकरण गर्नका निम्ति र कृषकहरूलाई प्रोत्साहन गर्नका निम्ति हिजो भएका कार्यहरू र अबको सरकारले गर्नुपर्ने सुझाव चाहिँ के छ डाक्टर साहबको?
4: अब हेर्नुहोस्, नेपालमा अहिले कृषिको नाममा चाहिँ धेरै ठगे हो कि, कृषिको नाममा तपाईँको पार्टीका कार्यकर्ताहरूलाई कृषिको लागि उत्पादनको ऋण दिने भनेर भन्ने ऋण दिएको छ, त्यसको काम भएको छैन। महालेखा परीक्षकको रिपोर्ट हेर्नुहोस्, अनेक रिपोर्ट हेर्नुहोस्, जति विदेशीबाट पैसा आएका छन् कृषिको नाममा आएका चाहिँ कार्यकर्ताहरूलाई पार्ने एउटा वातावरण बनेको छ। अहिले यो सरकारले कमसेकम त्यो चाहिँ हामी गर्दैनौँ, होइन, र कृषिको जो किसान छ त्यो किसानले गरेको उपज छ त्यसलाई बजारमा ल्याउनुको लागि नयाँ संस्थागत संरचनाहरू पनि हामी निर्माण गर्छौँ अथवा भइरहेकालाई हामी मद्दत गर्छौँ। तपाईँलाई उदाहरण दिन्छु, अहिले सहकारी हामीले के को लागि बनाएको? सहकारी भनेको उत्पादन तलब हो भनेदेखि त्यसलाई बजारीकरण गर्नको लागि सहकारीले मद्दत गरिदिएला, बिउ बिजन पनि सहकारीको मार्फत किसानमा पुर्याउने, किसानको उपज पनि सहकारीको मार्फत चाहिँ बजारमा ल्याउने, त्यो काम भइरहेको छ अहिले, केही पनि भएको छैन। उल्टो के भनेदेखि तिनवटा खम्बा, समाजवादको खम्बा भनेको सहकारी भनेको, समाजवादको खम्बालाई नै ढाल्ने काम चाहिँ सरकारहरूले गरिरहेको छ भने यसलाई तपाईँले बनाउनु पर्यो। अब यसलाई तपाईँको त्यो भन्नुहोस् त, तपाईँको त्यो तलको त्यो 3 महिना मात्रै खान पाउने किसान अलिकति उब्जाएको छ, त्यसको लागि चाहिँ सहुलियत दिने संस्थागत संरचना नेपाल सरकारको के छ? तल्लो स्तर नेपाल सरकारलाई ब्याङ्कहरूले त सानो किसान साना किसानलाई त्यो हेर्दैन, त्यहाँ किसान कृषिले गएको ऋण त घटेर गएको छ ब्याङ्कहरूबाट, ब्याङ्कहरूले दिँदै ठुलालाई नै हो, ठालुलाई नै हो। अहिले 55-60 खरबको चाहिँ तपाईँको ऋणहरू छ, के अरे ब्याङ्कहरूको जो लगानी छ, हेर्नुहोस् त ठुलै व्यापारीहरूले लगिरहेका छन्, ठुलोले नलगाउनु भन्ने पनि होइन, तर सानोमा पनि त पुग्नु पऱ्यो नि त, खोइ सानोमा पुग्ने खोइ मेकानिजमहरू खोइ त्यो संयन्त्रहरू पहिले थियो तपाईँको साना किसान विकास आयोजना भन्ने थियो, तपाईँ किसानहरूको समूहहरू बनाएर काम गर्ने सिस्टमहरूले।
3: अहिले त कृषकले ऋण पाउने अवस्था छैन नि त, होइन, कृषकहरूलाई चाहिँ एकदम अपमानित गरिएको छ, कृषि पेसा एकदम राम्रो हो उत्तम हो भन्ने ढङ्गले चाहिँ व्याख्या गर्नै सकिएन क्या यो राज्यले चाहिँ?
4: छैन, त्यसकारण के भने, त्यसकारण तपाईँ डिजिटलाइजेसन गर्ने प्रविधि लिएर आउने यी कामहरूलाई अगाडि बढाउनुहोस्, तर मुख्य कुरो विचार गर्नुहोस् के भने, उत्पादन गर्ने उत्पादनकर्ताको भनेको मुख्य उत्पादनकर्ता भनेको किसान हो, मुख्य उत्पादनकर्ता भनेको मजदुर हो, मुख्य उत्पादनकर्ता भनेको रोजगारीको लागि तडपिरहेको युवकहरू हो, तिनीहरूलाई चाहिँ कहाँ कसरी पुग्ने तपाईँ त्यो संस्थागत संरचना बनाउनु छ? अहिले त बनिसकेको छैन, अहिले बनेको पनि भत्किएको छ, सहकारीहरूको बदनाम भएर बसेका छन्, कोही तपाईँको सहकारी भन्ने बित्तिकै मान्छे डराउन थालेका छन्, लघु वित्तहरू चाहिँ किसानहरूलाई शोषण गर्ने यन्त्रको रूपमा चाहिँ खडा भइरहेका छन् अहिले, त्यो पनि कतिको पैसा चाहिँ डुबिरहेको छ, किसानको पैसा डुबिया छ, के अरे लघु वित्तको पैसा डुबिया छ, सहकारीको पैसा डुबिया छ, ब्याङ्कहरूको चाहिँ ठुलैबाट पनि ठुलैहरूले पनि अब मिलेर राजनीतिज्ञहरूसँग मिलेर दुरुपयोग गरेको उदाहरणहरू आइरहेको छ। यसलाई यो सबैलाई सुधार गर्ने र नयाँ संस्थागत संरचना बनाउने जिम्मेवारी अहिलेको सरकारको छ।
3: जस्तो एउटा महत्त्वकांक्षा हुन्छ सबैको, होइन, महत्त्वकांक्षा, जस्तो नेपालीहरूले चाहिँ नयाँ नै अर्थमन्त्री आउँदाखेरि, नयाँ अनुहार आउँदाखेरि, नयाँ सरकार आउँदाखेरि अब चाहिँ के हुन्छ कि भन्ने चाहिँ आशा राख्छ। डाक्टर सोनिम वागले अर्थमन्त्रीमा आइसके पछाडि उहाँप्रतिको पनि एक किसिमको जनताको जुन विश्वास छ, जुन आशा छ, त्यो आशालाई निराशामा परिणत हुन नदिन उहाँ सक्षम हुनु होला अहिलेको अवस्थामा?
4: त्यसैले अहिले तपाईँको आफूले सक्ने भन्दा बढ्दा फुर्तिबिन नलाउने हो कि, हुन्छ, अहिलेको आर्थिक टिम राम्रो छ, मैले देखा, मैले मलाई लागेको चाहिँ अर्थमन्त्री लगायत गभर्नर यो योजना आएको उपाध्यक्ष सबै सबै अनुभवी राम्रो एउटा राम्रो आर्थिक टिम छ, त्यसलाई त्यसले चाहिँ के भने अब नेपालमा उत्पादन गरेर अगाडि जानको लागि चाहिँ यो प्रोत्साहनको वातावरण खडा भएको छ भन्ने चाहिँ त्यो संस्थागत संरचना त्यो सुविधाहरू त्यो सहुलियतहरू पुर्याउने काम चाहिँ नेपाल सरकारको अर्थमन्त्रीले म यसरी गर्छु भनेर उहाँले संस्थागत संरचनाहरू बनाउनुपर्छ, उहाँले संस्थागत संरचनाहरूलाई अगाडि लैजाए यसरी मैले किसानहरूमा पुग्छु यसरी युवकहरूलाई म रोजगारीको लागि म बनाउँछु मजेवाला उद्योगहरूलाई यसरी म चाहिँ ब्याङ्कहरूबाट पैसा दिलाउँछु भन्ने चाहिँ यो एउटा मेकानिजम चाहिँ उहाँले चाहिँ अहिले छैन देशमा वास्तव भएको पनि भताभङ्ग भएको छ, भ्रष्टाचारले नष्ट भएको छ, भएकालाई फेरि सत्यानाश भएको छ, त्यसलाई पुनर्निर्माण गर्ने काम हो के त मैले अहिले
3: र आज अब यो अर्थ तन्त्रको विषयमा हामीले बहस गर्ने हो भने जुन किसिमले हाम्रो अर्थतन्त्रको आजको अवस्था छ, मध्यपूर्वको जुन तनाव छ होइन, रेमिट्यान्सको अवस्थाले डिप्रेसनले चाहिँ धानेको अर्थतन्त्रलाई चलायमान बनाउनु पर्ने एउटा अर्को यो जटिलता पनि छ, यी सबै कुराहरूलाई ध्यान दिएर देश त आत्मनिर्भर चाहिने रहेछ नि त डाक्टर साहब, होइन यो विश्वमा त कतिखेर के हुन्छ भन्ने कुराले त निकै ठुलो असर पार्दो रहेछ नि त,
4: अहिले नै हामी असरमा पर्यौँ। नेपाललाई दुईवटा सङ्कट छ, एउटा ऊर्जाको सङ्कट छ, एउटा चाहिँ खाद्यान्नको सङ्कट छ, म एउटा व्यापारको सङ्कट छ, व्यापारको असन्तुलनको सङ्कट छ, होइन तिनवटा सङ्कटहरू छ। अब ऊर्जाको सङ्कटमा ऊर्जाको सङ्कटै म भनेर भन्छु किनभने अहिले पनि तपाईँको जाडोको समयमा उताबाट बिजुली आएन भनेदेखि यहाँ चल्दैन, यहाँ उद्योगहरू चल्दैनन् होइन, नेपाल ऊर्जामा सेल्फ सफिसियन्ट छैन नेपाल, र आफू तर दुर्भाग्य के छ भने आफूले लिएको ऊर्जा आफूले उत्पादन गरेको ऊर्जा पनि म निर्यात गर्छु भन्छु कि यहाँ चाहिँ ग्यास एलपिजी ग्यास बाहिरबाट इम्पोर्ट गरेर चाहिँ अरबौँ रुपियाँ दाम तपाईँ पठाउनुहुन्छ होइन, तर त्यही आफूचित्र भएको ऊर्जालाई देशभित्र लगाउनु चाहिँ तपाईँ चाहनुहुन्न, तपाईँ एक्सपोर्ट गर्छु भन्नुहुन्छ, देशभित्र लगाउनु भयो भनेदेखि त्यसको मूल्य त्यसको भ्यालु आएर धेरै बढी हुन्छ, त्यसले देशको उत्पादनलाई धेरै मद्दत गर्छ भने यो एउटा यो चिज कसरी तपाईँले समाधान गर्नु एनर्जीको सेक्टरमा होइन, उहाँले एउटा मुख्य एउटा यो हेर्नु पऱ्यो, ऊर्जाको सङ्कट छ, एउटा खाद्यान्नको खाद्य असुरक्षा छ नेपालमा, भोलि केही कुनै पनि चिज यहाँ बाहिरबाट आउन बन्द भयो भने हामी चाहिँ खतम हुन्छौँ, खाद्य कमसेकम म खाद्यमा अब चाहिँ कृषिमा चाहिँ यति वर्षभित्रमा चाहिँ हामी चाहिँ यति गर्छौँ यसरी गर्छौँ भनेर त्यसरी मेक प्रोग्राम त आउनु पऱ्यो नि त, तर सबभन्दा कम महत्त्व दिएको नै अहिले कृषिलाई चाहिँ हेर्नुहोस्, कृषिको स्थिति उच्चारणै हुँदैन, कृषि चाहिँ आकर्षण हुँदैन कि नेपालका नीति निर्माताहरूलाई, अहिले अर्थमन्त्रीजीहरूले उहाँहरूले चाहिँ अब यो खाद्य असुरक्षाको जुन व्यापकता नेपालमा बढेर गएको छ त्यसलाई हटाउनुको लागि चाहिँ उहाँहरूले कार्यक्रमहरू लिएर आउनु पऱ्यो, किनभने त्यो खाद्य क्षेत्र बढेर गयो भने मात्रै अनि यहाँको रोजगारी पनि बढेर जान्छ, यहाँको युवाहरूले पनि काम पाउँछ।
3: डाक्टर साहब अब एउटा कुरा के बताइदिनुहोस् भने नि यतिखेर नीतिदा कार्यक्रममा पनि निकै ठुलो बखेडा भयो संसदमा, प्रधानमन्त्रीको उपस्थिति खोजियो तर प्रतिनिधि सभा नियमावलीको नियम 38(1) र 3 उच्चारण गर्दै तत्कालीन सत्ता पक्षहरूले उहाँलाई बचाउने प्रयत्न गरे, तर हिजो स्वयं सभामुख दुई पटक चाहिँ प्रधानमन्त्रीलाई भेट्न र संसदको उपस्थितिका बारेमा कुरा गर्न जाँदै गर्दाखेरि पनि उहाँले इग्नोर गर्नुभयो भन्दै गर्दाखेरि यो कुरालाई उहाँको आन्तरिक मामिला पार्टीको मामिला भनेर मान्ने वा चाहिँ यो संसदप्रतिको उत्तरदायित्व वहन गर्न नसकेको मान्ने वा यो के कारणले चाहिँ यस्तो भइरहेछ?
4: यो त राष्ट्रिय स्वतन्त्र पार्टीले संसदलाई अवहेलना गरे हो, यो प्रधानमन्त्रीले आफूलाई के ठान्नु भएको कुनै मलाई थाहा छैन, उहाँले आफूले
3: बजेट त महत्त्वपूर्ण कुरा होला नि डाक्टर साहब, होइन नीतिदा कार्यक्रम त देशको एउटा मेरुदण्ड हो, महत्त्वपूर्ण विषय होला नि त होइन,
4: उहाँको प्रधानमन्त्रीले बनाएको कसले, यो यही सदनले बनाएको हो, यो सदनका मान्यहरूले बनाएको हो, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत मान्यहरूले बनाएको, यो सदनले बनाएको, नेपाली जनताले बनाएको, नेपाली जनताको प्रतिनिधित्व गर्ने संस्थामा गएर त्यहाँ गएर आफ्ना भावनाहरू राख्नु, आफ्ना समस्याहरू राख्नु, उनीहरूबाट सल्लाह लिनु, त्यो त एउटा कर्तव्य हो, त्यो एउटा इज्जत हो, त्यो उहाँले पाउने इज्जत हो, त्यो इज्जत पनि आफूले तिरस्कार गरेर त्यो संस्थालाई तिरस्कार गर्नु भने मतलब त आफूले आफूलाई तिरस्कार गर्नु हो, गलत बाटोमा उहाँ जानुभएको छ।
3: संसदमा उपस्थित हुनुपर्ने, संसदमा जवाफ दिनुपर्ने, जनताको आवाजहरू मुखरित हुने संसद प्रति जवाबदेही हुनुपर्ने होइन यो दुईटै नजिकको सरकारले, यसमा चाहिँ अलिकति प्रतिपक्षीहरूलाई हेप्यायो त्यसो भए,
4: यो अब तपाईँको अब हेपेको होला अथवा म यत्रो मत लिएर आएको छु, मलाई चाहिँ कसले के गर्न सक्छ, यत्रो मलाई चाहिँ फेसबुकमा यति चाहिँ 2,00,000, 3,00,000, 4,00,000 यस लाइक मलाई आउँछ, मलाई कसले के गर्न सक्छ भन्ने जुन किसिमको दृष्टिकोण छ
3: यसले त नेपाली जनताले धोका पाउँछ नि डाक्टर साहब यस्तै गर्दा
4: यो तपाईँको धेरै टिक्नेवाला पनि छैन हेर्नु होला हगि यस्ता अहम र यस्ता अहमलाई चाहिँ जनताले मन पनि पराउँदैन नि समयको कुरा हो हेर्दै जानुहोस्
3: र जाँदा जाँदै अहिलेको यो समग्र अवस्थालाई हेर्ने हो भने अब अर्थतन्त्रको जटिलतालाई एउटा सही बाटोमा डोर्याउनका निम्ति अर्थमन्त्री डाक्टर सोनी वाग्लेप्रति यहाँको डाक्टर साहबको विश्वास नै छ होइन
4: मलाई लाग्छ के भने यो स्वर्णिम वाग्लेजी त यो अर्थ यो सरकारको एउटा प्रतिनिधि पात्र हुन्छ तर सरकारले जुन किसिमको प्रतिबद्धता गरेर आएको छ प्रधानमन्त्रीकै पनि अब उहाँले उहाँको आफ्नो चरित्र नैतिकताको बारेमा नेपाली जनताको उच्च मूल्याङ्कन छ त्यही कुरालाई राखेर अब अर्थमन्त्रीको टिम पनि राम्रो टिम छ आर्थिक टिम पनि यसलाई काम गर्ने मौका दिएर जनतासित मिलेर जाने मौका दिनु हो भनेदेखि यो उपलब्धि हुनसक्छ
3: हस् डाक्टर साहब यहाँको महत्त्वपूर्ण समयको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार
4: हस्
3: उहाँ हुनुहुन्थ्यो पूर्व अर्थमन्त्री डाक्टर प्रकाश चन्द्र लोहनी आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छौँ विश्रामपछि पुनः उपस्थित हुनेछौँ
5: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
6: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त

यो नयाँ वर्षको अवसरमा सेन्सेईका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: एप्लायंसर को खरीद में कैशबैक तथा श्योर शॉट गिफ्ट्स। वॉशिंग मशीन में 6 केजी एरियल मैजिक, डिशवॉशर में वॉशिंग टैबलेट्स, एयर कंडीशनर में इंस्टॉलेशन और फ्री स्टैंडिंग ओवन में प्रेशर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ।
1: न्यू ईयर न्यू फाइव स्मार्ट लाइफ।
2: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाई साइड तथा मल्टिडोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट। हरेक खरिदमा सर सर्ट गिफ्ट र बम्परमा माइडिया 519 लिटर रेफ्रिज जित्ने मौका। नागरिकता भए पुग्छ, सहज ईएमआई मार्फत खरिद गर्न सकिन्छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: अप्लायन्सहरुको खरीदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट्स। वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिसवासरमा वासिङ ट्याब्लेट्स, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: खरो विषयमा दरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ।
2: ग्लोबल आइएमई बैंक सबैका लागि बैंक।
3: यतिखेर हाम्रो बेसमा नेपाली कंग्रेसका सांसद सन्दीप राणा हुनुहुन्छ। राणाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
4: नमस्कार हजुर, नमस्कार।
3: होइन, संसदमा प्रमुख प्रतिपक्षी दलको हैसियतले नेपाली कङ्ग्रेसको भूमिका कस्तो छ? प्रधानमन्त्रीज्यूको अनुहार हेर्न त तपाईँहरूलाई निकै गाह्रो पऱ्यो नि त, होइन? हम्मे हम्मे भयो।
4: हामीले संसदमा प्रमुख प्रतिपक्षको दलको भूमिका चाहिँ एकदमै जिम्मेदारीको साथ निभाइराखेका छौँ। लोकतान्त्रिक पद्धति र लोकतान्त्रिक सिद्धान्तलाई मान्ने पार्टी भएको कारणले संसदमा लोकतान्त्रिक पार्टीले गर्नुपर्ने व्यवहारलाई हामीले राम्रोसँग निभाइराखेका छौँ र प्रधानमन्त्रीजीले आफ्नो सम्मान्य प्रधानमन्त्रीजीले आफ्नो कर्तव्य निभाउनु पर्ने ठाउँमा धेरै कुराहरूमा चुकिराख्नु भएको छ र नेपाली कङ्ग्रेस विशेष गरी त्यहाँ सम्मान्य प्रधानमन्त्रीजीको अनुहार हेर्नुभन्दा पनि सम्मान्य प्रधानमन्त्रीजीले संसदप्रति गर्नुपर्ने कर्तव्यको कुरालाई आवाज उठाउनु चाहिँ नेपाली कङ्ग्रेस त्यहाँ उपस्थित छ।
3: होइन, तपाईँहरूलाई त भ्यालिदिनु भएन नि त प्रधानमन्त्री बालेन्द्र शाहले, के गर्न सक्नुहुन्छ तपाईँहरू भनेर च्यालेन्ज दिँदै हुनुहुन्छ क्या उहाँले चाहिँ कोठामा बसेर।
4: त्यो यसो हो, त्यो सम्मान्य प्रधानमन्त्रीजीको आफ्नो अहम्ता हो, आफ्नो शैली हो। उहाँले चाहिँ यो लोकतन्त्रको मन्दिरलाई त्यसरी अवहेलना गर्नु उहाँको त्यो अपरिपक्वता हो। उहाँले यो देशको अभिभावक, यो देशको सामान्य प्रधानमन्त्री भएको कारणले संसदमा उठेका विषयहरूलाई उहाँले पक्कै पनि आएर त्यसलाई जवाब

0: संसदमा नआउने स्थिति चाहिँ बन्यो, यो के कारणले होला? तपाईँहरूको कारणले हो कि आफ्नै इगोका कारणले हो कि यो प्रधानमन्त्रीको उपस्थिति किन चाहियो? सरासर मन्त्रीहरूले चाहिँ काम गरिरहेका छन्, प्रतिनिधि सभा नियमावली अन्तर्गतको होइन बैठक सुचारू भइरहेको छ, प्रधानमन्त्री नै चाहियो मलाई, त्यही केटी चाहियो भने जस्तो तपाईँहरू किन गरिरहनु भएको?
1: होइन, त्यस्तो होइन, त्यस्तो होइन। हजुरले एकचोटि हेर्नुहोस्, कुनै पनि देशमा जब यो लोकतन्त्रको पद्धतिबाट चलेको संसदमा सामान्य प्रधानमन्त्री माथि पटक पटक विपक्षको सांसद त्यति मात्रै नभएर समग्र जनताले उहाँलाई संसदमा चाहिरहेको बेलामा उहाँ नआउनु उहाँकै समस्या, हाम्रो कारणले नआउनु भन्दा पनि उहाँ आफ्नो कारणले नआउनु भएको, भित्र विभिन्न उहाँहरूको आफ्नै प्रक्रिया या आफ्नै समस्याहरू होला उहाँहरू नआउनु भएको, तर चाहिँ उहाँ आउनु चाहिँ पर्छ, त्यति हो।
0: तर सदन जुन ढङ्गले अगाडि बढिरहेको छ, जुन तरिकाले चाहिँ सत्ता पक्षले सदनमा चाहिँ होइन आफ्नो उपस्थिति प्रस्तुति देखाइरहेको छ, यसले पनि सदनभित्र कतै दण्डहीनता मौलाएको त होइन? अधिनायकवादी चरित्र मौलाएको त होइन? सभामुखको भूमिका त समानान्तर छ नि होइन सदनभित्र?
1: यो देशमा प्रत्येक वर्ष पाँच वर्षमा चुनाव आउँछ, कतिपय समयमा चाहिँ त्यो चुनाव परिस्थितिको कारणले अगावै पनि आउँछ, र सबै ठाउँमा त हजुरले इतिहास हेर्न सक्नुहुन्छ, चुनाव मात्र होइन अन्य विधिहरूबाट पनि यो कुराहरू छ। अगर कोही सरकारले विशेष गरी नेपाल जस्तो लोकतान्त्रिक संरचना भएको सामाजिक समाजमा पनि प्रकृतिमा पनि सबै ठाउँमा चाहिँ लोकतान्त्रिक संरचना भएको देशमा कोही अधिनायकवादको तरिकाले अगाडि बढ्छ भने त्यसको आयु चाहिँ कहिले पनि लामो हुँदैन, त्यो चाहिँ सत्य हो।
0: तर जनताले त दुई तिहाईको मत दिएका छन् होइन?
1: जनताले त पहिला पनि धेरैले दुई तिहाई बहुमत दिएको छ सर,
0: तर अहिलेको यही व्यवस्थामा यही अवस्थामा चाहिँ जुन राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाईको मत ल्याएर आयो, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूमाथि उठेका प्रश्नहरू पनि धेरै छन् होइन, यहाँहरूको पनि त्यहाँ प्रश्न छ। अब बजेटको पूर्व सन्ध्यामा छौँ हामी, नीतिदा कार्यक्रम अस्ति भर्खरै मात्र प्रस्तुत भएको छ, बजेटको आकार अनि बजेटमा चाहिँ सरकारले समेट्न सक्ने कुराहरू र अस्ति आएको नीतिदा कार्यक्रममा यहाँहरूको भनाइ के छ?
1: त्यही त कुरा मैले गरेको, मैले योभन्दा पहिला पनि एकचोटि हजुरसँग यही रेडियोमा मेरो संवाद भएको थिएँ, मैले त्यतिखेर भनेको थियो राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेपालको जनताले दुई तिहाई बहुमत दिएर पठाएको छ, त्यसको लागि म बधाई पनि दिन चाहन्छु, सरकारले गरेको प्रत्येक राम्रो काममा हाम्रो सहयोग रहनेछ, र यो देशको जनता र नागरिकलाई अहित हुने काम भयो भने हामी आवाज उठाउनेछौँ भनेर मैले पहिला पनि भनेको थिएँ, र अहिले पनि हामी त्यही लाइनमा अडिग छौँ। त्यसै कारणले अहिले जुन संसदभित्र उठेका प्रश्नहरू छन् र यो देशको भविष्य, यो देशको यो वर्षभरिको जुन बजेट छ त्यसको नीति तथा कार्यक्रममा जुन सम्मान्य प्रधानमन्त्रीजीको उदासीनता देखियो, जो उहाँ चाहिँ सरकार संसदमा अनुपस्थित हुनुभयो, त्यति मात्रै होइन मान्य अर्थमन्त्रीजीले पनि पछि चाहिँ प्रश्नोत्तर कार्यक्रममा नआउने जस्तो चाहिँ सङ्केत देखाउनु भयो, पछि चाहिँ संसदमा जोरदार उठेको प्रश्नको कारणले उहाँ आउनु बाध्य हुनुभयो। जब यो देशको सरकारले नै त यो नीति तथा आयोग नीति तथा कार्यक्रम बनाउने हो, त्यसमा सम्मान्य प्रधानमन्त्रीजी मान्य अर्थमन्त्रीजी लगायत सम्पूर्ण क्याबिनेट मन्त्रीहरूको चाहिँ पूर्ण जिम्मेदार हुने हो, र विशेष गरी जनताले दुई तिहाई बहुमत दिएर पठाएको सरकारको चाहिँ अब जिम्मेदारी हुनुपर्ने, तर सरकारमै यो नीति तथा कार्यक्रममा यसरी उदासीनता देखिएको कारणले नै हामी चाहिँ चिन्तित भएका छौँ, किनकि जनताले यो सरकारसँग धेरै अपेक्षा गरेको छ, यो सरकारसँग
0: यो सरकारलाई फेल हुने त छुट छैन सन्दीप राणाजी, होइन यत्रो राम्रो बहुमत दिएको छ जनताले, अब चाहिँ यो देशमा चाहिँ सुशासन आउँछ, यो देशमा रोजगारीको सिर्जना हुन्छ, होइन यो देशमा चाहिँ भ्रष्टाचार शून्य हुन्छ भन्ने ढङ्गले जसरी गरेका छन्, तर आज प्रधानमन्त्रीज्यूलाई चाहिँ सभामुखले पनि त उपस्थितिका लागि रुलिङ गर्न सक्नुपर्ने हो नि त होइन त्यो आसनमा?
1: त्यो त रुलिङ गर्न सक्नुपर्ने, त्यसै कारण हाम्रो मागै त्यही त रुलिङ गरेर बोलाउनु पर्यो भनेर अहिलेदेखि यो तिन चार दिनदेखि लगातार हामी भनिराखेका छौँ, र सामान्य सभामुखजीले पनि आफ्नो उहाँको केही बाध्यता होला त्यस कारणले उहाँले चाहिँ त्यो रुलिङ गर्न सकिराख्नु भएको छैन, उहाँले पटक पटक चाहिँ नियावलीको चाहिँ ओहोरो देखाएर हामीलाई चाहिँ टालिराख्नु भएको छ, हामी पटक पटक भनिराखेका छौँ रुलिङ गरेर बोलाऊ रुलिङ गरेर बोलाऊ, यो अनि यो चाहिँ हाम्रो चाहिँ उसमा व्यवस्थामा पनि रहेको कुरा, नियावलीको व्यवस्थामा संसदीय नियावलीको व्यवस्थामा रहेको कुरा पनि भनेका छौँ, हामीले पटक पटक भनेका छौँ। अर्को कुरा के छ भने हजुरले भने जस्तो अहिले जब दुई तिहाई प्राप्त गरेर आएको यो राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार प्रति जनताको ठुलो अपेक्षा छ, त्यसो त हाम्रो संविधान 2072 सुरु भइसकेपछि यो देशमा जुन यो संविधानको अनुसार यो शासन चल्न लागिसकेपछि स्वयं माननीय अर्थमन्त्रीजीले स्वीकार गर्नुभएको छ।

0: वर्षको पिरियडमा केही न केही सुधारहरू भएको छ भनेर उहाँ स्वयंले चाहिँ स्वीकार गर्नुभएको छ, स्वयंले चाहिँ बोल्नुभएको छ। तर त्यसमा पनि थप उहाँप्रति र उहाँको अहिलेको जुन यो दुईटाको सरकारप्रति जनताले अझै थप चाहिँ आशा र विश्वास गरेको बेलामा यसरी चाहिँ नीति तथा कार्यक्रम र यो अहिले चाहिँ बजेट बनाउने बेलामा सरकारको आफ्नै नीति तथा कार्यक्रमप्रति देखिएको उदासीनता लापरवाहीको कारण
1: राष्ट्रिय स्वतन्त्र पार्टीका कयौँ सांसदहरूले पनि प्रश्न उठाएका छन् होइन, उनको शैलीप्रति यो चाहिँ महानगर चला जस्तो हुँदैन भनेर अस्ति डाक्टर अमरेश कुमार शाह सिंहले पनि बाहिर बताइरहेको विषय पनि यतिखेर आएको छ। तर संसदलाई कार्यपालिकाको छाया बनाउन खोजिएको हो अहिलेको स्थितिमा
0: होइन, त्यसरी चाहिँ उहाँले चाहिँ त्यो कुरालाई चाहिँ मनन गर्नुपर्छ। अब त्यो आन्तरिक उहाँहरूको आन्तरिक पार्टीभित्र के चलेछ उहाँहरूको आन्तरिक कुरा हो, हामी त्यसमा चाहिँ दखल पनि दिन चाहन्नौँ। उहाँहरूले त्यो मिलाउनुहुन्छ भन्ने कुरा हामी विश्वास पनि राखेको छौँ। जनताले दुई तिहाई दिएर पठाएको सरकार चाहिँ पूर्ण चाहिँ राजनीतिक स्थिरताको साथ चल्नुपर्छ भन्ने हाम्रो मान्यता।
1: न्यायमा
0: चाहिँ व्यवस्थापालिका, कार्यपालिका, त्यसपछि चाहिँ न्यायपालिकाको कुरा छ। यसले चाहिँ कार्यपालिकाको संसद जस्तो चाहिँ गरिमामय सदनलाई चाहिँ कार्यपालिकाको छायाभित्र मात्रै राख्न मिल्दैन।
1: होइन, यहाँलाई थाहा छ उहाँहरूको भनाइ त के छ भने हामी काम गर्छौँ, हामी एक्सन गर्छौँ, हामी चाहिँ डेलिभरी दिन्छौँ, होइन डेलिभरी दिइरहनु भएको छ उहाँहरूले चाहिँ, होइन अब हामी बोल्ने होइन, बोल्ने दिन सकिए, बोल्ने हामी हिजो बोलिसक्यौँ, चुनावमा बोलिसक्यौँ,
0: पार्लियामेन्ट सदनमा बोल्न मात्रै बोलाएको होइन सर, आफैले बनाएको नीति तथा कार्यक्रममा छलफल त हुनु पर्यो। लोकतान्त्रिक भनेको, लोकतन्त्र भनेको के हो, लोकतन्त्रलाई मान्नु परेन। उहाँ आफैले मान्ने अर्थमन्त्रीजीले भन्नुभएको थियो कि हामी बहुलवादमा विश्वास गर्ने चाहिँ लोकतान्त्रिक पार्टी हो भनेछ। म त्यसमा एकदम खुसी भएँ, उहाँले अझै पनि नेपाली कङ्ग्रेसको सिद्धान्तलाई बोलियोसँग समात्नु भएको रहेछ। तर भन्नलाई चाहिँ त्यसरी भन्ने करणी र कठनीमा त अन्तर हुनु भएन नि। उहाँले जब त्यसो भनिसक्नु भएपछि कमसेकम सदनमा जब यो नीति तथा आयोगमा छलफल हुँदाखेरि सम्मान्य प्रधानमन्त्री र मान्य अर्थमन्त्रीजी या चाहिँ क्याबिनेटको मान्य मन्त्रीजीहरूको बिचमा चाहिँ छलफल भयो भने त्यो अझै निखारिएर अझै राम्रो तरिकाले आउला नि त सर। उहाँले लेखेर पत्र पठाइदिएपछि त के सबै कारिन्दा मात्रै हुन्, त्यो फेरि संसद किन चलाउनु पर्यो। एकचोटि लेख्नु भयो त्यो चाहिँ ओहो त्यसमा बहसै गरेर जरुरत छैन, संसद किन चलाउने फेरि।
1: अब अहिलेको अवस्थामा चाहिँ हिजो धेरै बोल्दाखेरि बिग्रियो नि त, होइन अब नबोल्ने, अब काम गर्ने, एक्सन गर्ने। सुकुम्बासी बस्ती व्यवस्थापन भयो नि त, होइन तपाईँलाई थाहा छ नि
0: हजुरले चाहिँ सुकुम्बासी व्यवस्था समस्या व्यवस्थापन कसरी व्यवस्था
1: सरकारले व्यवस्थापन गरेन, होल्डिङ सेन्टरमा लगाएर राख्यो, अहिले पानी आइरहेछ, धरधरी पानी आइरहेछ, झरीमा चाहिँ झन् समस्या हुन्थ्यो।
0: यहाँबाट सुकुम्बासी जो हाम्रो नेपाली नागरिकहरूलाई यहाँबाट टाढा पऱ्यो, पुरानो यो जुन उहाँहरू जहाँ बसिराख्नु भएको थियो त्यसको लागि चाहिँ अर्को व्यवस्था नगरिकन अचानक उठाउँदा कति नोक्सान भएको थाहा छ तपाईँलाई। अहिले चाहिँ प्रत्येक चाहिँ 25,000 रुपियाँको चाहिँ भत्ता दिने भने त्यो सरकारको भत्ता होइन, सरकारको भत्ता भनेको अन्य जनताले बगाएको खुन पसिनाको चाहिँ पैसा होइन, त्यो सरकारको पैसा चाहिँ जनताको पैसा होइन, त्यो पैसा चाहिँ अहिले हामीले त्यहाँ दिइराख्नु परेछ। कमसे कम पहिल्यै चाहिँ त्यो अहिले चाहिँ प्रत्येक होल्डिङ सेन्टरमा जानुभएको छ हजुर, पत्रकारहरू चाहिँ एकचोटि प्रत्येक होल्डिङ सेन्टरमा जानुहोस्, उहाँहरूको बच्चाहरू स्कुल जानलाई टाढा भएर स्कुलबाट वञ्चित हुनु परेको छ। त्यति मात्र होइन, रोजगारबाट टाढा जानु परेकोले उहाँ मानिसहरू चाहिँ रोजगारबाट वञ्चित हुनु परेको छ, दुःख पाइराखेको छ। होल्डिङ सेन्टरमा भइराखेको चाहिँ गतिविधिहरूको चाहिँ सत्य र तथ्य बाहिर आउनु पाएको छैन। आज हजुरले भन्नुहुन्छ त्यो चाहिँ व्यवस्थापन भयो, आज देशभरिका मानिसहरू अन्यलमा छन्। त्यति मात्र होइन, देशमा भएका गाउँमा भएको यो आमा समूहका दिदी बहिनीहरू पनि त्रसित हुनुहुन्छ, कहीँ न कहीँ हामीले चाहिँ जम्मा गरेर पटा बनाएको यो चाहिँ आमा समूहको भवन पनि भत्किने होइन जस्तो कुराले
1: सहकारीको रकम फिर्ता हुँदैछ
0: हजुरले
1: भन्नुहुन्छ, सरकारले हेर्नुहोस् राज्य कुसुबाट
0: हजुर हजुर
1: सहकारी पीडितले रकम फिर्ता पाउँदैछन् तपाईँलाई थाहा छ नि होइन सन्दीप राणाजी,
0: पहिला त पाउनु पर्यो नि,
1: पाउँदैछन् फिर्ता गर्दैछ सरकारले,
0: पाएपछि फेरि कुरा गरौँला नि सर तपाईँहरू अब सहकारी कुरा गरौँला। नीतिगत र सही ढङ्गले न्यायिक प्रक्रियाबाट सहकारी पीडितहरूले पैसा पाएको खण्डमा फेरि म यही इन्टरभ्यूमा हजुरसँग बस्छु।
1: भ्रष्टाचारीहरू कराक झ्याप पर्दैछन् सरकारको दायरामै छन् भ्रष्टाचारीहरू होइन,
0: अब खराब झ्याप परेको भ्रष्टाचारीहरूलाई तपाईँले यो जुन शब्द प्रयोग गर्नु भएको छ भ्रष्टाचारीहरूलाई पक्कै पनि चाहिँ उहाँहरूलाई चाहिँ यहाँको कानुनको आधारमा चाहिँ उहाँहरूप्रति चाहिँ
1: कारवाही
0: हुनुपर्छ। तर स्टन्टको लागि मात्रै पक्रिनु छ त्यसलाई कराप झाप भयो भन्न त मिल्दैन नि, समातिनु भएको छ, समातिएर प्रमाणित नभएर फेरि छुटिनु भएको छ, यसले त झन् फिटलो भयो होला नि त।
1: सरकारले
0: मैले हजुरलाई या मैले मलाई आरोप लगाए, आरोप लगाएर एक दिनको लागि थुनामा राखेर त त्यो चाहिँ त्यो कराप झाप भयो भनेर प्रमाणित हुनु पर्यो नि, प्रमाणित भएर चाहिँ त्यो माथि चाहिँ पूर्ण प्रमाणित भएर चाहिँ कारवाही भने बल्ल त्यो चाहिँ समातिएको भन्न मिल्छ। यसलाई त प्रतिशोध भन्छ हजुर, मैले चाहिँ हजुरलाई एकछिनको लागि आरोप लगाएँ अनि एकछिन दुई दिनको लागि थुनामा राखेँ, भोलि प्रमाणित भएन बाहिर निस्क्यो भने यसलाई चाहिँ प्रतिशोध भन्छ, यसलाई चाहिँ कराप झाप भन्दैन हजुरको भाषामा।
1: सम्पत्ति शुद्धिकरणका मुद्दाहरू चल्दैछन् होइन, देश त ग्रे लिस्टमा जाने तयारीमा, कालो सूचीमा पर्ने खतरा छ नि त, देश त
0: चल्नुपर्छ, सम्पत्ति शुद्धिकरणको केस चल्नुपर्छ। तर हजुरले जुन यो कालो सूचीको कुरा गर्नुभएको छ नि, आज देश हजुरले देखिराख्नु भएको छ, एफएटिएफको टिम आएर यहाँ हाम्रो ग्रे लिस्टबाट ब्ल्याक लिस्टमा हाल्दैछ,
1: त्यो विषयमा सात महिनाभित्र राम्रो पर्फर्मेन्स हुन सकेन भने देश चाहिँ कालो सूचीमा जाँदैछ।
0: आज हजुरले चाहिँ डिलिभरको कुरा गरिराख्नु भएको छ, डिलिभरको कुरा गर्दै गर्दा बजेट बनाउँदाखेरि हामीसित बजेट हुनु पर्यो, हामीसित चाहिँ त्यो रकम हुनु आर्थिक स्रोत हुनु पर्यो, त्यो नभएको कारण हामीले बजेटलाई चाहिँ भने जस्तो डिलिभरी गर्न सकिरहेको छैनौँ। हामीले चाहिँ अहिले त्यो एफएटिएफले चाहिँ ग्रे लिस्टबाट ब्ल्याक लिस्टमा हाल्दैछ, ब्ल्याक लिस्टमा भएको देशले कसरी चाहिँ यो देशको अर्थतन्त्रलाई अगाडि
1: बढाउँछ? तिमीहरूको काम सन्तोषजनक भएन, अबको सात महिनाभित्र काम सन्तोषजनक भएनौ भने तिमीहरू कालो सूचीमा जान्छौ भनिसकेका छौ।
0: त्यसै कारणले सर यसमा हामीले यसमा एकदमै आक्रामक शैलीमा एग्रेसिभ भएर आफ्नो मनमानी ढङ्गले चल्नुभन्दा यो अहिले सङ्कटमा भएको बेलामा समग्र रूपले विशेष गरी दुई तिहाई बहुमत पाएको सरकार र तपाईँलाई चाहिँ राम्रो काममा सहयोग दिन तयार रहेको विपक्ष रहेको बेलामा सबैजना सल्लाह गरेर सबैजनाले राम्रो परामर्श गरेर यो देशलाई यो सङ्कटबाट बाहिर निकाल्नुपर्छ। आर्थिक सङ्कट मात्र होइन, लोकतान्त्रिक यो देशको सार्वभौमसत्ता यी सबै कुरालाई चाहिँ हामीले एकजुट भएर अगाडि जानुपर्छ। हाम्रो कुरा त्यही हो संसदमा, हाम्रो मागै त्यही हो। हामीले सिर्फ सम्मान्य प्रधानमन्त्रीजीको अनुहार देख्नको लागि संसदमा आउनुपर्छ भनेको होइन, हामीले यही सङ्कटको बेलामा हजुरहरूले गरेको प्रत्येक राम्रो काममा हाम्रो चाहिँ सहयोग रहनेछ भइरहेको बेलामा यही बेलामा चाहिँ सबैजनाले परामर्श गरेर यो सङ्कटबाट बाहिर जाउँ भनेर छलफलको लागि नै यो विषयहरू उठाएको छ। यति
1: मानेज्यू, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार,
0: धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो नेपाली कङ्ग्रेसका सांसद सन्दीप राणाले। श्रोता, नेपाली बहसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछु।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: को पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: विषादी विसुन औषधि होइनन्, अनावश्यक विषादी प्रयोग नगरौ नगराउ, प्रयोग गर्नै परेमा सावधानी पूर्वक र सिफारिस मात्रामा प्रयोग गरौ। विषादीले मानव स्वास्थ्य, जीव जन्तु, वातावरण तथा अन्य लाभदायक जीवहरू मुख्यत परागसेचन गर्न सहयोग गर्ने किराहरूमा प्रतिकूल असर गर्दछ।
4: हाम्रो खानाको करिब 2/3 हिस्सा परसेचित बालीहरूमा निर्भर हुने र परागसेचनबाट बाली नालीको उत्पादन र उत्पादकत्व वृद्धि हुने भएकाले मौरी जस्ता परागसेचक जीवको संरक्षण गर्नु हामी सबैको दायित्व हो भन्ने बुझौं र बुझाउँ।
3: मौरीको निर्वाध विचरणमा सहयोग गरौं र गराउँ। व्यावसायिक कीट विकास केन्द्र हरियर भवन।

0: पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौं।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: खरो विषयमा तरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
4: ग्लोबल IME बैंक सबैका लागि बैंक
5: डिश होम फाइबर नेट
6: नेकपा एमालेकी नेत्री पद्मा अर्याल हुनुहुन्छ। पद्माजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। नेकपा एमाले भित्र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्ने समय अहिले भर्खर आएको रहेछ, होइन? अब एमाले चाहिँ एक ढिक्का भएर अगाडि बढ्छ, विवाद समाधान हुन्छ, एमाले बोलियो भनेर जान सक्छ?
7: अनि एमालेभित्र एउटा कुरा के हो भने नि, सबै पार्टी एक ढिक्का नै छ। अब यो गतिशील पार्टीमा, विचारबाट निर्मित पार्टीमा, अब विभिन्न खालका पृष्ठभूमि, विभिन्न खालका इतिहास बोकेर आउनुभएका साथीहरू आबद्ध रहेको पार्टीमा स्वभावैले कुनै घटना विशेषसित जोडिएर चर्चा परिचर्चा हुने, आफ्ना धारणाहरू राख्ने कुरा यो स्वाभाविक हाम्रो पार्टीको प्रक्रिया नै हो। त्यसैले बेला बखत अलिकति परिस्थितिको विश्लेषण, घटनाक्रमको विश्लेषण र आगामी दिशासित जोडिएर पार्टीमा केही छलफल, केही बहस भएकै छन्, त्यो साँचो कुरा हो। तर अन्ततमा के भएको छ भन्दाखेरि, छलफलमा आफ्ना आफ्ना विषयहरू राख्ने, अब निर्णय जे हुन्छ त्यो निर्णय बोकेर सबै हिँड्ने हाम्रो पार्टीको पद्धति हो।
6: समानान्तर गतिविधिहरू चलिरहेका छन् नेकपा एमाले भित्र, विशेष गरी उपाध्यक्ष ज्यू, महासचिव ज्यूको, त्यसलाई ब्यालेन्समा राख्नका निम्ति उहाँहरूको इन्ट्री भयो, होइन? अहिले
7: होइन, मलाई अलिकति यो प्रश्नमा नै केही कुरा भन्न मन लाग्यो। समानान्तर गतिविधि त मैले त केही पनि देखेको छैन। समानान्तर गतिविधि भने के हो भने, मूल नेतृत्वले जे गर्छ त्यसको अगेन्स्टमा अर्को, मूल नेतृत्वले एउटा कार्यक्रम गर्छ भने सेम कार्यक्रम अर्कोतिर अर्कोले गर्ने, यस्ता यस्ता प्रकृतिकालाई समानान्तर गतिविधि भनिन्छ। आफूलाई केही कुरा लागेर बोलेको कुरालाई समानान्तर गतिविधि भनिँदैन। त्यसैले अहिले पार्टीमा समानान्तर गतिविधि छैन, घटनाक्रमसित जोडिएर केही विविधता छ।
6: होइन, पार्टी नेतृत्वप्रति त निकै ठुलो आलोचना भयो नि त अहिले, होइन? पार्टी नेतृत्व चाहिँ अब परिवर्तन गर्नुपर्छ, 11 अधिवेशनबाट आएको नेतृत्वले राम्रो गर्न सकेन, जनताले पत्याउन सकेनन्, अब नयाँ लिडरसिप अगाडि बढ्नुपर्छ भनेर त आयो नि त आवाजहरू, उठिरहेछन् नि अहिले पनि।
7: भने त्यो बाहिर उठेको जे आवाज छ त्यसलाई व्यवस्थित गर्ने निकाय पनि पार्टीको बैठक हो। पार्टीको बैठक बस्दै गर्दा पार्टीका बैठकबाट जे विविधता बाहिर देखिएको छ त्यसलाई एउटै मत बनाएर पार्टी एकताबद्ध भएर अगाडि बढ्छ।
6: होइन, भनेको मतलब चाहिँ अहिलेको नेतृत्वले नै पार्टीलाई अगाडि बढाएर लैजान्छ, यसमा चाहिँ अब पुनर्विचार हुँदैन, यसमा चाहिँ करेक्सन हुँदैन, अब अपरेसन हुँदैन, पार्टीमा बिरामी छ नि त पार्टी अहिले।
7: होइन, अब त्यो मैले त्यसरी त पार्टीभित्र अहिले भर्खर कुरा भइरहेछ भन्ने लाग्दैन, होइन? पार्टीका नेतृत्वसित जोडिएका विधि छन्, प्रक्रिया छन्, हामी विधि प्रक्रियाबाटै नेतृत्व छानेर आएका हौँ। तसर्थ आफूलाई लागेका कुराहरू पहिले पार्टीको कमिटीमा राख्ने कुरा हो। कमिटीको बैठक आह्वान भइरहँदा हाम्रो पार्टीका सदस्यहरूले कमिटीमा आफ्ना कुरा राख्नुहुन्छ। मैले फेरि दोहोऱ्याएर भन्छु, त्यो कमिटीको बैठकको बहुमत सदस्य मात्र होइन, सर्वसम्मतिबाटै हामीले जे निर्णय गर्छौँ सर्वसम्मतिबाटै निर्णय गरेर अगाडि बढ्छौँ।
6: अब यो जस्तो उहाँको भण्डारीजीको जुन पुनर् इन्ट्री छ, जहाँ चाहिँ सदस्यता नवीकरण भएको छ, यसले चाहिँ सिङ्गो वामपन्थी एकतालाई एकजुट बनाउनका निम्ति उहाँको सदस्यता नवीकरण भएको, वा चाहिँ अन्य कुनै कुटिल चालका निम्ति चाहिँ उहाँलाई अहिले इन्ट्री दिएको, त्यतिखेर त निकै विवाद भएको थियो नि त। उहाँ अब सम्मानित पदमा पुगेको व्यक्ति सम्मानित भएर बस्नुपर्छ, वा चाहिँ पार्टीमा फर्किनु हुँदैन, सदस्य नवीकरण गर्नु हुँदैन, उहाँलाई हामीले धेरै पटक सम्मान गरिसक्यौँ भन्ने आवाज उठ्दै गर्दाखेरि अन्तत गत नवीकरण भयो, सक्रिय राजनीतिमा त आउनुभयो, उहाँ फर्किनुभयो।
7: होइन, पूर्व राष्ट्रपतिज्यूको सदस्यतासित जोडिएर आज अनुमानका आधारमा जे चर्चा परिचर्चा भएका छन् यी सबै अनुमानै हुन्। अनुमान भनेको कहिले मिल्न पनि सक्छ, कहिले नमिल्न पनि सक्छ। कुनै संस्थामा छलफल भएर संस्थाले अब यसो गरौँ भनेर अगाडि बढेको भएदेखि तपाईँका प्रश्नहरू ठिक हुन्, तपाईँले के सोचेर यस्तो गरेको भनेर प्रश्न गर्ने कुरा। अहिले संस्थाको निर्णय के हो भन्दा उहाँको सदस्यतालाई अब निरन्तरता दिने अथवा जोड्ने, सदस्यता कायम गरिदिने भन्ने कुरा मात्रै अहिले पार्टीको निर्णय हो। उहाँको जिम्मेवारी के हुन्छ, उहाँलाई कसरी परिचालित गर्छ पार्टीले, कसरी उहाँको क्षमता योग्यताको उपयोग गर्छ भन्ने कुरा यो पार्टीका विषय हुन्। त्यो बाँकी नै छ, त्यो हाम्रो आन्तरिक मामला हो। त्यसैले अहिले बाहिर भएका चर्चा परिचर्चा अनुमानका चर्चा परिचर्चा नै हुन्। अब अनुमानमा आधारित भएर आएका कुरामा अहिले म जोडिएर छलफल गरेर मेरा कुरा भन्नुपर्छ भन्ने लाग्दैन।
6: होइन हरियालजी, संसदमा त प्रधानमन्त्री देख्न गाह्रो भयो नि त तपाईँहरूलाई, के भएको यस्तो? प्रधानमन्त्रीको उपस्थिति नै रहँदैन, सभामुखले रुलिङ पनि गर्न सक्नु हुँदैन, तपाईँहरू प्रधानमन्त्री खोज्या खोजे उहाँ चाहिँ अटेर गरा गरे, के भएको छ आज?
7: अब सम्माननीय प्रधानमन्त्रीज्यू र अब हाम्रो सम्माननीय सभामुखका बिचमा के कुरा मिलिरहेको छैन मैले पनि बुझिरहेको छैन। यो त यस्ता खालका कुरा त हिस्ट्रीमै भएको छैन, पहिलो पटक भइरहेछ। हामीले बुझेको कुरा के हो भन्नु होला भने लोकतन्त्रको मूल आत्मा भनेको संविधानको सर्वोच्चता हो। अब कानुनको शासन र संसदको गरिमा यो लोकतन्त्रको एउटा मूल मर्म हो। तर आज विडम्बना के छ भन्नु होला भने कार्यपालिका स्वयंले कानुन र नियमावलीमा जे चिज स्पष्ट छ नि, जे चिज गर्नपर्ने छ भनेर कानुनले नियमावलीले स्पष्ट गरेका कुरालाई पनि अनादर गर्ने काम भइरहेछ। यसमा हामी गम्भीरै भएको छौँ, किन यस्तो स्पष्ट हुँदा हुँदै कानुनले स्पष्ट बोल्दा बोल्दै पनि यसलाई पालना गर्ने कुरामा हिचकिचाइरहेको होला भन्ने कुरामा हामी आफै पनि आश्चर्यचकित छौँ, गम्भीर भएका छौँ। तसर्थ हामीले पटक पटक सम्माननीय प्रधानमन्त्रीज्यूलाई संसदको मार्फत भनेको कुरा के हो भने संसदलाई नजरअन्दाज गरेर संसद चलाउनु खोज्नु राम्रो कुरा होइन, त्यो जनमतको सम्मान होइन, जनमतको अपमान हो। त्यसैले संसदलाई नजरअन्दाज गरेर जनमतलाई अपमान गर्ने काम नगर्नु। यो देशमा कानुनभन्दा माथि आजका मितिसम्म कोही पनि छैन, त्यसैले मैले कानुन मान्दिनँ भनेर पनि नभन्नुहोस्। कानुनको परिधिभित्रै रहेर आफूले गर्न खोजेका उन्नत खालका कामहरू कानुनैभित्र बसेर गर्ने हो, कानुनभन्दा बाहिरबाट गर्न मिल्दैन। त्यसैले एउटा कुरा, दोस्रो कुरा, लोकतन्त्रमा जवाफदेहिता हुन्छ। आज लोकतान्त्रिक राज्य व्यवस्थालाई हामीले स्वीकार गरेर अगाडि बढाइसकेपछि त्यसप्रतिको जवाफदेहिता, लोकतन्त्रमा पदीय जवाफदेहिताको कुरा हुन्छ। त्यसैले तपाईँले यो कुरालाई पालना गर्नुहोस् भन्ने कुरा हाम्रो कुरा हो। तर अटेरी भइरहेछ, बारम्बार यति धेरै प्रश्न उठ्दा पनि
6: उहाँले त्यो व्यवस्था गरिरहनु भएको छ। होइन,
7: संसदमा आएर जवाफ दिएर काम गर्न पाइँदैन। संसदमा आएर काम गर्न सजिलै होला नि प्रधानमन्त्रीलाई, प्रधानमन्त्रीज्यू तपाईँका कदम यसरी अगाडि बढुन्, प्रधानमन्त्रीज्यू तपाईँले यो प्रकृतिका काम गर्नुहोस् भन्दा संसदमा अब जनताले चुनेर पठाएका प्रतिनिधिहरूले दिएका विषय उहाँलाई अचेत गर्ने खालका होला नि त। अनि उहाँले ख्याल गर्नुपर्ने कुरा के हो भन्दा संसद कुनै औपचारिक मञ्च मात्रै हो र, संसद कुनै औपचारिक मञ्च होइन नि, यो त सार्वभौम जनताको आवाज बोल्ने सर्वोच्च संस्था हो। त्यसैले जनताका प्रतिनिधिहरूले यो सार्वभौम सत्तामा जनताका आवाज बोल्ने र त्यो कुरा प्रधानमन्त्रीले सुन्न पर्यो भन्दा प्रधानमन्त्रीलाई अचेत गरेको, प्रधानमन्त्रीलाई काम गर्न नदिएको भन्ने हुन्छ के हो त? उहाँले जनताका कुरा सुन्ने माध्यम भनेको जनप्रतिनिधि होइन, सांसदहरू होइन, व्यवस्थापिका होइन, काम गर्दै हुनुहुन्छ भनेपछि व्यवस्थापिकामा जनप्रतिनिधिले, जनताका प्रतिनिधिले दिएका गुनासाहरू, आवाजहरू, सुझावहरू लिएर तपाईँ अगाडि बढ्नु न, त्यसले तपाईँलाई त फाइदै गर्छ।
6: उहाँले तोकेका मन्त्रीहरूले
7: होइन, फाइदा गर्दैन।
6: उहाँले तोकेका मन्त्रीहरूले त त्यसको जवाब दिइरहनु भएको छ, कार्य सञ्चालन अगाडि बढिरहेको छ, होइन, विधेयकहरूमा छलफल भइरहेको छ, मेरै उपस्थिति किन चाहियो भन्ने रहेछ क्या उहाँको चाहिँ।
7: होइन, मन्त्रीले सबै गरेर हुन्थ्यो भने प्रधानमन्त्री किन चाहियो, जबकि शासन सञ्चालनमा सबै कुरा मन्त्रीले गरे हुन्छ भने प्रधानमन्त्री किन चाहियो त त्यसो।
6: यतिसम्म सुन्नमा आएको छ कि अब त सम्बन्धित मन्त्रालयका कर्मचारीले गरेर जवाब दिँदै हुनुहुन्छ संसदमा।
7: हजुर,
6: यतिसम्म सुन्न आयो कि अब सम्बन्धित मन्त्रालयका सचिवहरूले जवाब दिनुहुन्छ अरे।
7: ठिक छ, उहाँले यो चाहिँ अब संसदलाई अपमान गरेको हो। संसदलाई अपमान गर्नु भनेको जनमतको अपमान हो, जनमतको अपमान गरे बापतको प्रतिफल पनि पाइन्छ।
6: तपाईँहरूको माग एजेन्डा भनेको प्रधानमन्त्रीले आएर संसद फेस गर्नुपर्छ होइन?
7: होइन, संसदमा सधैँ आउनुपर्छ, दिनदिनै आउनुपर्छ भन्ने हाम्रो माग छैन। तपाईँहरू फेरि क्लियर हुन, संसदमा प्रधानमन्त्री दिनदिनै आउने पनि होइन, दिनदिनै बोल्ने पनि होइन। तर कानुनले जे व्यवस्था गरेको छ, हाम्रो नियमावलीले भन्छ महिनामा एकपटक आउनुपर्छ भन्छ, महिनामा एकपटक आएर उहाँले जवाब दिनुपर्छ। कुनै वारिसले जवाब दिएर हुन्न भनेको छ,
6: नआएको त महिना त पुगेको छैन होइन।
7: त्यो कुरा अनिवार्य हो, अहिलेसम्म त्यो काटिया छैन, त्यो त उल्लङ्घन भयो नि त। नीति कार्यक्रम भनेको उहाँको कार्यक्रम हो, नीति कार्यक्रममा आउनुपर्छ भने हो, हामीले दिनदिनै आउनुपर्छ भनेको छ र नियमावलीमा जे व्यवस्था गरेका छ, महिनामा एकपटक हरेक महिनाको अघिल्लो साता आएर जवाब दिनुपर्छ भन्दा, हिजो यो महिनाको अघिल्लो साता थियो, सात दिन सात गते भइरहेको थियो, त्यसैले सात गतेसम्म पनि
6: नआएको थियो।
7: त्यो कुरा त राष्ट्रपा पार्टीले जान्न पऱ्यो, राष्ट्रपा पार्टीले जान्न पऱ्यो यो कुरा, हामीसँग किन जुदाइदिनु पऱ्यो, कसरी हो राज्य चलाउने, कानुनमा के व्यवस्था छ, प्रधानमन्त्रीको भूमिका के हो, सभामुखको भूमिका के हो, मन्त्रीहरूको भूमिका के हो, प्रत्येकको काम कर्तव्य र अधिकार लेखेकै छ, भूमिका लेखेकै छ। हामीले त कानुनको कार्यान्वयनको कुरा उठाएको हो, सर्वोच्च संस्थाप्रतिको उत्तरदायित्वको कुरा उठाएको हो, जनमतको सम्मानको कुरा उठाएको हो, जनताको आवाज सुन्न भनेको हो, जनताबाट निर्वाचित भएर आएका प्रतिनिधिले बोल्ने आवाज त जनताकै आवाज हो नि, तलका विषयहरू हो, त्यो कुरा सुन्दा के अप्ठ्यारो हुन्छ। जुन कुरा विगतका प्रधानमन्त्रीहरूले सुनेर जवाफ दिएरै आए त, पटक पटक संसदमा बोलाएपछि आएरै जवाफ दिएका छन् त, अनि उहाँ छुट्टै के हो र त संसदमा टेक्नै नहुने, त्यही संसदले बनाएको प्रधानमन्त्री होइन उहाँ, त्यही संसदले बनाएको प्रधानमन्त्री हो नि। जुन संसदबाट आफ्नो जन्म भयो त्यो संस्थालाई आधार गर्ने कुरा त राम्रो कुरा पनि होइन। त्यसैले हामीले यो लोकतान्त्रिक व्यवस्थामा उत्तरदायित्वको कुरा, जवाफदेताको कुरा, कानुनको कार्यान्वयनको कुरा, कानुनको परिपालनाको कुरा हामीले उठाएको कुरा हो।
6: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। उहाँ हुनुहुन्थ्यो नेकपा एमालेका नेतृत्व पदमा अर्याल। आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु। नमस्कार।

0: आएको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
2: आईएमई गरौ।
3: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
6: तपाईं सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1 सबैका लागि सूचना।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
1: ए लौ न लौ लौ चट्याङ पर्न आँटो सबै जाने यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: हरि शरण, म लक्ष्मी भुसाल सुनिरहेछु रेडियो एनआरएन 99.1।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ। उफ,
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

नेपाली रेडियो नेटवर्कको बिहान 8 बजेको आर्थिक खबरमा विनु शर्माको नमस्कार। प्रतिनिधि सभाको अर्थ समितिमा अर्थशास्त्रीहरूले कर प्रणाली सुधार गरेर निजी क्षेत्रको लगानी बढाउने गरी बजेट बनाउन सरकारलाई सुझाव दिएका छन्। अर्थ समितिले बिहिबार अर्थशास्त्रीहरूसँग बैठक राखेको थियो। बैठकमा अर्थशास्त्रीहरूले आयकरको सीमा बढाउन र करको दर घटाउन सुझाव दिएका हुन्। समितिको बैठकमा अर्थशास्त्रीहरूको कर्मचारीको तलब 25% बढाउन सुझाव दिएका छन्। प्राध्यापक डाक्टर रामप्रसाद केवालीले निजी क्षेत्रलाई लगानी विस्तारका लागि प्रोत्साहित गर्ने कार्यक्रम ल्याउनु पर्नेमा जोड़ दिनु भएको छ। त्यस्तै अर्थशास्त्री डाक्टर दिल्ली राज खनालले अर्थतन्त्रमा पुनर्संरचनाका साथै कर्मचारी प्रशासनलाई नतिजामुखी बनाउन सुझाव दिनुभएको छ। उहाँले कर्मचारीको तलब 25% बढ़ाउन सुझाव दिँदै कार्य सम्पादनमा आधारित बजेट ल्याउनु पर्नेमा समेत जोड़ दिनुभयो। समय समयमा परेको वर्षाले बैतडीका आलु किसान उत्साहित बनेका छन्। पाटन नगरपालिका 8 का किसान यस वर्ष आलु उत्पादन उल्लेखनीय रूपमा बढ़ने अपेक्षामा छन्। वार्षिक 8 देखि 10 लाख रूपियाँसम्म आमदानी गर्दै आएका किसानहरू यस वर्ष पर्याप्त वर्षाका कारण उत्पादन र आमदानी दुवै बढ़नेमा विश्वस्त छन्। पाटन नगरपालिका 8, 9 र 10 आलु खेतीका प्रमुख पकेट क्षेत्र मानिन्छन्। यहाँका अधिकांश किसान आलुसँगै मौसमी तथा बेमौसमी तरकारी खेतीबाट आत्मनिर्भर बन्दै गएका छन्। कृषि ज्ञान केन्द्र बैतडीका अनुसार जिल्लाबाट वार्षिक 1.5 देखि 2 करोड़ रूपियाँ बराबरको आलु निर्यात हुने गरेको छ। यस वर्ष पर्याप्त वर्षाका कारण उत्पादन विगतको तुलनामा करिब 20% बढ्न सक्ने किसानहरूको भनाइ छ। तर उत्पादन बढ्ने सम्भावना भए पनि शीत भण्डार र सिंचाईको अभाव किसानका लागि मुख्य चुनौती बनेको छ। आलुको बिउ सुरक्षित राख्न किसानले डडेलधुरासम्म लैजानुपर्ने बाध्यता छ। खोपेमा प्रदेश सरकारको सहयोगमा करिब 42 लाख रूपियाँ लागतमा आर्थिक वर्ष 79-80 निर्माण सम्पन्न शीत भण्डार अहिलेसम्म सञ्चालनमा नआउनुले किसानलाई निराश बनाएको छ। मिलेनियम च्यालेन्ज कोअपरेशन एमसीसी परियोजना अन्तर्गत पश्चिम नवलपरासीमा प्रसारण लाइन निर्माण थमाथम भइरहेको छ। एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत सुनवल 13 सूर्यबस्तीदेखि नेपाल भारत सिमानासम्म 18 किलोमिटर लामो प्रसारण लाइनको टावर निर्माण तीव्र गतिमा भइरहेको छ। साना ठूला गरी कुल 53 टावर निर्माण गर्नुपर्नेमा हालसम्म 41 निर्माण भइसकेको छ भने 6 को फाउन्डेशन तयार भएको छ। बाँकी 6 टावरको काम शुरू हुन बाँकी रहेको एमसीए नेपालले जनाएको छ। भारतको टीएल लिमिटेडले प्रसारण लाइन निर्माणको ठेक्का पाएको छ। ठेक्का सम्झौता अनुसार अब प्रसारण लाइन निर्माणको 2 महिना अवधि बाँकी छ। उक्त अवधिभित्र प्रसारण लाइन निर्माण सक्ने गरी काम भइरहेको एमसीए नेपालले जनाएको छ। कास्की जिल्ला वर नदी तथा खानीजन्य पदार्थ उत्खननमा आगामी 3 महिनाका लागि रोक लगाइने भएको छ। जिल्ला नदीजन्य तथा खानीजन्य पदार्थ अनुगमन समितिको बिहिबार बसेको बैठकले असार 1 गतेदेखि भदौ मसान्तसम्म ढुङ्गा गिटी र बालुवा उत्खनन तथा संकलन रोक्ने निर्णय गरेको हो। समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख लीलाधर पौडेलका अनुसार ढुङ्गा गिटी बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन मापदण्ड 2077 अनुसार निर्णय गरिएको हो। निर्णयको कडाईका साथ कार्यान्वयन गर्न प्रदेश सरकार स्थानीय तह तथा सम्बन्धित निकायलाई निर्देशन दिएको छ। बैठकले वातावरणीय प्रभाव मूल्याङ्कन तथा प्रचलित कानून अनुसार स्वीकृति प्राप्त क्षेत्रमा मात्र उत्खनन गर्न पाइने व्यवस्था कायम राख्दै अवैध उत्खनन संकलन र ओसार पसार नियन्त्रणका लागि प्रहरी गस्ती परिचालन गर्ने निर्णय समेत गरेको छ। नदी खोला वन क्षेत्र खेतीयोग्य जमिन विपद जोखिम क्षेत्र तथा बस्तीमा वातावरणीय खेती नहुने गरी मात्र उत्खनन व्यवस्थापन गरिनेछ। राष्ट्रिय सहकारी प्राधिकरणले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थालाई दर्ताका लागि पुनः आह्वान गरेको छ। सरकारले सहकारी ऐन 2084 संशोधन अध्यादेश मार्फत प्राधिकरणमा दर्ता हुने समय सीमा हटाएसँगै प्राधिकरणले फेरि खुल्ला गरेको हो। सरकारले अध्यादेश मार्फत प्राधिकरणमा दर्ता हुन नगएका सहकारीलाई के गर्ने भन्ने निर्णय
प्राधिकरणले नै लिने व्यवस्था गरेको छ। अध्यादेश मार्फत सहकारी ऐन 2074 संशोधन गरेर दर्ता नभएका सहकारीको हकमा प्राधिकरणले नै समय अवधि तोक्न सक्ने व्यवस्था गरेपछि आगामी असार 32 गतेसम्मको समय तोकेर फेरि दर्ता आह्वान गरेको हो। 2082 चैत 17 गतेसम्ममा प्राधिकरणमा दर्ता हुन दिइएको समयमा सहकारीको संख्या न्यून भएपछि अध्यादेश मार्फत समय सीमा हटाइएको थियो। प्राधिकरणबाट लिने सञ्चालन इजाजत पत्र वार्षिक रूपमा नवीकरण गर्नुपर्ने व्यवस्था अध्यादेशले गरेको छ। त्यसै गरी अध्यादेशले सहकारी संस्थालाई दर्ता हुनका लागि प्राधिकरणको पूर्व स्वीकृति अनिवार्य गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले म्याग्नेसियम ग्लाइसिनेट मोलिक्युल रहेका कुनै पनि आहार पूरक खाद्य पदार्थ दर्ता नभएको र यसको बिक्री वितरणका लागि अनुमति नदिएको स्पष्ट पारेको छ। विभागले बिहिबार विज्ञप्ति मार्फत विभिन्न सामाजिक सञ्जालमा यस पदार्थ बारे प्रकाशित भ्रामक समाचार र प्रचार प्रसारप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ। खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 व्यवस्था तथा आहार पूरक खाद्य पदार्थ नियमन कार्यविधि 2072 प्रावधान बमोजिम फूड हेल्थ न्युट्रिसनल तथा डाइटरी सप्लिमेन्ट न्युट्रास्युटिकल तथा प्रोबायोटिक जस्ता उत्पादन विभागमा दर्ता भएर मात्रै बिक्री वितरण गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ। विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डाक्टर ईश्वर सुवेदीले हालसम्म म्याग्नेसियम ग्लाइसिनेट मोलिक्युल रहेका कुनै पनि उत्पादनलाई विभागले दर्ता वा अनुमति नदिएको जानकारी दिनुभयो। यसैगरी विभागले डाबर नेपाल प्रालीबाट उत्पादित 500 ग्रामको डाबर ब्रान्डको मह न्यून स्तरको पाइएकाले बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ। विभागले बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरेको महको नमूना प्रयोगशालामा परीक्षण गर्दा न्यून स्तरको पाइएकाले उक्त उत्पादनमा रोक लगाइएको जनाएको छ। र नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार अमेरिकी डलर 1 को खरिद दर 153.63 रुपियाँ र बिक्री दर 154.23 रुपियाँ कायम गरिएको छ। यसैगरी युरोपियन युरो 1 को खरिद दर 178.41 रुपियाँ र बिक्री दर 179.11 रुपियाँ रहेको छ भने युके पाउन्ड स्टर्लिङ 1 को खरिद दर 206.44 रुपियाँ र बिक्री दर 207.25 रुपियाँ निर्धारण गरिएको छ। स्विस फ्रान्क 1 को खरिद दर 195.07 रुपियाँ र बिक्री दर 195.84 रुपियाँ रहेको छ। अस्ट्रेलियन डलर 1 को खरिद दर 109.62 रुपियाँ तथा बिक्री दर 110.05 रुपियाँ कायम गरिएको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुन सक्ने र आधुवादिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ। हवस् त अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया मा साथ मा IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
2: सुरक्षित भविष्य को लागि जीवन बीमा गरौं जीवन बीमा का लागि राष्ट्रिय जीवन बीमा कंपनी नै रोजौं न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौँ
3: किन खोज्नु भएको होला हजुर को पर्नु भयो
4: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा
4: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
3: होइन हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगरौँ न हजुर
5: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ
6: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
7: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: तपाईं सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1 सबैका लागि सूचना
10: नेपाली रेडियो नेटवर्क रेडियो NRN 99.1 मा यो हो दोहोरी

0: सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।

0: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
1: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
0: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
1: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
0: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
1: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
0: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।

0: को विशिष्ट बचत खाता नेपाल को पहिलो डोरस्टेप बैंकिंग सुविधा।
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: रेडियो एनआरएन 99.1
0: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो दोहोरी।

Radio NRN 99.1 समय को ख्याल राखौं 9 बज्यो।

नेपाली रेडियो नेटवर्कको बिहान 9 बजेको नेपाली खबरमा रेदम सिंहको नमस्कार। सरकारले देशभर सार्वजनिक सवारी साधनको नयाँ दर्ता पूर्ण रूपमा रोकेको छ। यातायात व्यवस्था विभागले सातै प्रदेशका मन्त्रालयहरू र देशैभरिका स्थानीय तहहरूलाई पत्राचार गर्दै अर्को सूचना नभएसम्मका लागि नयाँ सार्वजनिक सवारी साधनको दर्ता रोक्न भनेको हो। सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा अत्यधिक वायु प्रदूषण बढेको, सड़कमा सवारीको चाप र ट्राफिक जामले आवतजावतमा चरम कठिनाई थपेकाले यस्तो निर्णय लिइएको विभागको भनाइ छ। इन्धनको बढ़दो मूल्यका कारण सार्वजनिक सवारी र समग्र यातायात क्षेत्रमा परेको असहज परिस्थितिलाई सम्बोधन गर्न पनि नयाँ दर्ता रोकेर मौजदा प्रणाली नै व्यवस्थित गर्ने पत्रमा उल्लेख गरिएको छ। सवारी तथा यातायात व्यवस्था ऐन 2049 दफा 24 उपदफा 3 दिएको विशेष अधिकार प्रयोग गर्दै यो निर्णय गरिएको हो। उक्त कानूनी प्रावधानमा वातावरण प्रदूषण, सवारीको चाप, सड़कको स्थिति र सार्वजनिक हितलाई ध्यानमा राखेर विभागले कुनै पनि सवारी साधनको दर्ता रोक्का गर्न आदेश दिन सक्ने व्यवस्था रहेको छ। सवारी दर्ता रोक्का इभिका सार्वजनिक सवारी साधनको हकमा समेत लागू हुनेछ। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका सांसद सन्दीप राणाले प्रधानमन्त्री बालेन्द्र शाहले संसदको अवहेलना गर्दै राजनैतिक अपरिपक्वता र अहंकार देखाएको आरोप लगाउनु भएको छ। नेपाली रेडियो नेटवर्कको नेपाली बहस कार्यक्रममा पत्रकार खेम्बमसँग कुराकानी गर्दै नेता राणाले संसदमा उठेका जनसरोकारका विषयमा जवाब दिनु अभिभावकका रूपमा प्रधानमन्त्रीको दायित्व भए पनि सदनमा अनुपस्थित हुनु गैर जिम्मेवार कदम भएको बताउनु भएको छ। दुई तिहाई बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी राजसभा नेतृत्वको सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटमाथि छलफल भइरहँदा प्रधानमन्त्री र अर्थमन्त्रीले देखाएको उदासीनताप्रति प्रतिपक्षीले गम्भीर चिन्ता व्यक्त गरेको छ।

0: सरकार एक्शन ओरिएन्टेड हुने नाममा गरिमामय व्यवस्थापिकालाई कार्यपालिकाको छाया बनाउन खोजिरहेको राणाको भनाई छ। कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कणेलले कर्णालीको हुम्ला र सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाबीच लामपाटा च्याचौर क्षेत्रमा देखिएको सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहको ध्यान आकर्षण गराउनु भएको छ। प्रधानमन्त्री शाहलाई लिखित पत्र मार्फत मुख्यमन्त्री कणेलले केही दिन यता सीमा विवादका कारण स्थानीय बीच द्वन्द्व बढ़ेको र शान्ति सुरक्षामा बाधा नभई जनजीवन प्रभावित भएको समेत जानकारी दिनुभएको छ। दुई जिल्लाबीचको सीमा विवादबाट थप क्षति हुन नदिन आवश्यक सजगता अपनाउन समेत उहाँले आग्रह गर्नुभएको छ। पत्रमा कर्णेलले विवाद समाधानका लागि संघीय सरकारले तत्काल पहल गर्नुपर्नेमा जोड़ दिनुभएको छ। मध्यप्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै हुनुहुन्छ। विश्वासको मत लिन आज दिउँसो 1 बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ। जनमत पार्टीले गत वैशाख 21 गते सरकारबाट समर्थन फिर्ता लिएपछि जेठ 1 गते विश्वासको मत लिन प्रदेशसभा बैठक आह्वान गरिएको थियो, तर आफ्नै पार्टी कंग्रेसभित्र असन्तुष्टि र जसपाले विश्वासको मत दिने निर्णय नगर्दा उहाँ पछि हट्नुभएको थियो। विश्वासको मत लिने पूर्व सन्ध्यामा मधेसको सत्ता समीकरण पनि परिवर्तन भएको छ। जसपा नेपाललाई सरकारबाट हटाएर नेकपा एमालेलाई इन्ट्री गराइएको छ। मुख्यमन्त्री कृष्णप्रसाद यादवले जसपा नेपालका 3 मन्त्रीहरूलाई बर्खास्त गरेर एमालेका मोहम्मद समीरलाई बिना विभागीय मन्त्रीमा नियुक्त गर्नुभएको छ। यससँगै मधेसमा नेपाली कंग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाको गठबन्धन बनेको छ। 3 दलीय गठबन्धन बनेपछि मुख्यमन्त्री यादवले जसपा नेपाल र जनमतका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिनुभएको थियो। जनमतबाट अर्थमन्त्री महेश प्रसाद यादव र खेलकुद तथा समाज कल्याण मन्त्री बसन्त कुशवाले राजीनामा दिनुभएको थियो, तर जसपाका 3 मन्त्रीले राजीनामा नदिएपछि उनीहरूलाई बर्खास्त गरिएको हो।
1: दाई, एक कप चियाको 30 रुपियाँ कस्तो महँगो, आजकल त केही कुरामा पनि पैसा असुल नहुने।
2: हुन्छ नि भाइ, अब एनसेलमा पैसा असुल
1: हो र?
2: हो नि, एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ। अनि भएन त पैसा असुल?
1: गजब रहेछ, अब म पनि पैसा असुल गर्छु।
2: आजै *123# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस्। एनसेल, नेपालकै लागि।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले आज कोशी र मधेस प्रदेशका सांसदहरूसँग छलफल गर्नुहुने भएको छ। कोशी प्रदेशका सांसदहरूसँग बिहान 11 बजेदेखि दिउँसो 1 बजेसम्म र मधेस प्रदेशका सांसदहरूसँग दिउँसो 1:30 बजेदेखि 3:30 बजेसम्म छलफल हुनेछ। संसदीय दलको कार्यालय सिंहदरबारमा हुने छलफलमा सहभागी हुन काठमाडौँमा उपलब्ध सांसदहरूलाई पार्टीले आग्रह गरेको छ। बाँकी प्रदेशका सांसदहरूसँग अर्को तालिकामा छलफल कार्यक्रमको आयोजना गरिनेछ। नेकपा एमालेका नेताहरूको कार्य विभाजनलाई अन्तिम रूप दिनका लागि पार्टी केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले गत जेठ 5 गतेको बैठकमा पेश गरेको नेताहरूको कार्य विभाजन सम्बन्धी प्रस्तावलाई आजको बैठकबाट परिमार्जन सहित अनुमोदन गर्ने तयारी रहेको छ। एमाले केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीका अनुसार बैठक बिहान 11:30 बजे अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा बस्ने तय भएको छ। अध्यक्ष ओलीको प्रस्तावमा नेताहरूको जिम्मेवारी हेरफेर गर्ने विषय समेटिएको छ। सचिवालय बैठकमा सो प्रस्तावमाथि विस्तृत छलफल गरी कार्य विभाजनलाई अन्तिम रूप दिइने र त्यसलाई तत्कालै अन्तर पार्टी निर्देशन अपानी मार्फत तल्ला कमिटी र नेताहरू समक्ष पठाइने स्रोतले जनाएको छ। नेपाली कंग्रेसको संस्थापन इतर पक्षले गण्डकीको राजधानी पोखरामा प्रदेश स्तरीय वृहत भेला गर्ने भएको छ। शनिबार प्रदेशका 11 जिल्लाबाट नेता कार्यकर्ताहरूको उपस्थिति सहित वृहत भेलाको तयारी गरिएको कंग्रेस गण्डकीका उपसभापति खेमलाल श्रेष्ठले जानकारी दिनुभएको छ। निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अनामनगरमा पार्टीको सम्पर्क कार्यालय खोलेपछि नयाँ पार्टीको नाम र चिन्हमा छलफल चलिरहेको समाचारहरू बाहिरिएका छन्। त्यही छेको पोखरामा हुने भेलाले पार्टी विभाजनलाई मलजल पुग्ने आकलन समेत गरिएको छ। तर भेला गर्ने पक्षले पार्टी विभाजनमा समर्थन नगर्ने दावी गरेको छ। पार्टी विभाजन कुनै पनि हालतमा हुनु हुँदैन, कसैले गर्न खोज्छ भने पनि हामी रोक्छौं। श्रेष्ठले भन्नुभयो, अहिले पार्टीको बृहत्तर एकता र भावी कार्यदिशाका लागि यो भेला गरिएको हो। हामीले हाम्रो पक्षलाई 15 महाधिवेशनबाट कसरी नेतृत्वमा पुर्याउने भन्ने विषयमा रणनीति तय गर्नेछौं उनले भनेका छन्। हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको पहाड़ी तथा हिमाली भूभागमा साधारणतया बादल रहे बाँकी भूभागमा आंशिक बादल लागिरहेको छ। गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। बाँकी तराईका भूभागमा मुख्यतया मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागको केही स्थानमा मधेस प्रदेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशका तराई भूभाग तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भूभागमा तातो लहर चल्ने सम्भावना छ र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागमा तातो दिन हुने सम्भावना पनि रहेको छ। इरानका सर्वोच्च नेता मुस्तवा खामेनीले एक निर्देशन जारी गर्दै देशको संवर्धित युरेनियम भण्डारणलाई विदेशमा स्थानान्तरण गर्न नसकिने बताएका छन्। नाम नबताउने शर्तमा एक स्रोतले भन्यो, सर्वोच्च नेताको निर्देशन र संवर्धित युरेनियमको भण्डारणले देश छोड्नु हुँदैन भन्ने संस्थापनभित्रको सहमति हो। स्रोतका अनुसार संवर्धित सामग्री विदेशमा पठाउँदा देश अमेरिका र इजरायलको भविष्यमा आक्रमणको लागि थप जोखिममा जाने सर्वोच्च नेता लगायतका उच्च अधिकारीहरूको राय रहेको छ। आईएईए को अनुमान अनुसार इरानसँग 60% शुद्धता भएको 440 किलो भन्दा बढी युरेनियम रहेको छ। यस्तै उता प्रजातान्त्रिक गणतन्त्र डीआर कंगोको पूर्वी क्षेत्रमा फैलिएको इबोला महामारीको केन्द्रबिन्दुमा रहेको एउटा अस्पतालमा आक्रोशित भीड़ले आगजनी र तोडफोड़ गरेको छ। इबोला भाइरसका कारण ज्यान गुमाएकी उबाको शव अन्तिम संस्कारका लागि परिवार र साथीहरूलाई लैजान नदिएपछि भड्किएको भीड़ले अस्पतालमा आक्रमण गरेको हो। सन् 2027 हुने एक दिवसीय विश्वकप छनौटको यात्रामा महत्वपूर्ण मानिएको आईसीसी पुरूष क्रिकेट विश्वकप लीग दुई अन्तर्गत आज नेपाल र अमेरिका किर्तिपुरमा भेट्दैछन्। किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल दुवै टोलीका लागि महत्वपूर्ण अंक जोड्ने सुवर्ण अवसर पनि हो। नेपाली समयअनुसार 9:30 बजेबाट शुरू हुने भनिएको खेलमा लीग दुईको अंक तालिकामा निकै महत्वपूर्ण ठूलो महत्व राख्ने छ। यस प्रतियोगिताको अन्त्यमा शीर्ष चार स्थानमा रहने टोलीहरूले सन् 2027 को ओडीआई विश्वकप छनौटमा सिधै स्थान सुरक्षित गर्नेछन् भने बाँकी टोलीहरू कठिन प्लेअफ मार्गमा धकेलिनेछन्। जारी लिगमा दुवै टोली विभिन्न भिन्न स्थान र लयमा छन्। अमेरिकाले यस प्रतियोगितामा अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गर्दै 18 खेलमा जित हात पारेर अङ्क तालिकाको शीर्ष स्थानमा आफ्नो बलियो पकड बनाएको छ। अर्कोतर्फ नेपालले घरेलु मैदान बाहिरका शुरूआती खेलहरूमा निकै संघर्ष गर्नु परे पनि किर्तिपुरमा जारी त्रिकोणीय श्रृंखला मार्फत शानदार पुनरागमन गर्दै अङ्क तालिकाको पाँचौं स्थानमा उक्लिन सफल भएको छ। र आजदेखि शुरू हुने कावा महिला भलिबल च्याम्पियनशीपमा घरेलु टोली नेपाल सहित 8 राष्ट्र उपाधिका लागि प्रतिस्पर्धामा उत्रदैछन्। घरेलु समर्थकको साथ अनुभवी र युवा खेलाड़ीको मिश्रण तथा पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगिताहरूबाट बढ़ेको आत्मविश्वासका कारण नेपालमाथि यसपटक विशेष चासो देखिएको छ। प्रतियोगितामा नेपाल, भारत, किर्गिस्तान र मालदिव समूह एमा छन् भने इरान, काजकिस्तान त्यसै गरी श्रीलंका र बंगलादेश समूह बीमा रहेका छन्। नेपालले आफ्नो पहिलो खेल आज साबिक विजेता भारत विरूद्ध खेल्दैछ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।

नमस्कार रणित श्रोता, आजको नेपाली बहसमा खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ र डिजिटल प्लेटफर्ममा हाम्रो patreon.com र नेपाली network.com मार्फत विश्वभर छरिएर रहेका नेपालीहरूले हामीलाई सुनिराख्नु भएको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि यो एकैसाथ प्रसारण भइरहेको छ र नेपाली बहसको आजको चर्चाको विषयलाई हामी केलाउन चाहन्छौँ र नेपाली बहसमा 2083-84 बजेटको पूर्व सन्ध्यामा छौं र यो बजेट कस्तो आउँछ र बजेटमा जनताका भावनाहरू समेटिन्छन् कि समेटिँदैनन्, नीति तथा कार्यक्रममा बोकिएका महत्वाकांक्षाहरू बजेटमा अटाउँछन् कि अटाउँदैनन् लगायतका धेरै विषयहरूको बारेमा आज हामी चर्चा परिचर्चा गर्नेछौँ। र 2083-84 बजेट आउने जेठ 15 गते नजिकैछ, त्यसमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले कुन तरिकाले अर्थतन्त्रलाई चलायमान बनाउनका निम्ति र अर्थतन्त्रलाई अझ बलियो बनाउनका निम्ति र बजेटका दायराहरूलाई कसरी फराकिलो बनाएर अगाडि बढ्ने सोच राख्नु भएको छ, यसको विषयमा आज हामी बहस र चर्चा गर्दैछौँ। र विशेष गरी बजेट हरेक देशको लागि एउटा कायापलट हुने एउटा त्यो स्थान हो जहाँ चाहिँ राम्रोसँग बजेट आयो भने, जुन बजेटमा जनताका भावनाहरू समेटिए भने देशको विकास र समृद्धिमा यसले निकै ठुलो टेवा पुर्याउन सक्दछ। हामी भरतमोहन अधिकारीलाई सम्झन चाहन्छौँ। पहिलो बजेट जतिखेर चाहिँ भरतमोहन अधिकारीले एउटा सबैको भावना समेटेको बजेट ल्याउनु भएको थियो, त्यतिखेरको अवस्थादेखि लिएर आज नेकपा एमाले लगायत वामपन्थी दलहरूले त्यसको उदाहरण दिने गर्दछन्। आफ्नो गाउँ आफै बनाऊदेखि लिएर वृद्ध भत्ताको जुन शुरूआत गरिएको थियो त्यति बेलाबाटको बजेटले नेपालमा धेरै कायापलट गर्दै गयो र जनतासँग प्रत्यक्ष रूपमा त्यो बजेट चाहिँ समेटिन पुग्यो। त्यो कारणले गर्दाखेरि आजसम्म आइपुग्दाखेरि अब बजेट एउटा यसको दायरा बढाउने मात्र होइन, यसलाई चाहिँ ठूलो भोल्युममा बढाउने मात्र होइन, जनतासँग प्रत्यक्ष समेटिएका कुराहरूलाई चाहिँ बजेट मार्फत सम्बोधन गरिनुपर्दछ भन्ने खालका विषयहरू पनि उठेका छन्। हाल कायम रहेको व्यक्तिगत 5 लाख र दम्पतिको 6 लाख रुपियाँको आयकर छुटको सीमालाई बढाएर 10-12 लाख रुपियाँ पुर्याउनु पर्ने सुझाव पनि प्रस्तुत भएका छन्। बजारमा माग बढाउन र आर्थिक गतिविधि चलायमान बनाउन भ्याटको दर 13% घटाएर 10-12% ल्याउनु पर्ने पनि सुझावहरू आएका छन्। कुनै पनि क्षेत्रलाई 100% कर छुट दिनु हुँदैन, बरु 90% छुट दिएर कर विवरण रिटर्न फाइल बुझाउनु अनिवार्य गर्नुपर्दछ, जसले करको दायरालाई विस्तार गर्छ भन्ने ढंगले पनि आज बहस र चर्चा भएका छन्। आज हामी नेपाली बहसमा कुरा गर्न चाहन्छौ र बजेटको यो पूर्व सन्ध्यामा प्रधानमन्त्रीले जुन किसिमको हट त्यागेका छैनन् यसले गर्दाखेरि अझ फेरि देश चाहिँ एउटा मुठभेडतर्फ जाने एउटा खतराको घन्टी बजिसकेको छ। देशमा फेरि अप्ठ्यारो स्थिति पैदा हुने स्थिति पनि देखिएको छ, किनभने सभामुखले भेट्न जाँदाखेरि पनि सभामुखले बोलाउँदाखेरि पनि प्रधानमन्त्रीले हट नत्यागेको भन्ने बुझिएको छ र विपक्षी र सत्तापक्षकै चेपुवामा यतिखेर सभामुख डोलप्रसाद अरियाल डिपी अरियाल परेको भान भएको छ। सभामुख र प्रतिपक्ष बीच सवाल जवाफ पनि भइरहेका छन्। सदनमा खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अरियाल अप्ठ्यारोमा छन्। संसदमा विपक्षी दल विभाजित भएको छ। यस्तै प्रकारका गतिविधिहरूका कारणले गर्दाखेरि अहिलेको संसद पनि बन्धक बन्ने, अहिलेको संसद पनि अप्ठ्यारो दिशातर्फ अगाडि बढ्ने र प्रधानमन्त्रीले नटेर्ने भइसके पछाडि यसले निकै ठूलो संकटको घड़ी नेपालीहरूले फेरि बेहोर्नु पर्छ कि जनताको आवाजहरू मुखरित हुने थलो संसदमा जुन किसिमको उपस्थिति हुनुपर्दथ्यो र जुन किसिमले प्रधानमन्त्री आउनु पर्दथ्यो, प्रधानमन्त्री नआउँदाखेरि यसका धेरै प्रश्नहरू यतिखेर उब्जिएका छन्। आदरणीय श्रोता, नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौँ। हुम्ला र बाजुराको सीमा विवादको विषयलाई हामीले हिजो उठायौं, जहाँ चाहिँ निकै मृणसन्न हुने गरी चाहिँ बाजुरावासीहरूले लामपाटावासीहरूलेलाई हुम्लाका खार्फुनाथ र सार्केगाडबाट आएको समूहले जथाले अराजक समूहले कुटपिट गरेको विषयले अहिले निकै ठूलो एउटा समाचार बनिरहेको एउटा स्थिति छ र त्यहाँ पर्यटन भर्न गएका सुदूरपश्चिम प्रदेश धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल लगायतको टोलीले आधै बाटोबाट फर्काइसके पछाडि माथि के छ, किन फर्काइयो, किन त्यहाँ चाहिँ के गतिविधिहरू भइरहेका छन्, किन पर्यटन भर्नका निम्ति नेपालभित्रैको भूमि बीचको लडाई नेपालीहरूले सहनुपर्ने हो त, आज धेरै प्रश्नहरू छन्। त्यसमाथि जहाँ त्यो अहिलेको अवस्थामा जुन त्यो विवाद सिर्जना भएको छ, जुन विवाद सिर्जना भएको ठाउँ का विषयमा, रानी सैनका विषयमा पनि निकै ठूलो विवादहरू आएका छन्। यतातिर हुम्लाका सांसदले आफ्नो भूभागमा परेको भन्दै गर्दाखेरि बाजुराका सांसदले आफ्नो भूभागमा पर्छ भन्दै हिजो मात्रै हामीसँग कुराकानी गर्नुभएको छ। जसको क्षेत्रमा परे पनि यो नेपालको भूमि हो, नेपालको भूमिमा यसरी विवाद गरेर जिल्ला बीचको विवादले गर्दाखेरि यो अराजकता निम्त्याइनु हुँदैन र तत्कालीन बेलाका दोषीहरूलाई कानूनी कठघरामा भ्याउनु पर्छ भन्ने ढंगका विषयहरू पनि आएका छन्। आज हामीले थाहा छ त्यो क्षेत्र रानी सैन क्षेत्र जहाँ चाहिँ निकै ठूलो तस्करी
हुने गरेको भन्ने पनि बुझिएको छ। हिजोका वन प्रशासकहरूले वन अधिकृतहरूले पनि सामाजिक सञ्जालमा लेखेका छन् त्यहाँ चाहिँ निकै ठुलो तस्करी हुने एउटा टर्निङ पोइन्ट हो, त्यहाँ निकै ठुला शक्तिशाली व्यक्तिहरूको पनि ठाउँ रहेको छ। केही समय अगाडि छक्क लामाको त्यहाँ उद्योग समेत रहेको भन्ने खालका विषयहरू पनि यतिखेर आएका छन्। यतिखेर ठुला हाई प्रोफाइल व्यक्तिहरूलाई त्यहाँ जोड्न खोजिएको छ र यसको बारेमा अनुसन्धान हुनुपर्दछ र यसको बारेमा चाँडोभन्दा चाँडो नेपाल सरकारले यसको डिटेल्सहरू लिएर नागरिकहरूलाई कुटपिट गर्ने, तस्करहरूले चाहिँ नागरिकहरूलाई एक आपसमा भिडाउने, उस्काउने, उठाउने, होइन पर्यटन भर्दाखेरि त त्यहाँकै राजस्वमा वृद्धि हुने थियो हुम्ला र बाजुराको राजस्वमा, तर व्यक्तिले आफ्नो पेटमा हाल्ने, आफ्नो खातामा हाल्ने जुन किसिमको प्रवृत्ति चलेको भनिएको छ त्यसका बारेमा अध्ययन अनुसन्धान हुनुपर्दछ भन्ने आवाज पनि यतिखेर उठेको छ। आज हामी नेपाली बहसमा यस विषयलाई पनि उठान गर्न चाहन्छौ। भट्ट र अग्रवाल सहित 29 विरूद्ध मुद्दा चलाउन सिफारिस भएको छ। सम्पत्ति शुद्धिकरणका करिब 20 अर्ब बिगो र 2-10 वर्षसम्म कैद दावी गर्न पनि माग गरिएको छ। हिमालय रि इन्सुरेन्स, हिमालय सेक्युरिटिज ब्याङ्क, एचएलआई लार्ज क्याप फण्ड र नेपाल माइक्रो इन्सुरेन्स लगायत कम्पनीमा रहेको सर्वसाधारणको करिब 3 अर्ब 74 करोड अवचलन गरेको आरोप लागेको छ। भट्ट र अग्रवालहरूले आज हामी यो विषयलाई पनि उठान गर्न चाहन्छौ नेपाली बहसमा। छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: हैन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिराछौ?
2: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत पनि केलहार सत्यनाश पारो।
1: ए, यति कुरामा नि केको टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउँ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
2: विगत दुई दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू नदुखेकन दाँत फुकाल्ने,
1: नमिलेको दाँतहरू मिलाउने,
2: दाँत सफा गरेर टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
1: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 9846065102, 9846070480। पुनश शनिबार सेवा बन्द रहनेछ।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
3: सचेत बनाऊ।
4: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
6: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
5: 9058800700,
6: 9846040304।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस् पपुलर मोडेल होस्टल। सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 98463-72824, 98463-72824। आजको सही निर्णय भोलिको उज्जवल भविष्य।
1: दमोलिया FM 94.2 समुदायको

0: गाउँको मिठो मोहनेले हाम्रो जीवन त मिठै बित्यो। अहिलेको तन्नेरहरूको मन चाहिँ किन धनको तृष्णाले पो जित्यो।
1: ओहो, गाँठी कुरा आयो।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: तनहु जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
2: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
2: उचित छात्रवृत्तिको व्यवस्था।
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
2: स्वस्थ चमेना गृहको व्यवस्था।
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 98460062803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टो।

डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौं। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौं। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौं। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौ, कोही कसैलाई यस्तो परेमा उजुरी गरौ र कानुनी कारवाही गरौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: फुलको आँखामा फुलै संसार
3: कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
4: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
3: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
4: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
3: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844694036, 9865414037।
4: व्यास 3 प्रशासन चोक दमौली।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656 563 715 र 98 41 12 07 40।

0: ओनली एफएम 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
4: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
3: ए हो र, सेवा राम्रो हुन्छ त?
4: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
3: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
4: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
5: 9827848448, 9846554595 र 9846011818।
6: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
7: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
6: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
7: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
6: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
8: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
7: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
9: सूचना।
10: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
9: हाम्रा सेवाहरू
10: सत्यवती, निर्मल, बाल मन्दिर, पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
9: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
10: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
9: फोन नम्बर 9828280080, 9815104549।
11: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
12: लो किन नि, के भो सन्चो भएन?
11: होइन, यतिकै जानै मन लागेन।
12: यतिकै पनि हुन्छ?
11: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
12: ए कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
13: नमस्ते। कति कामले पाल्नु भयो।
12: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
13: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
11: हस् म्याडम।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
6: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
15: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
6: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
15: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
6: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0658-563-715 र 98-41-12-07-40।
0: दमोलिया FM 94.2 समुदायको आवाज।
16: OSR Digital, entertaining the nation.

0: FM 94.2 समुदायको आवाज।
1: दिदी किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
2: हो, हिंसा सहनु हुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
1: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
2: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानुनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानुनी उपचार खोजौ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रेखुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
5: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहु। प्रोप्राइटर जीवन थापा। फोन
4: 98058000700,
5: 98460403044।
6: के भयो, के को हल्ला खल्ला भयो?
7: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
8: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
6: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
8: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
7: हो त है, हामीले त ध्यानै नदिएको।
8: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
9: विकासका नाममा विनाश ननिम्त्याउँ, नेपाल सरकार, विज्ञापन बोर्ड।
10: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिए आफ्नो सेट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 98563363, 98560917 र 98560608।
11: ए नानी, कता हिँडेऊ छाता ओढेर, हतारमा छौ त?
12: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
11: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
12: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाइ।
11: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
12: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
11: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
12: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9556063444, 9556063656।
0: दमौली FM 94.2 समुदायको आवाज।
13: OSR Digital, entertaining the nation.

तेरो ठुलो भिनाजु र माइलो भिनाजु भनेका पढे लेखेका सरकारी जागिरी अनि सहरमा बस्नेहरू, तेरा यी साइला भिनाजु यसो गाउँ पाखातिर बसेर खेती किसानी गर्ने पाखी हो, बुझिस्?

0: FM 94.2 समुदायको आवाज
1: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
1: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
2: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड

वर्लिङको फेस्टिभिटी अफर अब पाउनुहोस् एक वर्षको 200 MBPS इन्टरनेट र नेट टिभी साथमा डुअल ब्यान्ड राउटर नोकिया बिकन 1.1 मेस राउटर र नेट टिभी सेट अप बक्स मात्र रु 1200 प्रति महिनामा शर्तहरू लागू हुनेछन् छिटो भनेकै वर्लिङ।

0: FM 94.2 समुदायको आवाज।
1: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना। नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
2: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
3: हाम्रा विशेषताहरू:
2: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
3: अति विशिष्ट सघन उपचार कक्ष,
2: MRI, CT स्क्यान र डिजिटल सेवा,
3: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
2: भिडियो तथा इन्डोस्कोपी सेवा,
3: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
2: फोक्सोको परीक्षणका लागि

0: इजी र अडियोग्राफी सेवा,
1: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
0: डायग्नोस्टिक र थेराप्युटिक तथा अर्थोस्कोपी सेवा,
1: चौबिसै घण्टा इमर्जेन्सी सेवा।
0: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056-525-012, 056-525-013।
2: होइन सन्देश, के भयो तिमीलाई? बढी चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
3: लौरिउने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत भनी केलहार सत्यनाश पारो।
2: यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
3: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू नदुखेकन दाँत फुकाल्ने,
2: नमिलेको दाँतहरू मिलाउने,
3: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
2: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 98460-65-102, 98464-70-480। पुनश शनिबार सेवा बन्द रहनेछ।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
5: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
4: 98058-00-700,
5: 98460-40-344।
6: नेशनल इलेक्ट्रोनिक्स, तपाईको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईको शहर दमौलीमा अवस्थित
7: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
6: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
7: विशेष छुट र अफरहरू, 0% ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू, उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेसनल इलेक्ट्रोनिक्स, ब्यास 2 न्यू रोड, दमौली, तनहुँ। फोन नम्बर 98560-60-424, 98660-010-92।
6: प्रोप्राइटर अर्जुन अधिकारी, सागर उदास। नेसनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।

0: पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजुभाइको के को गफ गफ हुँदैछ?
3: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
3: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656540459। मोबाइल नम्बर 98083 80384, 98436739।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।
3: यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
2: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
1: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
2: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: सूचना
4: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
3: हाम्रा सेवाहरू
4: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
3: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
4: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
3: फोन नम्बर 98-28-28-00-80 98-15-10-45-39।
5: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
6: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
5: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 98-560-25-380, 98-14-18-52-18 र 98-065-15-332।

comenzar.

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ।

नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार तयार रहेको मन्त्री लम्सालको प्रतिबद्धता। लामो पर्खाइपछि चप्पल कारखाना सड़कको निर्माण कार्य पूरा। टिला सुस्तीले लागत अस्वाभाविक बढेको ऊर्जा मन्त्रीको दावी। सुदूरपश्चिममा नेकपा संसदीय दलको बैठक जारी। प्रचण्ड माधव पनि सहभागी। दबावका बीच पेलेर कार्य विभाजन टुङ्ग्याउने रणनीतिमा ओली। क्रियाशील आदवादी गर्न काँग्रेस सुदूरपश्चिम केन्द्रित हुँदै। मधेस सरकारमा नयाँ सत्ता समीकरण। आज मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै। राष्ट्रपा सभापति लामिछानेले सांसदहरूसँग छलफल गर्दै। डोल्पामा यार्सा गुम्बा संकलन शुरू भएसँगै अधिकांश विद्यालय बन्द। इरानको युरेनियम र हर्मुज नियन्त्रणमा अमेरिका इरानबीच अझै विवाद। वार्तामा केही सकारात्मक संकेत। भारतमा भीषण गर्मी। बिजुली खपतमा अत्याधिक वृद्धि। र आईसीसी क्रिकेट विश्वकपमा नेपाल र अमेरिका बीचको खेल जारी। अमेरिका विरूद्ध कुशल र आसिफको उत्कृष्ट शुरूआत। एसियन गेम्समा मलेसियामाथि नेपालको लगातार दोस्रो जित।

0: शर्मा क्रॉम्प्टन ब्रांड का एयर कूलर सीलिंग फैन स्टैंड फैन मिक्सर र आयरन को खरीद में एक्साइटिंग ऑफर पाउन होस हर एक 15 दिन में क्रॉम्प्टन को मिक्सर र बम्पर लक ड्रामा माइडिया डबल डोर रेफ्रिजरेटर जितने मौका पनी नागरिकता मात्र भई पुग्छ सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं निर्माण क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको सम्बन्धी खबरबाट पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माण क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनु भएको छ शुक्रबार भएको प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकमा निर्माण व्यवसायीहरूले निर्माण क्षेत्रका समस्या र चुनौतीबारे जानकारी गराएपछि उहाँले यस्तो जवाफ दिनुभएको हो बैठकमा व्यवसायीहरूले काम सम्पन्न गर्दा पनि भुक्तानी नपाएको अत्याधिक मूल्य वृद्धि भएको र म्याद थपमा समस्या रहेको गुनासो मन्त्री सामु राखेका थिए मन्त्री लम्सालले देशको आर्थिक अवस्था र वृद्धिको मारबारे सरकार जानकार रहेको बताउनुभयो केही प्रोजेक्टहरूको हकमा ऐन नै संशोधन गरेर भए पनि मूल्य समायोजन र म्याथ थपको समस्या सुल्झाउने उहाँको प्रतिबद्धता छ

शिक्षा जलस्रो तथा सिंचाई मन्त्री विराज भक्तश्रेष्ठले विकास निर्माणमा हुने ढिलासुस्तीका कारण परियोजनाहरूको लागत अस्वाभाविक रूपमा बढ्दै गएको बताउनु भएको छ। समयमै काम नसकिने प्रवृत्तिका कारण विकास महँगो मात्र नभई लगानीकै सान्दर्भिकतामाथि पनि प्रश्न उठ्ने अवस्था आएको उहाँको भनाइ छ। शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय कारणले हुने मुद्रास्फीतिसँगै आन्तरिक ढिलासुस्तीले विकासको लागत बढ़ाएको उल्लेख गर्नुभयो। जुन मूल्यमा पहिले नै काम भइसक्नुपर्ने थियो त्यो नहुँदा अहिले महँगोतर्फ जानु परेको उहाँले प्रस्ट्याउनुभयो। बीचैमा ठेक्का रद्द हुने र कामहरू रोकिने अवस्थाले अन्यल सिर्जना गरेको भन्दै उहाँले यस्ता छिद्रहरूलाई बजेटपछि घनीभूत छलफल गरेर बन्द गर्नुपर्नेमा जोड़ दिनुभएको छ। काठमाडौँको चक्रपथ अन्तर्गत पर्ने नारायण गोपाल चोकदेखि चप्पल कारखानासम्मको करिब 700 मिटर सड़क खण्ड विस्तार कार्य सम्पन्न भएको छ। निर्माणपछि सड़कमा लेन मार्किङ, जेब्रा क्रसिङ र अन्य सड़क रेखाङ्कनको काम पनि पूरा गरिएको छ। कालोपत्री गरिएको फराकिलो र व्यवस्थित सड़कले उक्त खण्डलाई पहिलेको तुलनामा सहज र आकर्षक बनाएको छ। यो खण्ड काठमाडौँ उपत्यकाको चक्रपथ सुधार तथा विस्तार योजना अन्तर्गत निर्माण गरिएको हो। यो सड़क खण्ड चक्रपथको कलंकी कोटेश्वर खण्डमा लागू गरिएको मापदण्ड अनुसार विस्तार गरिएको हो। यसअघि चीन सरकारको सहयोगमा विस्तार गरिएको 10.39 किलोमिटर सड़क खण्ड 2075 माघमा नेपाललाई हस्तान्तरण गरिएको थियो। दोस्रो चरणमा कलंकीदेखि वसुन्धरासम्म विस्तार गर्ने सहमति भए पनि काम अझै पूर्ण रूपमा अघि बढ़न सकेको छैन। नारायण गोपाल चोक चप्पल कारखाना खण्ड सम्पन्न भएसँगै महाराजगंज क्षेत्रको ट्राफिक व्यवस्थापनमा केही सहजता आउने अपेक्षा गरिएको छ। नेकपा सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको बैठक शुरू भएको छ। साविक माओवादी केन्द्र, नेकपा, एकीकृत समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी बीच एकता भएपछि पहिलो पटक शीर्ष नेताहरूको उपस्थितिमा प्रदेश सभा बैठक बसिरहेको हो। धनगढ़ी स्थित एक होटलमा जारी बैठकमा नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह संयोजक माधव कुमार नेपाल, नारायण काजी श्रेष्ठ र भीम रावल लगायतको उपस्थिति रहेको छ। संसदीय दलका नेता खगराज भट्टले शुरूमै प्रदेश सभाको संख्या र नेकपाको अवस्थाबारे ब्रिफिङ गर्नुभयो। बैठकमा प्रदेश सभामा नेकपाको भूमिकाबारे छलफल हुने बताइएको छ। तीन दलको एकतापछि सुदूरपश्चिममा नेकपा सबैभन्दा ठूलो दल बनेको छ। सत्ता समीकरण फेरबदलको चर्चाबीच प्रचण्ड माधव सहितको उपस्थितिमा बसेको दलको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ। नेताहरूको कार्य विभाजनलाई अन्तिम रूप दिन नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक केही बेरमा बस्दैछ। चार दिन अघिको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले नेताहरूको कार्य विभाजन प्रस्ताव गर्नुभएको थियो। मंगिरमा सम्पन्न 11 महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको कार्य विभाजन बाँकी रहेको छ। तर ओलीको प्रस्तावलाई लिएर नेताहरू असन्तुष्ट देखिएका छन्। केही नेताले त सामाजिक सञ्जालमा समेत असन्तोष व्यक्त गरेका छन्। अध्यक्षको प्रस्तावमा आजको बैठकमा कसरी अघि बढ़ने रणनीति बनाउने भन्ने विषयमा छलफल हुने बताइएको छ। पार्टी पुनर्गठनको कुरा उठिरहँदा नयाँ ढंगले अघि बढ़नुपर्ने दबावसहित कार्य विभाजनलाई अहिले थाती राख्नुपर्ने उनीहरूको तर्क छ। सचिवालय बैठकबाट अनुमोदनका लागि प्रस्तावित प्रदेश इन्चार्जदेखि जिल्ला इन्चार्जसम्म अध्यक्ष ओली इतरबाट कोही नपरेको असन्तुष्ट पक्षको गुनासो छ। एक प्रदेशमा सबभन्दा कनिष्ठ केन्द्रीय सदस्य र अर्को प्रदेशमा एकै व्यक्तिलाई तीन पदसम्म दिएकाले पनि यो व्यावहारिक नभएकाले प्रतिवाद गर्नुको विकल्प नरहेको नेताहरूले बताएका छन्। महामन्त्री प्रदीप पौडेल संयोजक रहेको नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिले सुदूरपश्चिममा अन्तर्क्रियात्मक कार्यक्रम गर्ने भएको छ। कोशी लगायत विभिन्न प्रदेशमा समितिले अन्तर्क्रियात्मक कार्यक्रम गरिसकेको छ र अब सुदूरपश्चिम केन्द्रित हुन लागेको हो। कञ्चनपुरको महेन्द्रनगरमा जेठ 11 गते क्रियाशील सदस्यता आधुवादिक सम्बन्धी अन्तर्क्रियात्मक कार्यक्रम तय भएको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालको भनाइ छ। सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको स्थितिमा कार्यक्रम हुनेछ। यस कार्यक्रमका लागि सुदूरपश्चिम प्रदेश कार्य समितिलाई आवश्यक समन्वय र सहजीकरण गर्न केन्द्रीय कार्यालयले निर्देश दिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: खरीदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट्स। वाशिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिसवासरमा वाशिङ ट्याब्लेट्स, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।
1: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाइ साइड तथा मल्टिडोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट। हरेक खरिदमा स्योर सर्ट गिफ्ट र बम्परमा माइडिया 519 लिटर रेफ्रिज जित्ने मौका। नागरिकता भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। बिहिबार राति मध्य प्रदेश सरकारको नयाँ राजनैतिक समीकरण बनेपछि मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ। नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा बीच भएको सहमति अनुसार सरकारलाई निरन्तरता दिने मुख्यमन्त्री यादवले विश्वासको मत लिन लाग्नु भएको हो। यसअघि गत वैशाख 22 गते जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो। त्यसपछि जेठ 1 गते मुख्यमन्त्री यादवले लिएको विश्वासको मत असफल भएको थियो। नेपाली देशभित्रै फ्लोर क्रस हुने आशंका कारण सरकारले त्यसबेला विश्वासको मत लिनबाट पछि हटेको थियो। त्यतिबेला सरकारलाई जसपा नेपाल, नेकपा र नेपाली कांग्रेसको समर्थन रहेको थियो। तर बिहिबार राति एमाले सरकारमा सहभागी हुने सहमति भएपछि मध्य सरकारको समीकरण फेरिएको हो। नयाँ समीकरण अनुसार अब एमाले, कांग्रेस र नेकपाको संयुक्त सरकार बनेको छ। आज दिउँसो 1 बजे प्रदेशसभा बैठक डाकिएको छ। हाल मध्य प्रदेशसभामा 102 सदस्य कायम छन्। प्रदेशसभामा नेपाली कांग्रेसका 22, एमालेका 24, जनमत पार्टीका 12, नेकपाका 15, जसपा नेपालका 26 तथा नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टी र राप्रपाका 1-1 सांसद रहेका छन्। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामिछानेले पार्टीका सदस्यहरूसँग छलफल गर्नुहुने भएको छ। उहाँले कोशी र मधेस प्रदेशबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरूसँग आज छलफल गर्न लाग्नु भएको हो। राजसभा प्रवक्ता मनिष थाले कोशी प्रदेशका सांसदहरूसँग र मधेस प्रदेशका सांसदहरूसँग दिउँसो 1:30 बजेदेखि छलफल शुरू हुने जानकारी दिनुभयो। उहाँका अनुसार सभापति लामिछाने र सांसदहरूबीच छलफलको समय 2 घण्टा निर्धारण गरिएको छ। प्रवक्ता झाले बाँकी प्रदेशका सांसदहरूसँग अर्को तालिकामा छलफल कार्यक्रम आयोजना हुने सूचनामा उल्लेख गर्नुभएको छ। सूचनामा सांसदहरूसँगको छलफलको एजेण्डाबारे भने केही खुलाइएको छैन। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज डौलाले सार्वजनिक यातायात क्षेत्रको सुधारका लागि प्रविधिको प्रयोग र व्यावसायिक अनुशासन अबको अनिवार्य आवश्यकता भएको बताउनु भएको छ। सड़क र सवारी लक्षित मनसुनजन्य विपद न्यूनीकरण अभियान कार्यक्रममा बोल्दै अध्यक्ष श्री डौलाले यातायात क्षेत्रलाई आधुनिक र मर्यादित बनाउन व्यवसायीहरू पछाडि फर्कने अवस्था नरहेको स्पष्ट पार्नु भएको हो। हिमाली जिल्ला डोल्पामा यार्सा गुम्बा संकलन शुरू भएसँगै जिल्लाका अधिकांश विद्यालय बन्द भएका छन्। सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू अभिभावकसँगै यार्सा गुम्बा संकलनका लागि हिमाली पाटनतर्फ जान थालेपछि विद्यालयहरू बन्द गरिएका हुन्। जिल्लाका सामुदायिक विद्यालयहरूमा छेड शुरू भएसँगै विद्यार्थीको उपस्थिति घट्न थालेको शिक्षकहरूले बताएका छन्। केही विद्यालयमा त विद्यार्थी संख्या शून्य जस्तै भएपछि पठन पाठन नै रोक्नु परेको अवस्था आएको छ। स्थानीयका अनुसार डोल्पामा यार्सा गुम्बा संकलन केवल मौसमी काम मात्र नभई अधिकांश परिवारको मुख्य आमदानीको स्रोत पनि हो। वर्षभरिको खर्च व्यवस्थापनदेखि बालबालिकाको शिक्षादेखि दैनिक जीविको उपार्जनसम्म यार्सा गुम्बाबाट हुने आमदानीमा धेरै परिवार निर्भर रहने गरेका छन्। यही कारण विद्यालय उमेरका बालबालिका समेत अभिभावकसँगै पाटनतर्फ जारी गरेका छन्। यो वर्ष जिल्लाका सम्पूर्ण यार्सा पाटनहरू जेठ 10 गतेदेखि खुल्ला हुँदैछन्। यार्सा गुम्बा संकलनको समय नजिकैसँगै विद्यार्थीहरू विद्यालय छोडेर पाटनतर्फ जान थालेपछि विद्यालय सञ्चालन प्रभावित बनेको हो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: एकमात्र डीटीएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। इरानी रेड क्रिसेन्ट सोसाइटीले अमेरिका र इजरायलको हवाई हमलाका क्रममा घरको भग्नावशेषमा पुरिएका 7200 भन्दा बढ़ीलाई जीवितै निकालेको छ। संगठनले पहिलो पटक उद्धार अभियानको भिडियो पनि सार्वजनिक गरेको छ। आईआरसीएसले सामाजिक सञ्जालमा शेयर गरेको भिडियोमा आफ्ना उद्धारकर्मी र स्वयंसेवकहरूलाई ध्वस्त भवनहरूको भग्नावशेषबाट मानिसहरूलाई निकाल्दै गरेको देखाइएको छ। धेरैजसो मानिसहरू धूलोले ढाकिएका अवस्थामा देखिन्छन्, जसलाई स्ट्रेचर र हातको सहाराले बाहिर निकालिएको छ। यस्तै अमेरिका र इरान बीच तेहरानको युरेनियम भण्डार तथा होर्मुज जलडमहरू मध्यमाथिको नियन्त्रणका विषयमा मतभेद कायम रहे पनि अमेरिकी विदेश मन्त्री मार्को रुबियोले वार्तामा केही सकारात्मक संकेत देखिएको बताएका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले अन्तत इरानको उच्च स्तरमा सबृत युरेनियम भण्डार आफ्नो नियन्त्रणमा लिने दावी गरेका छन्। इरानी उच्च स्रोतका अनुसार हालसम्म कुनै सम्झौता भने भएको छैन, तर दुवै पक्ष बीचका मतभेद केही कम भएका छन्। इरानको युरेनियम सम्वर्धन कार्यक्रम र होर्मुज जलडम्बरू मध्यमाथिको नियन्त्रण अझै पनि प्रमुख विवादका विषय बनेका छन्। त्यस्तै भारतमा बढ्दो गर्मीका कारण शीतलहर र उपकरणको प्रयोग तीव्र रूपमा बढेपछि देशको बिजुली मागले लगातार नयाँ कीर्तिमान बनाएको छ। भीषण गर्मीबीच ऊर्जा उत्पादकहरूले रेकर्ड स्तरमा विद्युत उत्पादन गर्दै देशको अहिलेसम्मकै उच्च माग पूरा गरेका छन्। भारतको ऊर्जा मन्त्रालयका अनुसार देशको चरम बिजुली मागले नयाँ सर्वकालिक उच्च रेकर्ड कायम गरेको हो। मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार बिहिबार दिउँसो 3:45 बजे भारतको चरम बिजुली माग 270.82 मेगावट पुगेको थियो, जुन सफलतापूर्वक आपूर्ति गरिएको बताइएको छ। अब खेल खबर। आईसीसी पुरूष क्रिकेट विश्वकप लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अमेरिका विरूद्ध उत्कृष्ट शुरूआत गरेको छ। किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले पहिलो 10 ओभरमा विनाश क्षति 62 रन जोडेको छ। आज बिहान मैदान ओसिलो भएका कारण खेल केही समय ढिलो गरी शुरू भएको थियो। अमेरिकाका कप्तान साई तेसा मुक्का मल्लाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरे तापनि नेपाली ओपनर द्वय कुशल फुर्तेल र आसिफ शेखले उत्कृष्ट शुरूआत गरेका छन्। त्यस्तै एसियन गेम्स खेल्ने तयारीमा रहेको नेपाली महिला क्रिकेट टोलीले मलेसियालाई पराजित गरेको छ। आज बिहान भएको खेलमा नेपालले मलेसियालाई 7 विकेटले पराजित गरेको हो। मलेसियाले दिएको 83 रनको लक्ष्य नेपालले 16 ओभरमा 3 विकेट गुमाएर पूरा गरेको छ। नेपालको जितका लागि सम्झना खड्काले अभिजित 39, कविता कुवरले 19 तथा सेना पाखरिनले 12 रन प्रहार गरेकी छन्। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 82 रन बनाएको थियो। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार तयार रहेको मन्त्री लम्सालको प्रतिबद्धता। लामो पर्खाईपछि चप्पल कारखाना सड़कको निर्माण कार्य पूरा। ढिलासुस्तीले लागत अस्वाभाविक बढेको ऊर्जा मन्त्रीको दावी। सुदूरपश्चिममा नेकपा संसदीय दलको बैठक जारी। प्रचण्ड माधव पनि सहभागी। दबावका बीच पेलेरै कार्य विभाजन टुङ्ग्याउने रणनीतिमा ओली। क्रियाशील आदवादी गर्न काँग्रेस सुदूरपश्चिम केन्द्रित हुँदै। मधेस सरकारमा नयाँ सत्ता समीकरण। आज मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै। राज्यसभा सभापति लामिछानेले सांसदहरूसँग छलफल गर्दै। डोल्पामा यार्सा गुम्बा संकलन शुरू भएसँगै अधिकांश विद्यालय बन्द। इरानको युरेनियम र होर्मुज नियन्त्रणमा अमेरिका इरान बीच अझै विवाद। वार्तामा केही सकारात्मक संकेत। भारतमा भीषण गर्मी, बिजुली खपतमा अत्याधिक वृद्धि। र आईसीसी क्रिकेट विश्वकपमा नेपाल र अमेरिका बीचको खेल जारी। अमेरिका विरूद्ध कुशल र आसिफको उत्कृष्ट शुरूआत। एसियन गेम्समा मलेसियामाथि नेपालको लगातार दोस्रो जित। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज बतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।

घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाउँ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारीपूर्वक आगो निभाइहालौँ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।

0: BFM 94.2 समुदायको आवाज
1: आहा कस्तो राम्रो रंगरोगन मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि
1: मैले पनि घर बनाउनु छ भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो
3: भोपाल हार्डवेयर ब्यास चार मेन रोड भोरलेटार चोक दमौली तनहुँ प्रोपाइटर भोपाल आले हजुर हामी कहाँ प्लाई सिसा फर्माइका किला कब्जा एल्मुनियम पाइप पाता स्वदेशी तथा विदेशी रङ नेपाटपको पिपिआर सिपिभिसी पिभिसी पाइप फिटिङ डोर फिटिङ किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ साथै टाइल मार्बल ग्रेनाइट चिप्स बाथरुम फिटिङका आइटम्सहरू हिन्दवेयर बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ बिपी सप्लायर्स फोन 0565653 19 98560 27 319
4: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो
5: हाम्रा विशेषताहरू
6: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था
5: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने
4: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान
5: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण
4: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन
5: उचित छात्रवृत्तिको व्यवस्था
6: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था
5: स्वस्थ चमेना गृहको व्यवस्था
6: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स मेजर इङ्ग्लिस नेपाली हेल्थ एन्ड फिजिकल एजुकेसन सोसियोलोजी म्याथ ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू
5: सम्पर्क नम्बर 0565654595 मोबाइल नम्बर 98460 62803 दमौली कलेज ब्यास नगरपालिका वडा नम्बर 4 जलदेवी टो

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9460611818।
3: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
4: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
3: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
4: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
3: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
5: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
6: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान, व्यवस्थापन, मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू, अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सेट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 9856363, 9856607 र 9856607867।
7: दमौली FM 94.2 समुदायको आवाज।
8: मेसना डिजिटल

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाजा खाने होला? खै
2: जाम न त मीनाक्षी चटपट एन्ड पानी पुरी पसलमा।
3: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
2: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609191, 9704042034।
4: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाइ ओम फेन्सी, ब्यास 2, न्यू रोड, दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9865017350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, ब्यास 4, सिमलटार, निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9865017350।
5: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
6: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
5: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
6: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
5: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2, न्यू रोड, अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625367115 र 9841120740।
0: दमौली एफएम 94.2 समुदायको

0: 94.2 समुदायको आवाज।
1: ए बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 565 025।
4: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न, खाजा खान जाऊ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
4: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: यहाँ के पाइन्छ र?
4: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
4: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
1: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
3: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
1: सम्पर्क नम्बर 98 4 65 43 7 80।

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।

0: व्यवस्था,
1: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
0: स्वस्थ चमेना गृहको व्यवस्था,
1: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
0: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 9846062803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
2: फोन किन्ने हो तर ब्याज दिन मन छैन, मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
2: 9058800700,
3: 9460404.

0: मोली एफएम 94.2 समुदाय को आवाज।
1: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
2: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
2: उचित छात्रवृत्तिको व्यवस्था।
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
2: स्वस्थ चमेना गृहको व्यवस्था।
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 98460062803। दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9846011818।
3: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
4: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास 2 पाइन्छ नि दिदी।
3: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
4: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
3: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
5: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
6: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्। पपुलर मोडेल होस्टल सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 9843672824, 9843672824। आजको सही निर्णय, भोलिको उज्जवल भविष्य।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको

0: 94.2 समुदायको आवाज
1: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
1: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: त्यहाँ के पाइन्छ र?
1: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाउँ न त खाजा खान।
1: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
4: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिल्लीराम पाठक,
3: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
4: सम्पर्क नम्बर 98465 43780।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौँ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौँ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौँ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौँ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौँ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98-28-28-00-80 98-15-10-45-39।
2: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
3: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
2: अनि त्यो कहाँ पाइन्छ त?
3: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
1: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 98-466-14-438।
4: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
1: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली।
4: फर्निचर उद्योग
1: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल। मोबाइल नम्बर 98-16-64-66-83
5: 98-560-43-234।
6: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 98-560-63-363, 98-560-60-917 र 98-560-60-867।
7: दमौली FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज
1: मेरो त बहिनीको बिहे आँटियो लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई
1: ए हो म त त्यतैतिर लागे कान्छा
2: हुन्छ हुन्छ दाई
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली हामी कहाँ ताजा सफा लोकल खसी लोकल बोका लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ
4: प्रोपाइटर केसी कान्छा सम्पर्क नम्बर 9827173042 97452800

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295017013। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यस्तै दमौली लक्ष्मी टोल सुनचादी लाइन।
3: दमौली बजार घुम्दा घुम्दै ठकाएर भोक पनि लाइसक्यो, के खाजा खानी होला खै?
2: जान्न त मीनाक्षी चटपट एन्ड पानीपुरी पसलमा।
4: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानीपुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
2: प्रोप्राइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 98260909, 97074, 0742, 34.

0: ए नानी कता हिँड्यौ छाता ओढेर हतारमा छौ त?
1: ए सार इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: ए सार इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563463444, 98563463656।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
4: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा

0: शिक्षा समूहमा कक्षा एघारमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा एघार र बाह्रमा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ, फोन नम्बर 98563 63 98563 69 17 र 98563 68 67।
1: बिहे त आँट्यो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
2: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
3: दाजु भाइको के गफ गफ हुँदैछ?
1: के हुनु नि, बिहे त आँट्यो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
3: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
1: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
3: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर, तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 98083 80384, 98046 37 39।

0: FM 94.2 समुदायको आवाज।
1: नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहापन डढेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डढेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहु।

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
1: उचित छात्रवृत्तिको व्यवस्था।
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
1: स्वस्थ चमेना गृहको व्यवस्था।
2: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0565 64 495, मोबाइल नम्बर 98 460 62 803। दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
4: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सुरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
6: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
5: 98058007000,
6: 98460 40300।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्।

0: अबले जुन माध्यम सहज हुन्छ त्यही माध्यमबाट सुन्ने त हो हैन हुन्छ। कार्यक्रममा आउनुभयो, आज कुन कार्यक्रम चलाउनुहुन्छ तपाईँले?
1: म चाहिँ कार्यक्रम लोकसारथी नै चलाउने प्रयास गरौँ कि भनेको।
0: कुन रेडियोको नाम लिएर?
1: म लाली गुराँस एफएम।
0: ल हुन्छ, लाली गुराँस एफएमको नाम लिएर कार्यक्रम लोकसारथी सुरु गर्नुहोस्।
1: हजुर नमस्कार, नमस्कार तथा हार्दिक लोक साङ्गीतिक अभिवादन तपाईँहरू सम्पूर्णमा यति बेला कार्यक्रम लोकसारथीमा। श्रोता एवं मित्र, यति बेला तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, जहाँ जे जस्तो अवस्थामा रहे पनि कार्यक्रम लोकसारथी कति बेला आउँछ भनेर सहभागिता जनाउन पाइन्छ भनेर पर्खिराख्नु भएको थियो होला। तपाईँको पर्खाइको घडीलाई एकैसाथ समाप्त पार्दै आज पनि लोकसारथीमा उपस्थित भइसकेका छौँ। यति बेला मलाई प्रविधि संयोजनमा जानु तामाङको साथ मिलिरहेको छ भने आवाजमा उपस्थित छु म रमेश खनाल, बाँकी साथ तपाईँहरूको पनि रहन्छ। यति बेला तपाईँ हामीलाई कार्यक्रम लोकसारथी लालीगुराँस एफएम 105.2 मेगाहर्ज धनकुटाको रेडियो स्टुडियोबाट सुनिरहनु भएको छ। कार्यक्रम लोकसारथी तपाईँले हामीलाई अनलाइनमा फेसबुकमा पनि सर्च गरेर सुन्न सक्नुहुनेछ। हाम्रो पात्रो र नेपाली पात्रोबाट पनि यस कार्यक्रमलाई सुन्न सक्नुहुनेछ। कार्यक्रम लोकसारथी हरेक हप्ताको साँझ 4 बजेदेखि 5 बजेसम्म आउने गर्छ, फरक फरक विधामा। यस्तै फरक कार्यक्रमका फरक विधामा रहेर कार्यक्रम प्रसारण गरिरहँदा आज तपाईँ कार्यक्रमको शुक्रबारे बसाइमा हुनुहुन्छ र शुक्रबारे बसाइमा रहेर के गरिन्छ, के कस्तो गरिन्छ भन्ने तपाईँहरूलाई थाहा नै छ होला। यदि थाहा छैन भने म जानकारी गराउँछु। आज शुक्रबारे बसाइ हो। शुक्रबारे बसाइमा रहेर तपाईँहरूले आफूले सुनिरहेको रेडियोको नाम लिएर लोकगीत सम्बन्धी कार्यक्रम चलाउन सक्नुहुनेछ। त्यसका लागि तपाईँहरूले हामीलाई फोन गर्नुपर्ने हुन्छ। फोन नम्बर रहेको छ 9868-6040-40। तपाईँहरूले यस माध्यमबाट हामीलाई सिधा सम्पर्क गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। भन्दै कार्यक्रमको शुभारम्भ स्वरूप एउटा यो मिठो लोकगीत।
0: रमेशजी
1: हजुर
0: हुन्छ, कार्यक्रममा आउनुभयो, राम्रो प्रयास गर्नुभएको छ। तपाईँको प्रयासको लागि म धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। फेरिको बसाइमा आउनुहोला, अहिलेको लागि बिदा गर्छु। नमस्ते।
1: नमस्कार सर।
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो रमेश खनाल, उहाँले गर्नुभएको प्रयासको लागि धन्यवाद। पालो तपाईँको हो 9868-6040-40मा यस्तै प्रयास गर्न चाहनुहुन्छ भने तपाईँले फोन गर्न सक्नुहुन्छ। यति बेला अर्को साथी, नमस्कार हजुर।
2: नमस्ते।
0: नमस्ते, को बोल्नु भयो, कहाँबाट?
2: मनिषा
0: आरसी खद्दरबाट, खद्दर रोल्पाबाट बोल्नु भयो होइन? के छ खद्दर रूपातिरको हालखबर? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज कुन कार्यक्रम चलाउनुहुन्छ तपाईँले? ल हुन्छ, लोकसारथी कार्यक्रम सुरु गर्नुहोस्।
2: हजुर नमस्कार, नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोक साङ्गीतिक अभिवादन पक्राउ छ तपाईँ सम्पूर्णलाई यति बेला कार्यक्रम लोकसारथीमा। आदरणीय श्रोता एवं मित्र, यति बेला कहाँ हुनुहुन्छ, के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ गए पनि कार्यक्रम यति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला। तपाईँको सर्खाईको गोडीलाई एकैसा समाप्त पार्दै आज पनि पुष्टि गरिसकेका छौ। मलाई प्रविधि संयोजनबाट यति बेला साथ मिलिराखिरहेको छ टेकमान विश्व भने आवाजमा उपस्थित भएको छु म मनिषा आरसी, बाँकी साथ तपाईँको पनि रहनेछ। हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 99.4 MHz लिगाङमा रहेको स्टुडियोबाट बोलिराखिरहेको छौ। तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजलासुरेश.com नेपाली पात्रो हाम्रो पात्रोमा रेडियो जलजला एफएम सर्च गरेर पनि सुन्न सक्नुहुन्छ। यति मात्र होइन, तपाईँले हामीलाई सामाजिक सञ्जालन फेसबुकमा प्रोग्राम लोकसारथी सर्च गरेर पनि सुन्न सक्नुहुन्छ। आज आजको दिनमा सन्डल गरेपछि तपाईँ

0: नयाँ नयाँ गीत गाउन सक्नुहुन्छ। जसको लागि नम्बर छ 97 43 99 36 20 खनडन गर्दै गर्नुहोस्। तपाईँको फोनकलको प्रतीक्षामा एउटा मिठो लोक धारा राख्छु।
1: ल यही हो, तपाईँले कार्यक्रम त राम्रो चलाउनु भयो तर सामाजिक सञ्जाल हो, सञ्जालन होइन है। यो कुरा सुधार्नु होला। अनि समय भन्नु भएन, कति बजीदेखि कति बजीसम्म आउँछ यो समय भन्नु भएन, समय छुटाउने नहुने कुरा हो है। हुन्छ, यी बाँकी कुराहरू तपाईँले सुधार्नु होला। अहिलेको लागि तपाईँलाई विदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा खद्दरबाट मनिषा आउनु भएको थियो, उहाँको विदाई सँगसँगै अब अर्को गीत राख्छौ तपाईँको लागि। गीतपछि तपाईँको माझमा फेरि आउँछौ, यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौ।

0: यो दिनपछि तपाईँहरूलाई फेरि पनि स्वागत छ कार्यक्रम लोक सारथी सँगै छौँ। तपाईँ यति बेला कार्यक्रम लोक सारथी सुन्दै हुनुहुन्छ र यति बेला अर्को साथी हुनुहुन्छ। आज शुक्रबार बसाई हो। आज तपाईँले सुनिरहनु भएको रेडियोको नाम लिएर कार्यक्रम चलाउन पाउनुहुन्छ। यद्यपि जुन जुन रेडियोबाट कार्यक्रम लोक सारथी प्रसारण हुन्छ सोही रेडियोको नाम लिएर मात्रै कार्यक्रम चलाउन पाउनुहुनेछ। लोकगीत सम्बन्धी कार्यक्रम हुनुपर्नेछ। 9868 6040 40 मा अर्का सहभागी। नमस्कार हजुर।
1: नमस्कार भाइ,
0: को बोल्नुभएको आज?
1: म खोटाङबाट देवराज श्रेष्ठ।
0: खोटाङबाट नाम के भन्नुभयो?
1: देवराज श्रेष्ठ।
0: देवराज श्रेष्ठ है,
1: हजुर।
0: के छ खोटाङमा कुन माध्यमबाट हामीलाई सुन्नुभयो?
1: हजुर, म रेडियो आफ्नो एफएमबाट।
0: रेडियो आफ्नो एफएमबाट सुन्नुभयो होइन? ल देवरामजी कार्यक्रममा आउनु भएको छ। आज कुन कार्यक्रम चलाउनुहुन्छ?
1: म कार्यक्रम लोक सारथी नै चलाएँ।
0: हुन्छ, रेडियो आफ्नो एफएमको नाम लिएर होइन?
1: हजुर, यो रेडियो जलजलाबाट नाम लिन पाइन्छ कि पाइँदैन?
0: रेडियो जलजलाको नाम लिँदै गर्दाखेरि पुरा रेडियोको बारेमा पुरा विवरण तपाईँलाई जानकारी हुनुपर्छ, थाहा छ कि छैन? आफ्नो एफएमकै नाम लिएर चलाउनुहोस्, तपाईँलाई सजिलो हुन्छ है त? ल हुन्छ, सुरु गर्नुहोस्।
1: हेलो हेलो, गुड आफ्टरनुन, नमस्ते नमस्कार, अनि हार्दिक स्वागत गर्दै आज पनि हामी पहुँच भइसकेको छ कार्यक्रम लोक सारथीलाई चाहिँ दिएर। अहिले तपाईँ सुनिराख्नु भएको छ एकल ढुङ्गा जिल्लाकै पहिलो सामुदायिक रेडियो आफ्नो एफएम 104.8 मेगाहर्ज। इन्टरनेट अनलाइनमा www.afnoefm.org र हाम्रो पात्रो नेपाली पात्रोबाट पनि तपाईँले यो कार्यक्रम एकैसाथ सुन्न सक्नुहुनेछ। र हामी छौँ लोक सारथी कार्यक्रम लोक सारथीमा चाहिँ प्राविधिक मित्रको रूपमा चाहिँ विनु राईले छात्र सपोर्ट दिइराख्नु भएको छ भने अब आजबाट छु म युवराज श्रेष्ठ। र कार्यक्रम लोक सारथीको आज भने हामी शुक्रबारे बसाइमा छौँ र शुक्रबारे बसाइको दिन चाहिँ के गर्नुपर्छ भन्ने कुरा त तपाईँहरू अब सधैँ सुनिराख्नुहुने साथीहरूलाई त हामी होला, अब भर्खर भर्खरै सुन्न थाल्नुभएको साथीहरूलाई थाहा नहुनसक्छ, त्यसैले म जानकारी गराउन चाहन्छु। आज कार्यक्रम लोक सारथीको शुक्रबारे बसाइमा चाहिँ तपाईँले आफूलाई मनपर्ने चाहिँ लोकगीत सम्बन्धी कार्यक्रम सञ्चालन गर्न सक्नुहुनेछ र तपाईँले सञ्चालन कार्यक्रम चाहिँ सञ्चालन गर्नु होला भन्न चाहन्छु। त फोन गर्नुहोस् 9762004477 लाइनमा तपाईँहरू आउन चाहिँ सक्नुहुनेछ भन्न चाहन्छु। र त्योभन्दा पहिला तपाईँहरू फोन गर्दै गर्नुहोस्, हामी चाहिँ भने कार्यक्रमको एउटा मिठो लोकगीत बजाएर कार्यक्रमको शुभारम्भ गर्नेछौँ। तपाईँहरू कल गर्दै गर्नुहोला।
0: ल ठिक छ देवराजी,
1: हजुर
0: कार्यक्रममा आउनुभयो। त्यो कार्यक्रमको लागि कसको नम्बर, रेडियोकै नम्बर हो कि कसको नम्बर दिनुभयो?
1: हजुर, यो आफ्नो एफएमको।
0: आफ्नो एफएमकै नम्बर हो यो?
1: हजुर, आफ्नो एफएमको। थोरै मिस्टेक भयो जस्तो लागिरहेको छ, त्यही पनि आफ्नो एफएमकै हो, अलिकति मिस्टेक गरे जस्तो लागिरहेको छ।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो र फेरि तपाईँको प्रयास त एकदमै राम्रो छ, तर सुधार्नु पर्ने कहाँनिर हो भने तपाईँले हेलो हेलो गुड आफ्टरनुन भन्नुभयो लोकगीतको कार्यक्रममा। हेलो हेलो गुड आफ्टरनुन भन्ने शब्द अङ्ग्रेजी शब्दहरू पर्छन्, यी शब्दहरू प्रयोग हुँदैनन् है। जति सक्यो मौलिक शब्द, जति सक्यो मौलिक शब्द नेपाली शब्द प्रयोग गर्ने बानीको विकास गर्नुभयो भने तपाईँको कार्यक्रम असाध्यै राम्रो हुन्छ है।
1: हुन्छ दाई, अर्को चोटि कार्यक्रम आउँदा चाहिँ सुधार गरेर आउनेछु।
0: हुन्छ, अहिलेको लागि तपाईँहरूलाई विदा गर्छौ। नमस्ते
1: नमस्ते।
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी देवराज श्रेष्ठ खोटाङबाट, उहाँसँग कुराकानी गरिसकेका छौँ। 9868 6040 40 को नम्बरमा फोन डायल गर्नुहोला, नम्बर तपाईँका लागि खुला गरेका छौँ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गरेँ। नमस्कार हजुर।
2: नमस्कार,
0: को बोल्नुभयो कहाँबाट?
2: म कपुरकोट वडा नम्बर 6 टिकम बुढा मगर।
0: टिकम बुढा मगर, के छ टिकमजी खबर तपाईँको?
2: हजुर एकदम ठिकठाक छ, धानी उता के त सुनाउ।
0: हाम्रो पनि एकदम ठिक छ। आज कुन कार्यक्रम सुन्न पाउँछौँ तपाईँको आवाजबाट?
2: हजुर, कार्यक्रम लोक बिसाउने।
0: कार्यक्रम लोक बिसाउने, निरन्तर अभ्यास जारी छ लोक बिसाउनेको होइन?
2: हजुर।
0: ल सुरु गर्नुहोस् कार्यक्रम लोक बिसाउने।
2: नमस्कार, अपराह चार बजे को नेपाली भाषा को समाचार पछि प्रसारण हुने कार्यक्रम लोक बचाउनेमा स्वागत छ। प्राविधिक किराट कर्तिमकर अनि कार्यक्रम संचालक म टिकम बुढामकर। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो जलजला यता बिहान 96.4 मेगाहर्जबाट लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका आसपासका क्षेत्रहरूमा सुनिरहनु भएको छ। इन्टरनेट अनलाइनमा जलजला सक्षम नेपाली पात्रो हाम्रो पात्रो राम्रो पात्रो स्थान पात्रोमा रेडियो जलजला सर्च गरेर सुनिरहनु भएको छ। यसरी फेसबुक रेडियो जलजला कार्यक्रम रुचाउने सर्च गर भयो भने त्यहाँबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँले कार्यक्रम लोकसङ्गलाई हरेक साताको शुक्रबार यसै समयमा दिउँसो 4 बजेदेखि 5 बजेसम्म सुन्दै आउनु भएको छ र यसैगरी आज शुक्रबारे बसाउँछौ। शुक्रबारे बसाएर शुक्र पत्र पशुपत्र पत्र भनेर नियमले सुन्ने तपाईँ जनाउने साथीहरूलाई थाहा छ त होला। यदि कोही कसैले भर्खरै मात्र सुन्दैनछ भने उहाँहरूलाई म जानकारी गराउन चाहन्छु। आज शुक्रबारे बसाएर रहेर यहाँले नयाँ तथा पुराना लोकगीताका गीतहरू गाउन सक्नुहुनेछ जसका लागि हाम्रो सम्पर्क नम्बर रहेको छ 97 45 99 36 र 98 68 39 40 डायल गर्न सक्नुहुनेछ। हामी कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा निकै नै पनि मिठो लोकबाट यहाँको माछा प्रस्तुत गर्ने बेला भइसकेको छ। अब यहाँबाट हामी एउटा लोकगीत थाक्दछौँ। गीतपछि उपस्थित हुने नै छौँ। सुन्दर गर्नुहोला रेडियो जलजलामा कार्यक्रम रोग बुझाउँदै।
0: लट्टिकमजी
2: हजुर,
0: अभ्यास राम्रो गर्नुभएको छ, प्रयास राम्रो छ तपाईँको, होइन?
2: तर
0: तपाईँले ध्यान दिनुपर्ने कुरा के हो भने यदि तपाईँले चलाउने कार्यक्रम रेडियोबाट 4 बजेको समाचार आउँछ भने मात्रै 4 बजेको नेपाली समाचार पछि भन्न पाउनुहुन्छ, होइन भने रेडियोमा समाचार आउँदैन, समाचार पछि आउँछौ भन्न त मिलेन, होइन?
2: हजुर, कतै कतै चाहिँ 4 बजेको नेपाली भाषाको समाचार पछि कार्यक्रम प्रसारण गरिन्छ।
0: होइन, तर तपाईँले रेडियो जलजलाको नाम लिनु भएको छ नि त, रेडियो जलजलामा त 4 बजेको ठ्याक्कै 4 बजेदेखि कार्यक्रम आउँछ, होइन?
2: हजुर,
0: त्यो कुरा ख्याल गर्नुपर्ने हुन्छ। अनि अर्को कुरा, तपाईँले ग्याप गरिसकेपछि एकछिन टोन उठ्न दिनुपर्छ। तपाईँले टोन उठ्न नदिँदै तपाईँ बोल्नु भएको छ, होइन? रेडियो कार्यक्रममा त्यो कुरामा पनि ध्यान दिनुहोला है त।
2: ल हुन्छ, म अर्को पटक आउँदाखेरि सबै कुरामा ध्यान दिएर अगाडि।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, प्रयास एकदमै राम्रो छ, प्रयासका लागि तपाईँलाई धन्यवाद। अहिलेको लागि तपाईँलाई विदा गर्छौँ। नमस्ते।
2: नमस्कार।
0: टेलिफोन सम्पर्कमा टेकम आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। कपुरकोटबाट हामीलाई फोन गर्नु भएको थियो, पारो तपाईँको हो, फोन गर्नुहोला 98 68 39 40। हाम्रो स्टुडियोको घडीमा यति बेला 38 मिनट गइसकेको छ। धेरै साथीहरूको सहभागिता छ, धेरै साथीहरूको माया छ, त्यो कारणले गर्दाखेरि हामी तपाईँको संसाथमा अगाडि बढ़िराखेका छौँ। तपाईँ पनि कार्यक्रम चलाउने अभ्यास गर्न चाहनुहुन्छ, लोकगीत सम्बन्धी कार्यक्रम चलाउने तपाईँको रहर छ, म पनि सिक्छु, म पनि रेडियोमा बोल्न सिक्छु भन्ने चाहनुहुन्छ भने तपाईँले अभ्यास गर्न सक्नुहुन्छ। सबैभन्दा पहिला तपाईँले अभ्यास गर्नुभयो भने मात्रै सक्नुहुन्छ। सुनेर तपाईँले सुनिरहनु भएको कार्यक्रमलाई आफूले आफ्नै शैलीमा अभ्यास गर्नुभयो, बोल्ने प्रयास गर्नुभयो भने मात्रै तपाईँ अगाडि बढ्न सक्नुहुन्छ। भनिन्छ नि, बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन। त्यसैले आउनुहोस्, बोल्ने कार्यमा आजैबाट शुरूआत गर्नुहोस्, आजैबाट बोल्नुहोस्, मनका कुराहरू खोल्नुहोस्, होइन? रेडियो कार्यक्रमकै माध्यमबाट धेरै कुराहरू तपाईँले भन्न पाउनुहुन्छ। यदि अभ्यास गर्नुभयो भने तपाईँको मनका रहरहरू, धेरैजना साथीहरूले भन्नुहुन्छ पनि रेडियोमा कसरी बोल्ने होला, होइन? रेडियोमा बोले जस्तै गरेर कसरी बोल्ने होला, रेडियोमा सुन्दाखेरि एकदमै कार्यक्रमहरू एकदमै राम्रो लाग्छ, तर हामीले बोल्ने बेलामा हामीले त्यस्तै त्यस्तै बोल्ने बेलामा अलिकति सक्दैनौ भन्ने खालको कुरा गर्नुहुन्छ। सबै कुरा अभ्यास हो, होइन? अभ्यास गर्नुभयो भने तपाईँले सक्नुहुन्छ र तपाईँले म सक्छु, म अभ्यास गर्छु भन्नुभयो भने तपाईँले अभ्यास गर्न सक्नुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराउँछु। तसर्थ 98 68 39 40 को नम्बर तपाईँका लागि हामी खुला गरेका छौँ। कार्यक्रम लोकसारथीमा हामी लोकगीत सम्बन्धी कार्यक्रमहरू चलाउनका लागि तपाईँको लागि माध्यम खुला गरेका छौँ। एउटा यो पनि एउटा माध्यम हुन सक्छ, घरमै बसी बसी तपाईँले रेडियोमा कार्यक्रम आफूले सुनिरहनु भएको कार्यक्रम चलाउने आफैले एउटा प्रस्तुतिकरण गर्ने प्रस्तुतिकरण गर्ने यो तपाईँको लागि अवसर हुन्छ। तसर्थ यो अवसरका लागि तपाईँले पक्कै पनि हामीलाई फोन गर्नुहुनेछ भन्ने पूर्ण अपेक्षा यहाँबाट लिएका छौ। के छ प्राविधिक मित्र फोन आएको छ? आएको छैन भन्नुभयो आज हाम्रो प्राविधिक मित्रले। साथीहरू कता हराउनु भयो? आउनु होला 9868 6040 40 को नम्बर तपाईँका लागि खुला गरेका छौ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। नम्बर तपाईँका लागि खुला गरेका छौ। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिइराखेको छु। अब मैले तपाईँलाई केही कुरा जानकारी गराउँछु। बोल्नका लागि सजिलो हुने, कसरी सहज रूपमा हामी बोल्न सक्छौं भन्ने कुरा हामीले धेरैको बानी के हुन्छ भन्दाखेरि हामीले मनमा धेरै कुराहरू राखेका हुन्छौं। आज मैले यो भन्नुपर्ला भनेर बसेका हुन्छौं, तर जब हामी कसैको अगाडि बोल्न खोज्छौं, जब हामी मान्छेको अगाडि गएर बोल्न खोज्छौं नि, त्यति बेला बोली नै आउँदैन। मनमा गएका कुराहरू भन्छु भनेका कुराहरू कहाँ हराउँछ कहाँ हराउँछ, होइन? यी र यस्ता कुराहरू अब कसरी बोल्ने, कसरी निर्धक्क भएर बोल्ने, निर्धक्क भएर बोल्नका लागि के कुराहरूमा ध्यान दिने भन्ने कुरा तपाईँलाई एकदमै महत्वपूर्ण छ, होइन? जुन कुरा तपाईँले भन्छु भन्नुभएको छ ती कुराहरू तपाईँको आफ्नो मनबाट भन्नु पर्यो, होइन? अरूले भन भनेका कुराहरू भन्नका लागि बिग्रिन्छ कि भन्ने हुन्छ, तर अरूले भनेका कुराहरू आफ्नो मनदेखि नै यदि भन्नुभयो भने तपाईँले त्यो भन्न सक्नुहुन्छ। अनि अर्को कुरा के हो भन्दाखेरि, हामीले ऊ पनि म जस्तै मान्छे हो, म जस्तै कमी कमजोरी ऊबाट पनि हुन सक्छन्, मबाट मात्र होइन सबैबाट कमी कमजोरी हुन्छन् भन्ने कुरा स्वीकार गर्नु पर्यो। यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर।
3: हजुर नमस्कार,
0: लोकवि भादन कहाँदेखि को बोल्नुभयो?
3: हजुर म तेह्रथुमको म्याङ नगरपालिकाबाट बोलेको। हजुर
0: नाम के होला तपाईँको?
3: रोका भन्ने सर। हजुर
0: के रोका भन्नुभयो?
3: पिताम्बर रोका।
0: पिताम्बर रोका होइन?
3: हजुर
0: के छ पिताम्बरजी, हाल खबर तपाईँको?
3: एकदम ठिकै छ भन्नुपर्छ होइन।
0: अनि कुन रेडियोबाट हामीलाई सुन्नुभयो? रेडियो मेन्स्याम 103.4 MHz हामीलाई सुन्नुभयो। कस्तो लागिराखेको छ कार्यक्रम? हिजो 80 प्रसारण भयो कार्यक्रम, कस्तो लागिराखेको छ, कस्तो पाउनुभयो?
3: एकदम रमाइलो लागिरहेको छ होइन, म यहाँ म त एकदम कन्टिन्यू सुनिरहने मान्छे हो। 80 सुरु भएको रहेछ, हिजो चाहिँ किन रेडियो सञ्चालन भएन, हिजो बन्द थियो बजेन होइन, आज चाहिँ बजिरहेछ, एकदम रमाइलो लागिरहेछ। तपाईँहरूले पनि यहाँ सहकार्य गर्नुभएछ, एकदम खुसी लागिरहेछ।
0: आज कुन कार्यक्रम चलाउनुहुन्छ तपाईँले? आज त कार्यक्रम चलाउने बसाई हो, आज कार्यक्रम चलाउनु पर्छ लोकगीत सम्बन्धी। अब हेर्नुहोस् त, फोन गर्नुभयो गर्नुभयो, जब विषयवस्तुमा प्रवेश गर्ने बेला भयो तब फोन काटेर भाग्नुभयो। यस्तो काम चाहिँ नगर्नु होला है, बरु सकिन्छ सके नसके प्रयास गर्ने हो, अभ्यास गर्ने हो। मैले त्यही त भन्छु, अभ्यास गर्न यदि तपाईँ डराउनु भयो भने तपाईँको त्यो अभ्यास गर्ने कलामा कहिले पनि तपाईँ निपुण हुनु हुँदैन। पिताम्बरजी आज फोन काट्नुभयो, अर्को हप्ता आउनुहोला, अभ्यास गर्नुहोला, प्रयास गर्नुहोला, अनि अझै अर्को हप्ता आउनुहोला, त्यो प्रयासलाई अझै सार्थक बनाउनुहोला, होइन? आज पहिलोचोटि हो त्यसैले। यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर। नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी। मैले के भन्दै थिएँ, अब म बोल्ने कुरामा म तपाईँलाई तपाईँको ध्यान केन्द्रित गराउन चाहन्छु। टोन अलिक कम गर्नु है, टोन। अब म बोल्ने कुरामा तपाईँको ध्यान केन्द्रित गराउन चाहन्छु र आफ्नो मनमा लागेका कुराहरू भन्नका लागि सबैभन्दा पहिला कमी कमजोरी सबैबाट हुन्छन्, मैले मात्र होइन बिराउने काम सबैले गर्छन् भन्ने कुरा बुझ्नु पर्यो है। अनि कमी कमजोरी सबैबाट हुन्छन्, मबाट पनि हुन्छन्, मबाट भएका कमी कमजोरीहरूलाई मैले स्वीकारेर त्यसलाई सुधार्नुपर्छ भन्ने कुरा तपाईँको मनमा लिनु पर्यो। अनि तपाईँले गल्ती गर्न डराउनु भएन है, तपाईँको चाहिँ गल्ती गर्न डराउनु चाहिँ भएन,
4: तर त्यो गल्ती दोहोऱ्याउनु भएन फेरि होइन मसँग मबाट गल्ती हुन्छ मबाट कमी कमजोरी हुन्छ म यो काम गर्दै गर्दिनँ भनेर डराउनु भयो भने तपाईँ पछि पर्नुहुन्छ त्यो कारणले गर्दाखेरि तपाईँले काम गर्दै गर्दाखेरि पहिलोचोटिमा गल्ती हुन्छ त्यो गल्तीको लागि डराउनु भएन र आफूले गरेका गल्तीहरूलाई सुधार्दै त्यो कामलाई सफलतापूर्वक गर्न सक्नुपर्छ जस्तै मानव उदाहरणको लागि तपाईँ कतै बोल्न जानुभयो तपाईँ कतै केही कुरा भन्न जानुभयो तपाईँ स्टेजमा चढ्नुभयो तपाईँ पहिलोचोटि बोल्दै हुनुहुन्छ भने अथवा कोहीसँग तपाईँ पहिलोचोटि बोल्दै हुनुहुन्छ भने तपाईँलाई तपाईँको बोलाइमा कमी कमजोरी हुन्छ नै त्यो स्वाभाविक हो र पछि तपाईँले बोल्दै गर्दाखेरि आफ्नो के कमी कमजोरी भयो भन्ने कुरा तपाईँले आफै महसुस गरेर ए ल मैले बोल्दै गर्दाखेरि यो कमी कमजोरी भएछ अब भोलिका दिनहरूमा यो म कमी कमजोरी सुधारेरै छोड्छु भनेर अठोट लिनुभयो र अर्को दिन तपाईँले त्यो सुधार्नु भयो भने तपाईँको बोलीमा तपाईँको बोल्ने शैलीमा अलिकति परिवर्तन हुन सक्छ अनि आफूले आफूलाई विश्वास गर्नुहोस् हामीमा के बानी हुन्छ भने एउटा के हुन्छ भने हामीले ला बिग्रिने हो कि मैले बिगार्छु कि है मैले त सक्दिनँ भन्ने खालको कुरा गर्नुहुन्छ यो भनेको के हो भने अरूले तपाईँलाई होइन तपाईँले तपाईँलाई नै विश्वास नगर्नु हो पहिला सुरुमा त म त सक्छु म त सक्नुपर्छ म प्रयास गर्छु म प्रयास गरेर त सफल हुन्छु भनेर आफूले आफूलाई विश्वास गर्नु पर्यो होइन आफूले आफूलाई विश्वास जबसम्म तपाईँले गर्न सक्नुहुन्न तबसम्म तपाईँले गरेको काम सफल हुन सक्दैन त्यसैले तपाईँले गरेको काम सफल हुनका लागि तपाईँले बोलेका कुराहरू प्रभावकारी तवरले पुर्याउनका लागि आफूले आफूलाई विश्वास गर्नु सक्नु पर्यो होइन अनि आफूले आफूले विश्वास गर्न सक्नु पर्यो त्यसपछि आफूमा भएका कमी कमजोरी हुन्छन् भनेर कमी कमजोरीसँग डराउनु भएन होइन पहिलोचोटि त कमी कमजोरी जोबाट पनि हुन्छन् त्यसलाई तपाईँले स्वीकार्नु पर्यो अनि आफूले आफैले स्वीकार्न सक्नु पर्यो तपाईँले आफूले आफैलाई एकदम स्वीकार्न सक्नुपर्छ म जस्तो छु म त्यस्तै अवस्थामा स्वीकार्छु भन्नु पर्यो तपाईँले होइन कति कसैले भन्नुहुन्छ म तपाईँले स्वीकार्नु पर्यो अनि आफूले आफैले स्वीकार्न सक्नु पर्यो तपाईँले आफूले आफैलाई एकदम स्वीकार्न सक्नुपर्छ म जस्तो छु म त्यस्तै अवस्थामा स्वीकार्छु भन्नु पर्यो तपाईँले होइन कति कसैले भन्नुहुन्छ म त यस्तो छु म त यस्तो नराम्रो छु मैले गएर के बोल्नु होला र होइन मैले मेरा कुराहरू के सुन्नु होला र भनेर आफूले आफैलाई चाहिँ डोमी भनौँ न नकार्ने कुराहरू नगर्नुहोला र आफूले आफूलाई स्वीकार्नुहोला र स्वीकार्नु भयो भने तपाईँले बोलेका कुराहरू अरूले सुनोस् नसुनोस् तर तपाईँको बोलेका कुराहरू उनीहरूको कानमा भने अवश्य पनि पुग्छ र केही न केही कुराहरू ओहो यसले पनि बोल्यो है भन्ने हुन्छ आज यसले पनि बोल्यो है भन्ने हुन्छ भोलि यसले के बोल्छ भन्ने कौतूहलता हुन्छ पर्सि यसले बोलेका कुराहरू कतिको ठिक छ भन्ने कुरा कौतूहलता हुन्छ होइन यस्तै यस्तै गर्दै गर्दै तपाईँले अरूको नजरमा आफूलाई प्रभावित पार्न सक्नुहुन्छ बोलीको माध्यमबाट यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर भन्दै थिए अब मिस कल गर्ने साथीहरूको नम्बर हामी वाचन गर्छौ है तपाईँले फोन गर्दै काट्दै गर्नुभयो भने अब तपाईँको नम्बर हामी वाचन गर्छौ हामीले तपाईँलाई मिस कल गर्नका लागि नम्बर दिएका होइनौं फोन गर्नका लागि नम्बर दिएका हौ यो कुरा म तपाईँलाई जानकारी गराए अनि बोल्दै गर्दाखेरि तल झुकेर बोल्ने होइन यो पनि ख्याल गर्नुहोस् है बोल्ने बेलामा तपाईँले तल झुकेर आफूलाई न्युरो मुन्टो झुकाएर होइन बोल्ने होइन त्यस्तो बोल्नु भयो भने तपाईँको मनभित्र भएका कुराहरू आउँदैन आई टु आई कन्ट्याक्ट भन्छ अर्थात् आँखामा आँखा जुदाएर बोल्नुपर्छ होइन जस्तै तपाईँ कोहीसँग बोल्दै हुनुहुन्छ भने तपाईँको आँखा उसको आँखामा जुदाएर आफ्नो मनमा लागेका कुराहरू भन्न सक्नुपर्छ उसको आँखामा हेरेर भन्न सक्नुपर्छ उसको अनुहारमा हेरेर भन्न सक्नुपर्छ अनि बल्ल तपाईँहरू तपाईँको मनको कुराहरू तपाईँले निर्धक्क तरिकाले बोल्न सक्नुहुन्छ अनि यदि बोल्दा बोल्दै तपाईँलाई डर लाग्छ भने त्यो डरले हटाउने उपाय भनेको के हो भने पानी बोल्नुभन्दा अगाडि पानी खानुहोस् होइन प्रशस्त पानी खानुहोस् पानी खाइसकेपछि लामो लामो सास फेर्नुहोस् लामो लामो सास फेरिसकेपछि जब तपाईँलाई सहज महसुस ओहो ला अब चाहिँ म बोल्न सक्छु है भन्ने लाग्यो भने अनि बल्ल बोल्न थाल्नुहोस् होइन त्यो गर्नुभयो भने तपाईँको के हुन्छ भन्दाखेरि तपाईँले बोल्नका लागि तपाईँको डर हराएर जान्छ कि अनि तपाईँलाई डरको महसुस भयो भने तपाईँले लामो लामो सास फेर्ने फेरिहाल्नुपर्छ लामो लामो सास लिइहाल्नुपर्छ त्यस्तो अवस्थामा है अनि आफूले के बोल्दैछु भन्ने कुरा पूर्व तयारी मैले भनिहालेँ म के बोल्दैछु भन्ने कुरा तपाईँले पहिला नै तयारी गरेर अनि बोल्नुपर्छ अनि बल्ल तपाईँले आफूलाई

काममा निपुण बनाउन सक्नुहुन्छ, निखार्न सक्नुहुन्छ। यदि भाइ बोल्ने म कसरी बोल्ने होला, के गर्ने होला भन्ने तपाईँमा लागेको छ भने तपाईँले यो प्र्याक्टिकल गर्नुहोला। अनि अर्को कुरा, तपाईँ अभ्यास गर्नुहोस् होइन, आफूले आफूलाई बोल्नको लागि अभ्यास गर्नु। तपाईँ एक्लै बस्नुहुन्छ, आजभोलि त मोबाइल हुन्छ होइन, अनि मोबाइलमा सबै कुराहरू हुन्छ, तपाईँले आफूले बोलेका कुराहरू अभ्यास गर्दै गर्दाखेरि मोबाइलमा रेकर्ड गर्नुहोस्, अनि रेकर्ड गरेर आफूले बोलेका कुराहरू सुन्नुहोस्, अनि सुनिसकेपछि के कुराहरू मैले गल्ती गरेँ, के कुराहरू मबाट कमी कमजोरी भयो भन्ने कुरा तपाईँले महसुस गर्नुहोस्। पछि थप कुराहरू म पछि राख्ने नै छु, अब एउटा गीत राख्छौँ तपाईँको लागि। गीतपछि तपाईँको माझमा फेरि आउँछौ, यो गीत तपाईँको लागि।

सुरसुरी बतासा यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ। म अब कार्यक्रमबाट बिदा भएर जानुपर्ने हुन्छ। तपाईँलाई केही कुराहरू जानकारी दिँदा दिँदै कार्यक्रमको लागि छुट्टाइएको निर्धारित समय सकिन आँटेको छ, अर्थात अब हामी कार्यक्रमबाट बिदा भएर जानुपर्ने हुन्छ। र कार्यक्रम लोक सारथी आजको लागि तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह वा प्रतिक्रिया दिनुहोला। हामी हप्तामा एक दिन बोल्ने कलाको बारेमा तपाईँलाई भन्छौं र तपाईँका लोकगीत सम्बन्धी कार्यक्रम रेडियो कार्यक्रमहरू हामी सुन्ने गर्छौं, जसले गर्दा तपाईँलाई बोल्ने बानीको अभ्यास होस् भन्ने चाहन्छौं। र आजको कार्यक्रम मन पर्यो भने मन पर्यो भन्नुहोस्, किन मन पर्यो त्यो पनि भन्नुहोला, कहाँ कहाँबाट कार्यक्रम सुन्दै गर्नुहुन्छ त्यो पनि जानकारी गराइदिनु होला है। र जसका लागि मेरो मोबाइल नम्बर हो, तपाईँले निर्धक्क भएर फोन गर्न सक्नुहुन्छ। यदि तपाईँ आज बोल्ने कलाको अभ्यास गर्न चाहनुहुन्छ, म पनि बोल्न सक्छु भन्ने ठान्नुहुन्छ भने तपाईँले पक्कै पनि तपाईँको प्रतिक्रिया दिनुहुनेछ भन्ने अपेक्षा राख्दै मेरो मोबाइल नम्बर हो 98644 1729 98644 1729 98644 1729 मा फोन गरेर तपाईँका सुझाव सल्लाह वा प्रतिक्रिया मनपर्छ भन्ने कहाँ कहाँबाट सुन्नुहुन्छ सबै कुरा जानकारी गराउनुहुनेछ भन्दै आजको लागि धन्यवाद दिन्छौं। कार्यक्रम सुनेर साथ दिने तपाईँलाई धन्यवाद दिन्छौं, फोन गर्नुभयो तपाईँलाई धन्यवाद दिन्छौं। हाम्रो आवाज रेडियो सेटसम्म पुर्याएर साथ दिने प्राविधिक मित्र रेडियो जलचलाबाट प्रिया मगर, रेडियो सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्। नमस्कार। रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं।

0: नियन्त्रण बाहिर देशभरका कारागारमा मानवीय संकट।
1: सरकार जवाफदेही नभएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आक्रोश। सुकुम्बासी र सहकारी पीड़ितका मुद्दामा सरकारको ध्यानकर्षण। कंग्रेसले जेठ 15 रिक्त भ्रातृ संगठनहरूको नेतृत्व टुङ्गो लगाउने। मध्य प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त।
0: पोल्याण्डमा थप 5,000 अमेरिकी सैनिक पठाइने। नेटोद्वारा निर्णयको स्वागत। हिजबुल्लाहको सुराकी दिनेलाई 1 करोड़ डलर पुरस्कारको व्यवस्था। आतंकवाद विरूद्ध पाकिस्तानी सेनाको अपरेशन। 23 जना मारिएको दावी।
1: र विश्वकप लिग टू सिरिजमा नेपालको सुखद अन्त्य। अन्तिम खेलमा अमेरिकामाथि 122 रनको शानदार जित। अस्ट्रेलिया विरूद्धको एक दिवसीय खेलका लागि पाकिस्तानी टोली घोषणा। विश्वकप खेल्ने इङ्ल्याण्डको टोली सार्वजनिक।

0: मोडल एयर कंडीशनर में इंस्टॉलेशन साथ इंस्टेंट कैश बैक पनी र बम्पर में हीरो स्प्लेंडर प्लस मोटरसाइकिल नागरिकता मात्र भए पुग्छ सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ
1: भनिन्छ नि नानी देखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि बैंकमा खाता खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग बैंक गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल बैंकमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
2: तपाईँको नोबेल बैंकमा खाता छ कि छैन त

0: को अवसर में क्रम्प्टन ब्रांड का एयर कूलर सीलिंग फैन स्टैंड फैन मिक्सर र आयरन को खरीद में एक्साइटिंग ऑफर पाउनु होस् हर एक 15 दिन में क्रम्प्टन को मिक्सर र बम्पर लक ड्रामा माइडिया डबल डोर रेफ्रिजरेटर जितने मौका पनि नागरिकता मात्र भए पुग्छ सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं संविधान संशोधनका लागि सुझाव माग सम्बन्धी खबरबाट प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले संविधान संशोधनको विषयमा आम नागरिकहरूसँग राय तथा सुझाव माग गरेको छ प्रधानमन्त्री बालेन्द्र शाहको सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको सचिवालयले आज एक सार्वजनिक सूचना जारी गर्दै आगामी 7 दिनभित्र लिखित सुझाव उपलब्ध गराउन आह्वान गरेको हो मन्त्री परिषदको गत चैत 16 गतेको निर्णय अनुसार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असीम शाहको संयोजकतामा यो कार्यदल गठन गरिएको थियो सचिवालयका सदस्य सचिव लीलाधर सुवेदीका अनुसार कार्यदलले संविधान संशोधनका विषयमा राजनैतिक दल विभिन्न संघ संस्थाका प्रतिनिधि र जेन्जी अर्थात नयाँ पुस्ताका अगुवाहरूसँग समेत छलफल र सुझाव संकलन गरिरहेको छ इच्छुक नागरिकहरूले नेपालको संविधानमा गर्नुपर्ने सुधार र संशोधनबारे आफ्ना लिखित सुझावहरू सिंहदरबार स्थित सचिवालय इमेल वा वाट्सएप मार्फत पठाउन सक्नेछन्
3: नेपालले अतिकम विकसित राष्ट्र एलडीसीको सूचीबाट विकासशील मुलुकमा हुने स्तरोन्नतिलाई तत्कालका लागि स्थगित गर्ने औपचारिक प्रक्रिया अघि बढ़ाएको छ परराष्ट्र मन्त्रालयले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी आगामी नोभेम्बरका लागि तय भएको स्तरोन्नतिलाई सन् 2030सम्मका लागि पछाडि सार्न संयुक्त राष्ट्रसंघलाई औपचारिक अनुरोध गरिएको जानकारी दिएको हो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक राजनैतिक परिस्थितिका कारण परराष्ट्र मन्त्री शिशिर खनालले राष्ट्रसंघलाई पत्र पठाउँदै स्तरोन्नति स्थगित गर्न अनुरोध गर्नुभएको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले जानकारी दिनुभयो विश्व बैंकले सन् 2026मा नेपालको आर्थिक वृद्धि दर 2.3% सीमित हुने प्रक्षेपण गरेको स्तरोन्नतिपछि नेपालले पाइरहेको ड्यूटी फ्री र कोटा फ्रीको बजार सुविधा गुम्ने र रोजगारीमा असर पर्ने जोखिम रहेकाले यो निर्णय लिएको मन्त्रालयले जनाएको छ
2: नेपाल र चीन बीचको परियोजना सम्बन्धी सहजीकरण संयन्त्रको तेस्रो बैठक आगामी जूनमा नेपालमा बस्ने भएको छ सन् 2018मा दुई देशबीच भएको समझदारी पत्र अनुसार बस्न लागेको यस बैठकमा चिनिया सहयोगमा नेपालमा सञ्चालित विभिन्न विकास परियोजनाहरूको प्रगतिको समीक्षा र तिनको प्रभावकारी कार्यान्वयनबारे छलफल हुनेछ परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर छेत्रीका अनुसार नेपाली पक्षको नेतृत्व परराष्ट्र सचिव अमृत बहादुर राईले गर्नुहुनेछ भने चिनिया पक्षको सह अध्यक्षता नेपालका लागि चिनिया राजदूतले गर्नुहुनेछ यसैबीच दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा गैर कानूनी रूपमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरहरूमा बन्धक बनाइएका नेपालीहरूको उद्धार कार्यलाई निरन्तर भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ थाइल्याण्ड र स्क्याम म्यानमार स्थित नेपाली नियोगहरूको समन्वयमा पछिल्लो दुई हप्तामा थप 71 जना नेपालीको उद्धार गरी स्वदेश फर्काइएको छ पश्चिम एसियामा जारी द्वन्द्वका कारण हालसम्म 87,863 जना नेपालीले अनलाइन फर्म भरेर मन्त्रालयको सम्पर्कमा आएका छन्
3: कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित सूर्यदर्शन सहकारी ठगी प्रकरणका प्रतिवादी विरूद्धको संगठित अपराध

0: सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा खारेज गरिदिएको छ। न्यायाधीश हिमलाल बेलवासेको एकल इजलासले आज सरकारी वकिल कार्यालयको माग बमोजिम अभियोग पत्र संशोधनको अनुमति दिँदै सहकारी ठगीतर्फको मुख्य अभियोगलाई मात्र निरन्तरता दिन आदेश जारी गरेको हो। यो आदेशसँगै अब रवि लामिछाने, छविलाल जोशी र जीवी राई विरूद्ध सहकारी ठगीको मुद्दामा मात्रै कानूनी कार्यवाही अघि बढ्नेछ। अदालतको आदेशमा पीड़ित बचतकर्ताको रकम छिटो र सहज रूपमा फिर्ता गराउनु नै यो मुद्दाको मुख्य विषयवस्तु रहेको उल्लेख गरिएको छ। संगठित अपराध र सम्पत्ति शुद्धिकरणको दावी कायम रहिरहँदा प्रतिवादी र जाहेरवाला बीच मिलापत्र हुने वा बिगो रकम फिर्ता पाउने प्रक्रिया थप जटिल र समय लाग्ने देखिएकाले अभियोग पत्र संशोधन गर्न अनुमति दिएको अदालतले स्पष्ट पारेको छ।
1: जेन्जी आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट फरार भएका मध्ये 4,094 जना कैदी बन्दीहरू अझै फरार रहेका छन्। कारागार व्यवस्था विभागका निर्देशक चोमेन्द्र नेउपानेले आज प्रतिनिधि सभाको कानून समितिमा जेलभित्रको मानव अधिकारको अवस्थाबारे ब्रिफिङ गर्दै उक्त विवरण सार्वजनिक गर्नुभएको हो। आन्दोलनका क्रममा कारागारहरूमा आगजनी र तोडफोड हुँदा 14,559 कैदी बन्दी फरार भएकोमा अधिकांश फर्किए पनि बाँकी अझै फरार रहेका हुन्। सो क्रममा विभिन्न बाल सुधार गृह र कारागारमा गरी 10 जनाको ज्यान समेत गएको उहाँले बताउनु भएको छ। समितिमा प्रस्तुत प्रतिवेदन अनुसार देशभरका कारागारहरूमा क्षमता भन्दा 3-5 गुणासम्म बढ़ी कैदीबन्दीहरू कोचाकोच राखिएका छन्। ताप्लेजुङ सुदूर रूकुम पश्चिम र सल्यान कारागारमा क्षमताभन्दा 5 गुणा तथा गुल्मीमा 4 गुणा बढ़ी बन्दीहरू रहेका छन्। यस्तै धनकुटा, घोराही, उदयपुर, सुर्खेत, म्याग्दी र काभ्रेमा क्षमताभन्दा 3 गुणा बढ़ी कैदीहरू राखिएका छन्। हाल देशभर 75 कारागारमा कुल 27,424 कैदीबन्दी रहेकोमा हुम्ला जेल भने पूर्ण रूपमा खाली छ। विभागका अनुसार बैतडी सहित सबै हिमाली जिल्लाका जेलमा मात्रै क्षमताभन्दा कम कैदीबन्दी रहेका छन्।
0: प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठक संचारकर्मीका लागि खुला नगरिए नेपाली कांग्रेसले आगामी बैठक बहिष्कार गर्ने चेतावनी दिएको छ। आज बसेको समिति बैठकमा पत्रकारलाई फोटो खिच्न मात्र दिएर बाहिर निकालिएपछि कांग्रेसका सचेतक निष्कल राईले असहमति जनाउँदै बैठक बीचमै छोडेर बाहिर जानुभएको थियो। आजको बैठकमा बनेपा स्थित सुकुम्बासी होल्डिङ सेन्टरको अनुगमनका विषयमा पूर्वाधार विकास मन्त्रालयसँग छलफल गर्ने कार्यसूची थियो, तर बैठक शुरू भएको केही बेरमै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल बजेटको व्यस्तता देखाएर बाहिरिएपछि सांसदहरू थप रुष्ट बनेका हुन्। बन्दकोठाको बैठक र मन्त्री बिनाको छलफलमा नबस्ने भन्दै कंग्रेस सचेतक राई, नेकपा एमालेका सांसद मोहम्मद इस्तियाक राई र सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद अमरेश सिंहले बैठक बहिष्कार गर्नुभएको छ। यस्तै कांग्रेसका वरिष्ठ नेता एवं सांसद अर्जुन नरसिंह केसीले पनि मन्त्रीको अनुपस्थितिलाई लिएर कड़ा आपत्ति जनाउँदै बैठक स्थल छाड्नु भएको थियो। बहिष्कार गर्ने सांसदहरूले जनप्रतिनिधिलाई प्रत्यक्ष सुन्ने अधिकार जनतामा रहेको भन्दै कर्मचारीबाट नभई मन्त्रीबाट जवाफ र प्रतिबद्धता खोजिएको स्पष्ट पार्नुभएको छ।
1: मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले राख्नुभएको विश्वासको मतको प्रस्तावको पक्षमा 62 मत परेको छ भने विपक्षमा 36 मत खसेको छ। सत्ता साझेदार दलहरू जनमत पार्टी र जसपा नेपालले सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आज सदनमा आफ्नो बहुमत प्रमाणित गर्नुभएको हो। उहाँलाई आफ्नै दल नेपाली कंग्रेस सहित नेकपा एमाले र नेकपाले विश्वासको मत दिएका छन्।
0: राष्ट्रिय सभाका सदस्यहरूले सरकार गठन भएको 56 दिन बितिसक्दा पनि सदनमा उठाइएका प्रश्नको जवाब नदिएको भन्दै सरकारप्रति असन्तुष्टि जनाएका छन्। बैठकमा एमाले सांसद सोमनाथ पोर्तेल र नेकपाका नरबहादुर विष्टले जनप्रतिनिधिले उठाएका जनताका समस्याप्रति सरकार मुखदर्शक बनेको आरोप लगाउँदै तत्काल जवाब दिन रूलिङको माग गर्नुभयो। बैठकको सुन्ने समयमा बोल्ने सांसदले सुकुम्बासी, सहकारी पीड़ित र दैवी प्रकोप सम्बन्धी समस्या समाधान गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। विपक्षीको नाराबाजीका बीचमा हिजो प्रतिनिधि सभाबाट पारित भएको वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 आज राष्ट्रिय सभामा पेश गरिएको छ भने अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 सर्वसम्मतले पारित भएको छ। राष्ट्रिय सभाको अर्को बैठक आगामी जेठ 13 गते दिउँसो सभा 1 बजे बस्ने गरी स्थगित भएको छ।
1: नेपाली कंग्रेसले जेठ 15 गते भित्र पार्टीका सबै रिक्त भ्रातृ संगठनहरूको नेतृत्व टुंगो लगाउने भएको छ। पार्टी सभापति गगन कुमार थापाले आगामी जेठ 15 गते भित्र पार्टीका सबै रिक्त भ्रातृ संगठनहरूले नेतृत्व पाइसक्ने दावी गर्नुभएको हो। सुनसरीको लौकहीमा आज आयोजित कोशी प्रदेश तथा स्थानीय तह स्तरीय भेलालाई सम्बोधन गर्दै सभापति थापाले असन्तुष्ट नेताहरूसँग परामर्श जारी रहेकाले नेतृत्व चयनमा केही ढिलाइ भएको प्रश्न पार्नु भएको छ। गत वैशाख 22 गते म्याथप नभएपछि नेविसंघ तरूण दल दलित संघ र लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय कार्य समिति स्वत विघटन भएका थिए भने नेपाल महिला संघमा मात्रै नयाँ नेतृत्व चयन भइसकेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: को खरीदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट्स, वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिसवासरमा वासिङ ट्याब्लेट्स, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: दाई, एक कप चियाको 30 रुपियाँ कस्तो महँगो? आजकल त केही कुरामा पनि पैसा असुल नहुने।
2: हुन्छ नि भाइ, अब एनसेलमा पैसा असुल
1: हो र?
2: हो नि, एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ। अनि भएन त पैसा असुल?
1: गजब रहेछ, अब म पनि पैसा असुल गर्छु।
3: आजै *123# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस्। एनसेल, नेपालकै लागि।
4: New five, Mydia Sanga Smart Life.
5: यो नयाँ वर्षको अवसरमा Mydia का विभिन्न होम अप्लायन्सहरुको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाइ साइड तथा मल्टीडोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट। हरेक खरिदमा स्योर सर्ट गिफ्ट र बम्परमा Mydia 519 लिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
7: अब बाँकी खबर। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जैविक विविधताको संरक्षण नेपालका लागि दिगो विकास र मानव कल्याणसँग प्रत्यक्ष जोडिएको विषय भएको बताउनु भएको छ। अन्तर्राष्ट्रिय जैविक विविधता दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मन्त्री चौधरीले जैविक विविधता संरक्षणलाई थप प्रभावकारी बनाउन संघ प्रदेश र स्थानीय तहबीचको सहकार्य र बहुक्षेत्रगत समन्वयलाई सुदृढ बनाउनु पर्नेमा जोड़ दिनुभयो। नेपालले बाघ, गैंडा जस्ता लोपोन्मुख प्रजातिको संख्या वृद्धि र सामुदायिक वन व्यवस्थापनमा उल्लेखनीय उपलब्धि हासिल गरे पनि पूर्वाधार विकास र संरक्षण बीच सन्तुलन कायम गर्नु तथा मानव बन्ने जन्तु द्वन्द व्यवस्थापन गर्नु अझै चुनौती रहेको उहाँको भनाइ छ।
8: बागमती प्रदेश सभाको वर्षीय अधिवेशन यही जेठ 11 गते बस्ने भएको छ। बागमती प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेश सभाको अधिवेशन जेठ 11 गते दिउँसो 1 बजेका लागि आह्वान गर्नुभएको हो। उक्त अधिवेशन आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित रहनेछ।
7: पश्चिम नेपालका तराईका जिल्लामा केही दिनदेखि चलेको अत्यधिक तातो हावा अर्थात लूका कारण जनजीवन कष्टकर बनेको छ। नेपालगंज, भैरहवा, धनगढ़ी, बर्दिया र दाङ लगायत क्षेत्रमा बिहानैदेखि तातो हावा चल्न थालेपछि सर्वसाधारणलाई घर बाहिर निस्कने मुश्किल परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम तराईका क्षेत्रमा अधिकतम तापक्रम 39-44 डिग्री सेल्सियससम्म पुगेको छ भने तत्काल वर्षाको सम्भावना नभएकाले गर्मी अझै बढ़न सक्ने देखिएको छ। भारतको उत्तर प्रदेश र राजस्थान क्षेत्रबाट आएको तातो हावाको प्रभावले नेपालमा हिट वेभको अवस्था सिर्जना भएको मौसमविदले बताएका छन्। अत्यधिक गर्मीका कारण कृषि र पशुपालन क्षेत्र प्रभावित हुनका साथै फेरी अस्पताल लगायत स्वास्थ्य संस्थामा डिहाइड्रेशन, ज्वरो, चक्कर लाग्ने र हिट स्ट्रोकका बिरामीको संख्या बढ़िरहेको छ।
8: नेपाल भारत जमुनाहा नाकामा सशस्त्र प्रहरीले तालिम प्राप्त कुकुरहरू परिचालन गरेर सुरक्षा व्यवस्था थप कड़ा पारेको छ। भारतबाट आउने व्यक्ति र सामानहरूको चेक जाँचका लागि सशस्त्र प्रहरी बल नेपाल 30 नम्बर गर्ण हेडक्वार्टर बागेश्वरीले 2 तालिम प्राप्त कुकुरहरू तैनाथ गरेको हो। पछिल्लो समय यस नाकाबाट लागू औषध ओसार पसार बढ़दै गएपछि त्यसको नियन्त्रणका साथै हात हतियार र विस्फोटक पदार्थको पहिचानका लागि यो कदम चालिएको सशस्त्र प्रहरी उपरीक्षक भीम बहादुर चन्दले बताउनु भएको छ।
7: नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सूर्यकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित हुनुभएको छ। महासंघको कार्यसमितिका लागि आज भएको मतदानबाट उहाँहरू विजयी हुनुभएको हो। वरिष्ठ उपाध्यक्षमा निर्वाचित वैद्यले 56 मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी रामचन्द्र संघाईले 30 मत मात्रै प्राप्त गर्नुभयो। यस्तै कोषाध्यक्षमा अम्बिका पौडेललाई पराजित गर्दै मनिषलाल प्रधान विजयी हुनुभयो। प्रधानले 61 मत ल्याउँदा पौडेलको पक्षमा 25 मत मात्रै खसेको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
9: परदेश

0: को पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाकी खबर। चन्द्र भारत जोड्ने त्रिदेशीय गौरवको आयोजना काली गण्डकी करिडोर अन्तर्गतको वाङ जोमसोङ सड़क खण्डको ठेका सम्झौता तोडिएको छ। मुस्ताङको कोवाङ खन्तीदेखि सदरमुकाम जोमसोङ जोड्ने 17 किलोमिटर सड़क खण्ड विगत 9 वर्षदेखि अलपत्र बनाइएपछि बेनी जोमसोङ खोराला सड़क योजना कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै ठेका रद्द गरेको हो। 2 वर्षमा सक्नुपर्ने काम 7 पटकसम्म म्याद थप्दा पनि निर्माण कम्पनी पप्पू गौरी पार्वती कोशी एण्ड न्यौपानेले पूरा गर्न नसकेको योजना कार्यालयले जनाएको छ। हाल 85% भौतिक प्रगति भएको यस खण्डमा टुखुसे मार्फा र जोमसोङ क्षेत्र गरी केही मीटर सड़क कालोपत्र र ढलान गर्न बाँकी छ। कार्यालयका अनुसार अब बाँकी काम पूरा गर्न नयाँ ठेका प्रक्रिया तत्काल अघि बढ़ाइनेछ।
2: चालू आर्थिक वर्षको 10 महिनामा नेपालको वैदेशिक व्यापारमा आयात र निर्यात दुवैतर्फ वृद्धि भएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार समीक्षा अवधिमा नेपालमा 16,92,64 करोड़ रूपियाँ बराबरको वस्तु आयात भएको छ। यो आयात गत आर्थिक वर्षको सही अवधिको तुलनामा 14.82% बढ़ी हो। यस्तै यस अवधिमा नेपालबाट 2,48,96 करोड़ रूपियाँ बराबरको वस्तु निर्यात भएको छ, जुन गत वर्षको तुलनामा 14.25% वृद्धि हो। आयाततर्फ डिजल र निर्याततर्फ सोयाबीन तेल शीर्ष स्थानमा रहेका छन्।
1: शेयर बजार मापक नेप्से परिसूचकमा आज दोहोरो अंकको सुधार देखिएको छ। नेप्से परिसूचक 16.38 अंकले बढ़ेर 2,758.49 बिन्दुमा पुगेर बन्द भएको छ। आज बजारमा 1,08,00,000 ता शेयर किनबेच हुँदा 4,48,00,00,000 रूपियाँ बराबरको कारोबार भएको छ। कारोबार भएका मध्ये 202 कम्पनीको शेयर मूल्य बढ़ेको छ भने 59 कम्पनीको मूल्य घटेको छ। समूहगत उपसूचकतर्फ आज ट्रेडिङ बाहेक बाँकी सबै समूहका सूचक बढ़ेका छन्।
2: अब विदेशका खबर। अमेरिकाले पोल्याण्डमा थप 5,000 आफ्ना सैनिक परिचालन गर्ने भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपबाट अमेरिकी सैन्य उपस्थिति कटौती गर्ने पूर्व योजना विपरीत गरेको यो घोषणाले नेटो सहयोगी राष्ट्रहरू र पेन्टागनभित्र ठूलो तरंग पैदा गरेको छ। राष्ट्रपति ट्रम्पले पोल्याण्डका नवनिर्वाचित राष्ट्रपति कोरोल नावरोकीसँग आफ्नो व्यक्तिगत मित्रता र सम्बन्धका आधारमा यो निर्णय लिएको स्पष्ट पारेका छन्।
1: अमेरिकाले अर्को ठूलो सुरक्षा कदम चाल्दै लेबनानी सशस्त्र समूह हिजबुल्लाहको वित्तीय सञ्जाल नेता वा कार्यकर्ता सम्बन्धी गोप्य जानकारी दिने व्यक्तिलाई 1 करोड़ अमेरिकी डलर सम्मको पुरस्कार घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयले हिजबुल्लाहको वित्तीय गतिविधि अवरूद्ध गर्न सहयोग माग्दै यस्तो सूचना जारी गरेको हो। यसअघि लेबनानी संसद सदस्यहरूसहित हिजबुल्लाह सम्बद्ध व्यक्तिमाथि अमेरिकाले प्रतिबन्ध लगाएकोमा हिजबुल्लाहले भने त्यसलाई धम्क्याउने प्रयासको रूपमा टिप्पणी गरेको छ। यता पाकिस्तानी सुरक्षा बलले देशको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा गरेको विशेष सैन्य कारवाहीमा 23 जना आतंककारी मारिएका छन्। पाकिस्तानी सेनाको मीडिया शाखा इन्टर सर्भिस पब्लिक रिलेसन्सका अनुसार गुप्तचर सूचनाका आधारमा यो आतंकवाद विरोधी अभियान चलाइएको हो। विभिन्न आतंकवादी गतिविधिमा संलग्न रहेका उनीहरूबाट सेनाले ठूलो मात्रामा हतियार गोलाबारूद र विस्फोटक उपकरणहरू बरामद गरेको छ।
2: अब खेलकुद। आईसीसी विश्वकप लीग टू अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले शीर्ष स्थानको अमेरिकामाथि 122 रनको फराकिलो र सहज जित निकालेको छ। नेपालले दिएको 318 रनको विशाल लक्ष्य पछ्याएको अमेरिका 41.2 ओभरमा मात्र 195 रनमा अलआउट भयो। यसअघिको खेलमा पनि नेपालले अमेरिकालाई 9 विकेटले स्तब्ध पारेको थियो। यो जितसँगै नेपालले यस सिरिजमा 6 अङ्क जोड्न सफल भएको छ। सिरिजको पहिलो खेलमा स्कटल्याण्डसँग 2 रनको साँगो र हार बेहोरेको नेपालले त्यसपछिका लगातार 3 वटै खेलमा शानदार जित दर्ता गर्यो। यो सिरिजमा नेपालले 3, स्कटल्याण्डले 2 र अमेरिकाले 1 खेलमा मात्र जित निकाल्न सके। सिरिजको सुखद अन्त्यसँगै नेपाली टोलीको आगामी यात्रा थप बलियो बनेको छ।
1: पाकिस्तानले अस्ट्रेलिया विरूद्ध हुने आगामी 3 खेलको एक दिवसीय श्रृंखलाका लागि 16 सदस्यीय टोली घोषणा गरेको छ। मे 30 जुन 4 सम्म हुने यस श्रृंखलामा टोलीको कप्तानी साहिल शाह अफ्रेदीले सम्हाल्नेछन् भने सलमान अली आघा उपकप्तान चुनिएका छन्। यता फुटबलतर्फ सन् 2026 फिफा विश्वकपका लागि आज इंग्ल्याण्डले आफ्नो टोली घोषणा गरेको छ। इंग्ल्याण्डले जुन 17 क्रोएसिया विरूद्ध खेल्दै विश्वकपको शुरूआत गर्नेछ। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
2: संविधान संशोधनका लागि राय माग्दै प्रधानमन्त्री कार्यालय सात दिनभित्र लिखित सुझाव दिन सार्वजनिक आह्वान जेएनजी अगुवादेखि दलहरूसँग छलफल विकासशील मुलुकमा स्तरोन्नति हुने प्रक्रिया स्थगित सन् 2030 पछाडि सार्न राष्ट्रसंघलाई नेपालको पत्र
1: रवि लामी छाने शहीदका प्रतिवादी विरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दा खारेज सहकारी ठगीको अभियोगलाई मात्र निरन्तरता दिन कास्की अदालतको आदेश जेएनजी आन्दोलनका बेला भागेका 4,000 कैदी अझै सम्पर्क बाहिर देशभरका कारागारमा मानवीय संकट
2: सरकार जवाबदेही नभएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आक्रोश सुकुम्बासी र सहकारी पीड़ितका मुद्दामा सरकारको ध्यान आकर्षण कंग्रेसले जेठ 15 रिक्त भातृ संगठनको नेतृत्व टुङ्गो लगाउने मध्य प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त
1: पोल्याण्डमा थप 5,000 अमेरिकी सैनिक पठाइने नेटोद्वारा निर्णयको स्वागत हिजबुल्लाहको सुराकी दिनेलाई 1 करोड़ डलर पुरस्कार दिने व्यवस्था आतंकवाद विरूद्ध पाकिस्तानी सेनाको अपरेशन 23 मारिएको दावी
2: विश्वकप लिग टू सिरिजमा नेपालको सुखद अन्त्य अन्तिम खेलमा अमेरिकामाथि 122 रनको शानदार जित अस्ट्रेलिया विरूद्धको एक दिवसीय खेलका लागि पाकिस्तानी टोली घोषणा विश्वकप खेल्ने इङ्ल्याण्डको टोली सार्वजनिक
1: हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ बिदा दिनुहोस् नमस्कार।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
6: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याज 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
5: ए हो र, सेवा राम्रो हुन्छ त?
6: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
5: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
6: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
7: 9827-18-48-48, 9846-55-54-95 र 9460-11-818।
8: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
9: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
8: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
9: ए कता छ नि जीवन मोबाइल पसल, के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
8: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
9: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
8: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
6: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनु होला।
8: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709-49-80 र 9829-15-77-13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यस्तै दमौली लक्ष्मी टोल सुनचादी लाइन,

0: FM 94.2 समुदायको आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडिपट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 065 65 65 025।
4: हेलो
5: हेलो बहिनी, सन्चै छौ?
4: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
5: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
4: अनि हुलाकमा पो जानु?
5: हो नि, हुलाकमा जाऊ न।
4: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
5: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
4: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
5: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
4: ए, सहरमा मात्र होला नि?
5: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
4: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बाल बच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौँ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौँ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौँ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।
2: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रीन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
8: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
2: 98 0 58 00 700,
8: 98 4 60 40 344।
9: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सेट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ, फोन नम्बर 98563 63 98563 69 17 र 98563 68 67।

दमौली डायरीमा म मन्दिरा चेडाईको नमस्कार। सुरुमा समाचारका प्रमुख शीर्षकहरू। तनहुँका विद्यालयमा कृषि शिक्षा अभियान सुरु। बजेट अभावले मिनी ग्रेटवाल अलपत्र। जेठ 14 गते बकर ईद सार्वजनिक बिदा दिने निर्णय। र इरानका विदेश मन्त्री र पाकिस्तानका गृहमन्त्री बीच दुई दिनको अन्तरमा दोस्रो पटक भेटवार्ता।

अब समाचार विस्तारमा। दक्ष कृषि जनशक्ति उत्पादन गरी युवा पुस्तालाई स्वदेशमै रोक्ने र उद्यमशील बनाउने उद्देश्यका साथ तनहुँका विद्यालयमा केन्द्रित कृषि सचेतना अभियान सुरु गरिएको छ। नेपालभित्रै कृषि क्षेत्रमा रोजगारी र व्यवसायको प्रचुर अवसर रहेको सन्देश दिँदै जिल्ला कृषि विकास कार्यालय तनहुँले विद्यालय तहदेखि नै अभियान थालेको हो। अभियानको पहिलो चरण अन्तर्गत तनहुँको भीमात नगरपालिका भीमात बजार स्थित जनज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि नेपालमा कृषि स्नातक अवसर र भविष्य विषयक सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ। कृषि विकास कार्यालयका अनुसार भीमातबाट सुरु भएको यो अभियानलाई क्रमशः जिल्लाका अन्य सबै स्थानीय पालिकाहरूका विद्यालयहरूमा समेत विस्तार गरिनेछ। तर बजेट अभावले गर्दा यस वर्ष तनहुँका दुई विद्यालयमा मात्रै कार्यक्रम गरिने कार्यालयले जनाएको छ। कृषि विकास कार्यालय तनहुँका बाली संरक्षण अधिकृत किरण परियारले नेपालमा कृषि शिक्षा अध्ययन गर्नेहरूका लागि पछिल्लो समय देशभित्रै अवसरका नयाँ ढोकाहरू खुलेको बताउनुभयो। कृषि स्नातक गरेका जनशक्तिका लागि सरकारी सेवा, अनुसन्धान र प्राविधिक क्षेत्र मात्र होइन निजी क्षेत्र, सहकारी कृषि उद्योग र पशुपालनमा ठूलो माग भएको अधिकृत परियारले बताउनुभयो। कृषि अब परम्परागत निर्वाहमुखी पेसा मात्र रहेन, यसलाई व्यावहारिक र प्रविधि मैत्री बनाउन सके युवाहरू रोजगारीका लागि विदेश पलायन हुनुपर्ने अवस्था अन्त्य हुने उहाँले बताउनुभयो। उहाँले कृषि क्षेत्रमा आधुनिक प्रविधि, जैविक खेती र व्यावसायिक उत्पादनमा युवाको सहभागिता बढाउन विद्यालय तहदेखि नै काउन्सिलिङ परामर्श आवश्यक परेको र यसैलाई मध्यनजर गर्दै जिल्लाभर अभियान चलाउन जरुरी रहेको बताउनुभयो। सो अवसरमा विद्यार्थीहरूलाई रासायनिक विषादीको सुरक्षित प्रयोग, वातावरण संरक्षण र दिगो कृषि प्रणालीका विषयमा समेत व्यावहारिक जानकारी दिएको भीमात नगरपालिका कृषि शाखा प्रमुख सुस्मिता गौतमले बताउनुभयो। विद्यालय तहदेखि नै कृषिको व्यावसायिक सम्भावना र नेपालमै उपलब्ध अवसरबारे बुझ्न पाउँदा सहभागी विद्यार्थीहरूले खुसी व्यक्त गरेका थिए। तनहुँको प्रमुख पर्यटकीय केन्द्र बन्दीपुरमा चीनको ग्रेट वालको झल्को दिने गरी निर्माण भइरहेको मिनी ग्रेट वालको काम अलपत्र परेको छ। आवश्यक बजेट अभाव भएपछि बन्दीपुर गाउँपालिकाको यो महत्वाकांक्षी आयोजनाको काम अघि बढ्न सकेको छैन। सम्झौता अनुसार यति बेला निर्माण पूरा हुनुपर्ने हो, तर हालसम्म भौतिक प्रगति 40% मात्रै भएको गाउँपालिकाले जनाएको छ। थानीमै डाँडादेखि मुकुन्देश्वरी डाँडासम्म कुल 1,250 मिटर लामो ढुङ्गाको पर्खाल लगाउने काम भइरहेकोले यसलाई मिनी ग्रेट वाल नामाकरण गरिएको हो। मुकुन्देश्वरी डाँडा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको ऐतिहासिक स्थल पनि हो। संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको 70% र गाउँपालिकाको 30% लागत साझेदारीमा आयोजना अघि बढाउन 2078 असोज 12 गते धर्मयशका जेबीसँग सम्झौता भएको थियो। 2079 चैत 30 गतेभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि ठेकदारले समयमा काम गर्न नसकेको पालिकाको भनाइ छ। गाउँपालिका र नेपाल सरकारको गरी हालसम्म आयोजनामा 1,05,00,000 रुपियाँ लगानी भइसकेको छ। बाँकी करिब 60% काम अघि बढाउन अहिले बजेट अभाव छ। तोकिएको समयमा ठेकदारले काम नगर्दा थप बजेट निकासामा समस्या भएको र अब पनि काम सुरु नगरे ठेक्का तोडेर भए पनि निर्माण पूरा गर्ने तयारी पालिकाले गरेको छ। बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले ठेकेदारले समयमा काम नगर्दा र सरकारबाट थप बजेट नआउँदा पालिकाको एउटा महत्त्वपूर्ण भौतिक पूर्वाधार अलपत्र परेको बताउनुभयो। अध्यक्ष थापाले भन्नुभयो, ठेक्काको म्याद थप भएको पनि छैन। गाउँपालिकाले पटक पटक पत्र पठाएर निर्माण अघि बढाउन अनुरोध गरे पनि ठेकेदारले टेरेनन्। गाउँपालिकाको स्वप्न योजना नै अलपत्र पारिदिए। ठेकेदारले काम पूरा नगर्दा अधुरो कामको मूल्याङ्कन नभएर संघीय सरकारले थप बजेट नपठाएको उल्लेख गर्दै उहाँले आगामी आर्थिक वर्षमा संघीय सरकारले बजेट उपलब्ध गराउनेमा आशावादी रहेको बताउनुभयो। मूल्य वृद्धि कर भ्याट सहितको कुल 3,69,00,000 रुपियाँ लागतमा बन्ने भनिएको मिनी ग्रेट वालका दुवैतर्फ पर्खाल लगाउने, पर्खालमा 12.5 mmको स्टिल ढुङ्गा टाँच्ने, भुइँमा पिपिसी गरेर 25 mmको ढुङ्गा छाप्ने र थानीमाई जाने भानु माविदेखि ग्रेट वालसम्म करिब
300 वटा आकर्षक बत्ती राख्ने सम्झौतामा उल्लेख छ। पोखराबाट 74 किलोमिटर र काठमाडौँबाट 142 किलोमिटरको दूरीमा रहेको बन्दीपुर पृथ्वीराज मार्गको डुम्रे बजारबाट 9 किलोमिटर पक्की सडकको यात्रा गरेपछि पुग्न सकिन्छ। काठमाडौँ पोखरा सौरा जस्ता प्रमुख पर्यटकीय केन्द्रको बीचमा रहेको बन्दीपुरमा प्राचीन बजार, टुडीखेल, थानेमाई, रानीवन, रामकोट, तिनधारा, धरमपानी, कोरिखाका होमस्टे, गुम्बा, सिद्ध गुफा, यहाँबाट देखिने विभिन्न हिमशृङ्खला आदिले पर्यटकलाई आकर्षित गर्छ। बकर ईदको अवसरमा यही जेठ 14 गते सरकारले सार्वजनिक बिदा हुने भएको छ। गृह मन्त्रालयले शुक्रबार सूचना जारी गरी सार्वजनिक बिदाबारे जानकारी दिएको हो। ईद उल अजा पनि भनिने बकर ईद इस्लाम धर्मावलम्बीको महान चाड हो। मुस्लिम आयोगले जेठ 14 गते बकर ईद परेको जानकारी दिएपछि गृह मन्त्रालयले पनि सो दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए। अब विदेशको खबर। इरानका विदेश मन्त्री अब्बास अरागची र पाकिस्तानका गृहमन्त्री मोहसिन नकवी बीच पछिल्ला 2 दिनमा दोस्रो पटक भेटवार्ता भएको छ। दुवै नेताबीच 2 दिनको अन्तरालमा दोस्रो पटक भेट भएको तेहरान स्थित पाकिस्तानी दूतावासलाई उद्धृत गर्दै बीबीसीले समाचार लेखेको छ। भेटमा इरान र अमेरिका बीच विवादलाई सुल्झाउन र सम्भावित सम्झौताका प्रस्तावबारे छलफल भएको समाचारमा उल्लेख छ। पाकिस्तानी गृहमन्त्री नकवी बुधबार तेहरान पुगेका थिए। त्यहाँ उनले इरानका केही वरिष्ठ अधिकारीसँग पनि भेटवार्ता गरेका छन्। इरानले युद्ध समाप्त गर्नका लागि अमेरिकाद्वारा पठाइएका नयाँ प्रस्तावमाथि विचार विमर्श गरिरहेको बताएको छ। पाकिस्तानले अमेरिका र इरान बीच युद्ध समाप्त गराउनका लागि मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छ। हामी दमौली डायरीको अन्त्यतिर आइपुगेका छौँ। अन्त्यमा समाचारका प्रमुख शीर्षकहरू पुनः एकपटक। तनहुका विद्यालयमा कृषि शिक्षा अभियान सुरु। बजेट अभावले मिनी ग्रेट वाल अलपत्र। जेठ 14 गते बकर ईद सार्वजनिक बिदा दिने निर्णय। र इरानका विदेश मन्त्री र पाकिस्तानका गृहमन्त्री बीच 2 दिनको अन्तरमा दोस्रो पटक भेटवार्ता।

0: सानै उमेरमा बेची बाध्यतावश यौनकर्मी बने, बल्ल देश फर्किएँ बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: आहा, कस्तो राम्रो रङ रोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
8: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीँबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
7: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
9: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565-65-319, 98-560-27-319।
10: ए, हेर्नुहोस् त, यो समाचार त कस्तो असम्भवको छ। सेयर गर्दिम कि क्या हो?
11: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौँ अनि मात्र विश्वास गरौँ।
12: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्ति

0: सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि व्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरोकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा व्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10 देखि ₹100 सम्म जरिवाना गरी नाम सार्वजनिक गर्ने, खुद्रा विक्रेतालाई ₹500 देखि ₹3000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, थोक विक्रेतालाई ₹2000 देखि ₹12000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, उत्पादकलाई ₹3000 देखि ₹16000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। व्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनाव।
1: किन आँखा मिचे कुमिचे गरेको?
2: हेर्न, अचानकै मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने।
1: धेरै समय मोबाइल चलाइसिक्या हो?
2: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर हेर्ने टाढा 20 फिट जति, बुझिस्?
2: बुझे।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
3: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: दमौली FM 94.2 समुदायको आवाज।

0: दमोली एफएम 94.2 समुदाय को आवाज।
1: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न? आज त म आफै गएर किनेर ल्याउँछु।
2: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
1: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9805615332।
3: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
4: 3 दिन भयो।
3: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
4: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
3: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
4: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
5: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्ने हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
3: भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
6: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ए नानी, कता हिँड्यौ छाता ओढेर, हतारमा छौ त?
9: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
8: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
9: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
8: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
9: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
8: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली तनाव।
9: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9850663444, 9850606056।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844695436, 9805141437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965-64-495, मोबाइल नम्बर 98460-62-803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: लो नानी दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
4: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
5: हाम्रो वन, हाम्रो धन, डडेलोबाट जोगाउन गरौँ जतन। वनमा डडेलो लगाउनु कानुनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
6: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
8: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक व्यास 2 पाइन्छ नि दिदी।
7: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
8: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
7: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
9: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
8: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, व्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73-344।
10: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
11: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
10: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
11: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
10: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
11: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
10: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुख ज्यू।
12: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
10: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
12: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
11: रोकिएको पनि 5-6 भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुख ज्यू।
12: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
11: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
10: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
13: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
14: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
17: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
16: अनि त्यो कहाँ पाइन्छ त?
17: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
18: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464614438।
19: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
18: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
19: फर्निचर उद्योग
18: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164663683,
20: 98563434.

0: FM 94.2 समुदायको आवाज
1: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन, के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतौल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहु।
1: सम्पर्क 9842641633, 9817150898, 9864060385।
3: ए लौ न लौ लौ, चट्याङ पर्न आटो, सबैजना यता आओ त यता, यो ठुलो रुखको फेदमा बसौ।
4: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
4: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
4: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
7: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
8: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
10: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
9: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865532।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस। सम्पर्क नम्बर 065-563-715 र 98-41-12-07-40।
2: दमौली FM 94.2 समुदायको आवाज।
3: पोतलाई

0: सरी है नानी सरी
1: ए सरी भन्न पर्दैन
0: ए हो र आहा आज एक बिहानै यति राम्री नानीसित ठोकिन पाइयो
2: त्यही भएर मैले हिजो सपना पनि असाध्यै राम्रो देखेको थिएँ एकचोटि मुइयाको अनुहार हेरौ न ल
1: ठिक
2: लाग कोही छैन नि यहाँ नानी र म मात्रै हो क्या एकचोटि हेरौँ न ल
3: तँलाई जाका

0: साँच्चै केटीसित लभ गरेर हिँडिरहेछ भने त
1: कार्की कुटी सुषमा कार्कीको अनुहार परे केटीसित पो लभ गरेर हिँडिरहेछ त कान्छे। भेटाउनु मात्रै
0: लडेर मात्रै नत्र तेरो भाउको बिहे देखाउनु मैले साँच्ची बाउ त मै पो हो क्या।
2: हेर मेरो छोरीको बुद्धि, लभै गर्नु पऱ्यो भने अलि आएनसम्म केटा खोजेर लभ गर्नु नि, काम न काजको त्यो ढोड नाके पुरुकुन्चेसित लभ गरेर पहिडे के

लागि तपाई तपाईको छोरीलाई सम्झाउनु कि म सम्झाउ? तपाईको छोरीले गर्दाखेरि मेरो छोरो बौला कुकुर बिग्रिँदै बिग्रियो, नकराउनुहोस् तपाईँ। मेरी छोरी हिरोइनी सुषमा कार्की जस्ती छोरीलाई तपाईँको त्यो ढोर नाके ब्रुगुन्जेलले गर्दाखेरि बिगार्यो। यहाँ धेरै ढोर नाके नभन्नुहोस्।

0: FM 94.2 समुदायको आवाज
1: शुभ प्रभात गुरुआमा।
2: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
3: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
5: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
7: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: सम्पूर्ण जेन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जेन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
10: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था। वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज व्यासचार दमौली तनहुँ। फोन नम्बर 9856363 9856607 र 9856607867।
0: दमौली FM 94.2 समुदायको आवाज।

नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुँको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाउ, जीव जोगाउ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ तन।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस् पपुलर मोडेल होस्टल। सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 98463-72824, 98463-72824। आजको सही निर्णय भोलिको उज्जवल भविष्य।
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौँ।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौँ।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौँ।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिउँ।
2: असल साथीहरूसँग मात्रै सङ्गत गरौँ।
1: मादक पदार्थ र लागु औषध सेवन नगरौँ।
2: नियमित स्वास्थ्य परीक्षण गरौँ। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौँ।
1: स्वस्थ रहौँ, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: फुलको आँखामा फुलै संसार।
5: आहा,

0: राम्रो बगैँचा बनाउनु भएको? कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज
1: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
2: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
2: उचित छात्रवृत्तिको व्यवस्था,
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
2: स्वस्थ चमेना गृहको व्यवस्था,
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803, दमौली कलेज, व्यास नगरपालिका, वार्ड नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
4: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
5: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
4: के रे, नानी त भर्खर 17 की लागि होइन र?
5: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
4: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
5: ए हो र?
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
8: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुर सम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
9: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
8: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, 4 कोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
11: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
10: अनि त्यो कहाँ पाइन्छ त?
11: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
12: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98 4 66 14 438।
13: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरुम
12: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
13: फर्निचर उद्योग
12: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 98 16 64 66 83,
6: 98 5 60 43 234।
14: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
10: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
15: दाजुभाइको के को गफ गफ हुँदैछ?
14: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
15: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
14: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
15: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि।
5: सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली।
15: प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656540459। मोबाइल नम्बर 9803880384, 9846337931।
12: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
16: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
12: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
16: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
12: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656537115 र 9841120740।
0: दमौली FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ,
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।
4: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
5: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
4: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौं।
5: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानुनी उपचार खोजौं।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम नयाँ मोबाइलहरू आइफोन सामसुङ रेडमी ओप्पो भिभो रियलमी नथिङ ओनर नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
2: मगर इलेक्ट्रोनिक्स ब्यास 2 डाङ्री खोल्सी दमौली तनहुँ प्रोप्राइटर जीवन थापा। फोन
1: 9058800700
2: 9460403।

तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेसलिस्ट दिनेश घले।

0: धमौली एफएम 94.2 मेगाहर्ज समुदायको आवाज
1: हवस् त श्रोता, धमौली एफएम 94.2 मेगाहर्जको प्रसारण आजलाई यति नै। हामी भोलि बिहान 5 बजे सूचना, समाचार र मनोरञ्जनमूलक कार्यक्रम लिएर तपाईँहरू समक्ष उपस्थित हुने नै छौँ। त्यति नैसम्मका लागि तपाईँको मिठो निन्द्राको कामना गर्दै हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

आदरणीय श्रोतृवृन्द, दमौली एफएम 94.2 मेगाहर्जबाट अब प्रस्तुत हुन्छ प्रभातकालीन कार्यक्रम धार्मिक अनुष्ठान।

श्रोतृवृन्द, धार्मिक अनुष्ठान कार्यक्रममा यहाँहरु सबैलाई हार्दिक स्वागत गर्दै यी मंगल स्तुति र प्रार्थनाका साथ आजको धार्मिक अनुष्ठान आरम्भ गर्दछौं।

आदरणीय श्रोतृवृन्द, यी मंगल स्तुतिहरूको प्रस्तुति पछि अब यहाँहरू समक्ष प्रस्तुत गरिन्छ संगीतमय गायत्री भजन।

आदरणीय श्रोतृवृन्द, संगीतमय गायत्री वदन पछि अब यहाँ समक्ष प्रस्तुत गरिन्छ शाश्वत सन्देश। स्कन्द पुराणमा भनिएको छ, पशुन विसृजिता तेन पूर्वम गावो विनिर्मितः तेन तासाम पय सस्तम श्राद्धे सर्व विशेषतः। ब्रह्माजीले पशुहरूको सृष्टि गर्ने क्रममा सबैभन्दा पहिले गाईको नै सृष्टि गर्नुभयो। त्यसकारण श्राद्धका समयमा गाईकै दुध दही र घिउ काममा ल्याउनु पर्दछ। शाश्वत सन्देशको प्रस्तुतिपछि आदरणीय श्रोतृवृन्द, अब यहाँहरू समक्ष प्रस्तुत गरिन्छ आधुनिक भजन, कृष्ण जपेर जीवन बिताउन पाए हुन्थ्यो।

0: प्रस्तुत आधुनिक भजन पछि आदरणीय श्रोतृवृन्द अब यहाँहरू सुन्न सक्नुहुनेछ धार्मिक सांस्कृतिक र भाषिक चिन्तन। धार्मिक सांस्कृतिक र भाषिक चिन्तन अन्तर्गत आज यहाँहरू श्रीमद् भागवत महापुराण एकादश स्कन्दको अठाइसौँ अध्यायको बाँकी अंश मध्येको कथा सुन्न सक्नुहुनेछ। हिजोको प्रसङ्गमा भगवान् श्रीकृष्णले उद्धवजीलाई परम तत्त्वका सन्दर्भमा बताउनु भएको प्रसङ्ग आएको थियो। आज पनि त्यही प्रसङ्गको निरन्तरता। उद्धवजीलाई भगवान श्रीकृष्ण भन्नुहुन्छ, यहाँ के शङ्का हुन्छ भने शास्त्रहरूमा ब्रह्म निर्वाण मृच्छति अर्थात् उसले ब्रह्म निर्वाण प्राप्त गर्दछ। सत्येन लभ्यस् तपसा हेष आत्मा अर्थात् यो आत्मा सत्य र तपस्याद्वारा प्राप्य छ, उपलब्ध छ आदि किन भनियो त? फेरि आत्मप्राप्ति गर्नै नपर्ने भए गुरु सेवन, वेदान्त श्रवण, भगवत शरणागति, त्याग, वैराग्य आदि किन चाहियो त? यी प्रश्नहरूको उत्तर के हो भने आत्मप्राप्ति गर्ने भनेको कुनै आफूभन्दा अलग वस्तुलाई प्राप्त गर्ने होइन। आत्मा त आफै भएकाले नित्य प्राप्त छँदैछ, त्यसैले प्राप्त भएकै वस्तुलाई प्राप्त गर्ने हो। त्यसैले भनिन्छ ब्रह्मैव सन् ब्रह्माप्येति अर्थात् ब्रह्म भएर नै ब्रह्मलाई प्राप्त गर्दछ। आफैले आफैलाई पाउनुको तात्पर्य बीचमा अज्ञानवश आफू बिर्सिएको या हराए नै भएकोमा ज्ञानद्वारा आफू नित्य प्राप्त नै रहेछ भनी बुझ्नु हो। यसलाई वेदान्तमा कण्ठगत मणि प्राप्ति अर्थात् घाँटीमा रहेको हार पाउनु भन्ने दृष्टान्तद्वारा बुझाइएको छ। घाँटीमा लगाइएको हार बिर्सनाले हराए झैँ भएको थियो, पछि ऐनामा हेर्दा देखियो र त्यो त्यही रहेको पाइयो। यसै गरी पहिलेदेखि नै रहेको तर बीचमा बिर्सिएको आत्मालाई अपरोक्ष रूपले जान्नु नै त्यसलाई प्राप्त गर्नु हो। आत्मा अप्राप्त भएको भ्रमलाई हटाउने अपरोक्ष ज्ञान हुनका लागि पनि अनेक साधनको आवश्यकता पर्ने भएकाले वेदान्त श्रवण आदि सबै सार्थक रहेका छन्। आत्मालाई जान्न किन प्रयास गर्ने? किनभने आत्मालाई त सबै सामान्य मानिसहरूले पनि म छु भनी जानिरहेकै छन् भन्ने शङ्का पनि हुन सक्छ। यसको उत्तर हो आत्मालाई सामान्य मानिसहरूले शरीर, इन्द्रिय, मन आदिदेखि पृथक भनेर स्पष्टत जानेका छैनन्। शरीर आदिसँग मिश्रित आत्मालाई जान्नु त शास्त्रीय दृष्टिमा आत्मालाई नजान्नु नै हो। त्यसैले सबैले आफूलाई जान्ने भए तापनि शास्त्रमा तिनीहरूलाई अज्ञानी, आत्महा आदि भनी निन्दा गरिएको छ। भगवान भन्नुहुन्छ अविविक्तम अज्ञानम अर्थात् आत्मालाई शरीर आदिसँग विवेक गरी नबुझ्नु यही अज्ञान हो। यसमा शरीर मन आदिसँग तादात्म्य अध्यास गरी आत्मालाई बुझिन्छ। पछि इच्छया अर्थात् केवल आत्मदृष्टि भएपछि भने अज्ञानवश भएको त्यो अविविक्त आत्मबोध पनि नष्ट हुन्छ। यसरी अज्ञानीले शरीर आदिसँग मिसमास पारी जानिरहेको आत्मालाई ज्ञानीले त्यसदेखि विविक्त गरी जान्दछ। आत्मा त नित्य प्राप्त आफू नै भएकाले न त अज्ञानीले त्यसको त्याग गर्न सक्दछ न त ज्ञानीले त्यसको ग्रहण गर्न सम्भव छ। त्यसैले शास्त्रमा आत्मालाई हेयोपादेय विवर्जित भनी बताइएको पाइन्छ। आत्मप्राप्ति या आत्मज्ञान भनेको अनात्म पदार्थको निरसन नै हो। वस्तुतः साधकले आत्मज्ञानका लागि नभई अविद्या निवृत्तिकै लागि प्रयास गर्नुपर्छ। जब अविद्या हट्दछ तब स्वयं प्रकाश आत्मा स्वयं अपरोक्ष रूपमा प्रतिभाषित भइहाल्दछ। त्यसैले आत्मालाई ज्ञानले विषय गरी अपरोक्ष बनाउने होइन। उपनिषद्मा भनिएको छ यत साक्षात् अपरोक्षात् ब्रह्म अर्थात् आत्मा साक्षात् अपरोक्ष छ, अरू साधनद्वारा अपरोक्ष हुने होइन। त्यसैले सूर्यलाई देख्न बादल हटे मात्र पुग्ने, टर्च लाइट बाल्न नपर्ने भने जस्तै आत्मालाई अपरोक्ष गर्न पनि अज्ञान हटे मात्रै पुग्ने कुरा सिद्ध छ। अज्ञानका कारण संश्रेष्ठ रूपमा अर्थात् शरीर आदिसँग मिसमास गरी बुझिएको आत्मालाई अविद्या निवृत्ति रूप केवल आत्मदृष्टिद्वारा पृथक रूपमा साक्षात्कार गर्नु यही नै आत्मप्राप्ति हो। त्यसैले मोक्ष भनेको पनि अविद्या निवृत्ति उपलक्षित आत्मा नै हो, कुनै नयाँ वस्तु होइन। भगवान् श्रीकृष्ण उद्धवजीलाई फेरि अगाडि बढ्नुहुन्छ। यथा इभानो हृदयो नृचक्षुषाम तमो निहन्यान्न तु सद् विधत्ते एवं समीक्षा निपुणा सती मे हन्या तमिश्रम पुरुषस्य बुद्धे। जसरी सूर्यको उदय भएपछि त्यसले मनुष्यहरूको आँखालाई ढाक्ने अन्धकारलाई नष्ट गर्दछ तर पहिलेदेखि नै विद्यमान घट आदि पदार्थहरूको सृष्टि गर्दैन, केवल भएकै पदार्थलाई देखाइदिन्छ। त्यसै गरी मेरो निश्चयात्मक यथार्थ साक्षात्कार अर्थात् आत्मज्ञानले मनुष्यहरूको बुद्धिमा रहेको अज्ञानलाई हटाइदिन्छ र पहिलेदेखि नै सत्रूपमा विद्यमान आत्मानुभव गराउँछ, कुनै नभएको कुराको अनुभव गराउँदैन। यस स्वयं ज्योति रजो प्रमेयो महानुभूति सकलानुभूति एको द्वितीयो वचसाम विरामे येने चिता बाघ सबश्चरन्ति। आत्मा नित्य प्राप्त स्वयं प्रकाश र जन्म आदि विकारले रहित छ, यसलाई प्रत्यक्ष आदि प्रमाणद्वारा जान्न सकिँदैन। आत्मा अपरिच्छिन्न ज्ञान र ऐश्वर्यले सम्पन्न छ, यो सर्वात्मा सर्वसाक्षी अद्वितीय छ। वाणी, प्राण तथा अन्य इन्द्रियहरूले यसलाई प्राप्त गर्न सक्दैनन् र निवृत्त हुन्छन्। निवृत्त भएका ती इन्द्रियहरू पुनः यही आत्माद्वारा प्रेरित भएर आआफ्नो विषयहरूमा प्रवृत्त हुन्छन्। यदा वानात्म सम्मोहो यद् विकल्पस्तु केवले आत्मन्द्रिते समात्मा नवलम्बो न यस्य हि। अद्वितीय आत्मामा यो जुन भेद व्यवहार अर्थात् विविधताको प्रतीत भइरहेको छ यो सब मनको भ्रम हो। भ्रमको अधिष्ठान पनि आफ्नै आत्मा हो। अध्यस्त वस्तुको सत्ता अधिष्ठानको सत्तादेखि अतिरिक्त हुँदैन। अतः प्रतीयमान भेद व्यवहारको अधिष्ठान आत्मा नै भएकाले यहाँ आत्मादेखि भिन्न कुनै पनि वस्तु छैन। यन्नामा कृतिभिर्ग्राह्यम पञ्चवर्णमवादितम व्यर्थे नाप्यर्थवादोयम द्वयम् पण्डितमानिनाम। आफूलाई पण्डित ठान्ने केही अभिमानीहरू के भन्दछन् भने पञ्चमहाभूतात्मक प्रतीयमान द्वैत अर्थात् देहादि जो छ यो सत्य हो किनभने विभिन्न नाम र रूपद्वारा यसको ग्रहण हुन्छ। तर यहाँ के बुझ्नु पर्दछ भने वेदशास्त्रमै वर्णित यस्ता विषयहरू अर्थवाद मात्र हुन् किनभने द्वैत प्रतीति अर्थशून्य छ अवास्तविक छ र यो भ्रम सिवाय केही पनि होइन। योगिनो पक्क योगस्य युञ्जन्त काय उत्तिथै उपसर्गैर विहन्ने त तत्रायम विहितो विधि। योग साधना पूर्ण नभएको योगाभ्यास गरिरहेको योगीलाई योगाभ्यास अपूर्ण भएकै बेलामा शरीरभित्रबाट अचानक उत्पन्न भएका रोग आदि विघ्नहरूले योगीको शरीर आदि पीडित भयो भने ती विघ्नहरूको प्रतिकार गर्न यो विधि बताइएको छ। योग धारणया काश्चित् दासनैर् धारणान्वितैः तपो मन्त्रौ सधैं काश्चित् दुपसर्गान् विनिर्दहेत। जाडो गर्मी आदि विघ्नहरूलाई चन्द्र सूर्य आदिको धारणाद्वारा वातादि रोगलाई वायुको धारणायुक्त आसनद्वारा र ग्रह सर्पादिजन्य विघ्नहरूलाई तप मन्त्र तथा औषधिहरूद्वारा नष्ट गर्नुपर्दछ। काश्चिन् ममानुध्यानेन नाम संकीर्तनादिभिः योगेश्वरानुवृत्त्या वा हन्य दशुवधान छनहि। काम क्रोध आदि विघ्नहरूलाई मेरो चिन्तन नाम जप र संकीर्तनद्वारा नष्ट गर्नुपर्दछ। त्यसै गरी योग भ्रष्ट गराउने दम्भ अभिमान मद आदिलाई महापुरुषहरूको सेवा उपासना आदिद्वारा बिस्तारै बिस्तारै नष्ट गर्नुपर्दछ। केचित् देहमिमम धीरा सुकल्पम वयसी स्थिरम विधाय विविधोपाय रथ युञ्जन्ति सिद्धये। केही जितेन्द्रिय योगीहरू यस्ता पनि छन् जो योग सम्बन्धी विभिन्न उपायले यो शरीरलाई बुढ्याई रोग आदिले रहित सुदृढ बनाउनका साथै युवा अवस्थामै स्थिर गराउँछन् र विभिन्न किसिमका सिद्धि प्राप्त गर्नका लागि योगाभ्यास गर्दछन्। नहि तत् कुशला धृत्यम तदा यासो ह्यपार्थक अन्तभत्वा छरीरस्य फलसेव वनस्पते। त्यस्तो शारीरिक सिद्धिका लागि गरिएको योगाभ्यासलाई विवेकीहरूले आदरणीय मान्दैनन् किनभने शरीर फल झैँ नाशवान छ। अत वृक्षमा फल्ने फल झैँ नश्वर देहलाई सुदृढ बनाउन गरिने योग व्यर्थ छ। त्यसैले आत्मलाभका लागि नै योग गर्नुपर्दछ। योगम निषेवतो नित्यम कायश्चित् कल्पतामियात् तच्छ्रद्धान्नमतिमान योगमुत्सृज्य मत्परः। धेरै दिनसम्म निरन्तर योगको अभ्यास गर्दै जाँदा यदि कदाचित संकल्प बिना नै शरीर सुदृढ भइहाल्यो भने पनि मेरो आराधनामा संलग्न विवेकीले चित्तको एकाग्रता रूप योगाभ्यासलाई छोडेर त्यो शारीरिक सिद्धिमा विश्वास नगरोस्। योगचर्या मिमाम योगी विचरण मदपाश्रय नान्तरायैर्विहन्ने त निष्पृह ससुखानुभू। विषयहरूमा अलिकति पनि अभिलाषा नराख्ने र ममा पूर्णतः आश्रित हुने योगीले मैले बताएको यो योगचर्याको अनुष्ठान गर्दछ भने त्यो योगीलाई कुनै पनि प्रकारको विघ्नले दुःख दिन सक्दैन। उसले सदैव आत्मसुखको अनुभव गर्दछ। अस्तु आदरणीय श्रोतृवृन्द, अहिले यहाँहरू धार्मिक सांस्कृतिक र भाषिक चिन्तन अन्तर्गत श्रीमद् भागवत महापुराण एकादश स्कन्दको 28 अध्यायको बाँकी अंशको कथा सुन्दै हुनुहुन्थ्यो। यस सम्बन्धमा हामीले डाक्टर स्वामी रामानन्द गिरीद्वारा नेपाली भाषामा अनुवादित श्रीमद् भागवत महापुराण ग्रन्थको 7 खण्डलाई सन्दर्भ सामग्रीका रूपमा लिएका छौँ। आदरणीय श्रोतृवृन्द, आजको धार्मिक अनुष्ठानको समय सकिनै लागेको छ। कार्यक्रमको अन्तमा आरती भजन प्रस्तुत गर्दै भोलि बिहान 5 बजे पुनः कार्यक्रम मार्फत भेट हुने बाचासहित विदा हुन चाहन्छौँ। प्राविधिक सहकर्मी भविष्यरा सहित म गोपाल भण्डारीलाई पनि आज्ञा दिनुहोस्। हस्त, सुप्रभातम्।
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास दुई गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295317। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यस्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन।

0: पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजुभाइको के को गफगाफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656540459। मोबाइल नम्बर 9803880384, 9846 37 39।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563644, 98563606.
2: दमौली एफएम 94.2 समुदायको आवाज। दमौली एफएम 94.2 समुदायको आवाज।
3: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
4: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत भने केलहार, सत्यनाश पारो।
3: ए, यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउन, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
4: विगत दुई दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू नदुखेकन दाँत फुकाल्ने,
3: नमिलेको दाँतहरू मिलाउने,
4: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
3: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे

0: आज 2083 जेठ 9 गते शनिबार, जेठ शुक्ल सप्तमी 23 मे सन् 2026, नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै रिदम सिंहको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: एमाले सचिवालयमा अल्पमतमा ओली, रविको मुद्दा फिर्ता भएपछि रासुपामा तरंग, छैनन् गृहमन्त्री, बोल्दैनन् प्रधानमन्त्री, विस्थापित सुकुम्बासीहरू 27 दिनदेखि होल्डिङ सेन्टरमा, लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको युवाको सक्रियतामा भजन साँच शीर्षकको शुभ समाचार।
0: परम्परागत लोक भजन संस्कृतिको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले तमघासका युवा सक्रिय देखिएका छन्। स्थानीय 18 जना युवाले स्वतस्फूर्त रेसुङ्गा भजन साँच गरिरहेका छन्। पहिलो चरणमा नगरभित्रका सबै प्रसिद्ध धार्मिक स्थलहरूमा पुगेर भजन गाउने र विस्तारै जिल्लाभर विस्तार गर्ने अभियन्ता विशेष श्रेष्ठले बताउनुभयो। स्थानीय समुदायसँग भजन गाउने र सामूहिक रूपमा रमाउने कार्यले स्थानीय सांस्कृतिक वातावरणमा नयाँ ऊर्जा भरेको श्रेष्ठले बताउनु भएको छ। उहाँले आफूहरू सिक्दै पनि रहेकाले पुराना पुस्ता र व्यावसायिक भजन कलाकारहरूसँगै राखेर भजन गाउनुका साथै युवाहरूले गोजीबाट पैसा निकालेर भजनको व्यवस्थापन गर्ने र स्वतस्फूर्त प्राप्त सहयोग रकमबाट वाद्यवादनका सामग्री खरिद गर्ने गरेको यस्तै अभियन्ता श्रेष्ठका अनुसार सबै युवा कुनै न कुनै व्यवसाय वा उद्यमसँग आबद्ध भएकाले समय व्यवस्थापन नै प्रमुख चुनौती रहेको बताउनु भएको छ। युवाको समय अभियानले आधुनिकता र प्रविधिको प्रभावले ओझेलमा पर्न थालेका लोक भजनहरूलाई पुनर्जीवित गर्न महत्वपूर्ण योगदान पुर्याएको छ। भजन केवल धार्मिक आस्था मात्रै नभएर मनोरञ्जनका माध्यमबाट सामाजिक एकता र मानसिक शान्ति प्राप्त हुने गर्छ। कार्यक्रममा स्थानीय बासिन्दाको समेत उत्साहजनक सहभागिता छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: को अवसर में क्रम्प्टन ब्रांड का एयर कूलर सीलिंग फैन स्टैंड फैन मिक्सर र आयरन को खरीद में एक्साइटिंग ऑफर पाउनु होस् हर एक 15 दिन में क्रम्प्टन को मिक्सर र बम्पर लकी ड्रामा माइडिया डबल डोर रेफ्रिजरेटर जितने मौका पनि नागरिकता मात्र भए पुग्छ सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार सचिवालयमा अल्पमतमा ओली शीर्षकमा नागरिक दैनिकमा खबर छापिएको छ नेकपा एमालेमा सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली पहिलो पटक अल्पमतमा पर्नु भएको छ पार्टी सचिवालयको शुक्रबार बसेको बैठकमा अध्यक्ष ओली अल्पमतमा पर्नु भएको हो शुक्रबार पाँच मध्ये चार उपाध्यक्षले अध्यक्ष ओलीलाई सम्मानजनक ढंगले नेतृत्व छाड्न आग्रह समेत गरेका छन् रामबहादुर थापा बाहेक सबै उपाध्यक्षले नेतृत्व छाड्न आग्रह गरेका थिए एमालेका पाँच उपाध्यक्ष मध्ये रामबहादुर थापा बाहेक विष्णु पौडेल गोकर्ण विष्ट पृथ्वी सुब्बा गुरूङ र रघुजी पन्त तथा महासचिव शंकर पोखरेल ओली नेतृत्वको विपक्षमा देखिएका छन् तीन उपमहासचिव मध्ये योगेश भट्टराई विपक्षमा लेखराज भट्ट पश्चिमा र रघुवीर महासेठ तटस्थ रहेका छन् पाँच मध्ये चार उपाध्यक्ष ओलीको विपक्षमा देखिएका छन् महासचिव शंकर पोखरेल स्वयं पनि पछिल्लो पटक ओलीको विपक्षमा देखिएका छन् उपसचिव मध्ये योगेश भट्टराई ओलीको पक्षमा छैनन् लेखराज भट्ट ओलीको पक्षमा देखिएका छन् भने रघुवीर महासेठ खुलिसकेका छैनन् सचिवहरू छविलाल विश्वकर्मा र पद्मा अरियाल ओलीले मार्ग प्रशस्त गर्नुपर्ने बाटोमा रहेका छन् त्यस्तै शेरधन राई मुखदर्शक छन् महेश बस्नेत र भानुभक्त ढकाल भने ओलीको पक्षमा खुलेका छन् त्यस्तै राजन भट्टराई हिक्मत कार्की र यामलाल कडेल खुलिसकेका छैनन् खगराज अधिकारीले पनि केही बोलेका छैनन्
3: रविलाई राहत रासोपामा तरंग शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा खबर छापिएको छ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरूद्ध सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा फिर्ता भएको छ कास्की जिल्ला अदालतले शुक्रबार लामिछाने सहितको सहकारी सम्बन्धी मुद्दामा जोड़िएको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको दावी हटाउन अनुमति दिएको हो न्यायाधीश हिमलाल बेलवासेको इजलासले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा दर्ता भएको अभियोग पत्र संशोधन गरी सहकारी ठगीको मुद्दालाई मात्रै निरन्तरता दिने गरी आदेश जारी गरेको छ नेपाल सरकार वादी रहेको यो मुद्दामा लामिछानेसँगै गितेन्द्र बाबु जीवी राई छविलाल जोशी लगायतलाई प्रतिवादी बनाइएको छ जिल्ला सरकारी वकिल कार्ले कास्कीले साबिकको अभियोग पत्रमा संशोधनको माग गर्दै अदालतमा निवेदन दिएको थियो सरकारी पक्षको माग संगठित अपराध र सम्पत्ति शुद्धिकरणको दावी कायम नराखी केवल सहकारी ठगीको मुख्य अभियोगमा मात्रै कार्यवाही अघि बढ़ाउने भन्ने थियो अदालतले पीड़ित बचतकर्ताको रकम छिटो र सहज रूपमा फिर्ता गराउनु नै यस मुद्दाको मुख्य विषयवस्तु रहेको उल्लेख गरेको छ आदेशमा भनिएको छ पीड़ित जाहेरवालाको बचत रकम सहज र शीघ्र फिर्ता दिलाउनु न्यायिक निरूपणको मूल विषयवस्तु रहेको र जाहेरवालाहरूलाई सोही माग गरेको देखिन्छ यी मुद्दा फिर्ता भएसँगै रासोपा सभापति रवि लामिछानेलाई राजनैतिक रूपमा उन्मुक्ति भने मिलेको छ
2: मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले शुक्रबार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ जनमत पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन प्रदेशसभामा प्रस्ताव गर्नुभएको थियो कांग्रेसका मुख्यमन्त्री यादवलाई एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाले विश्वासको मत दिएका छन् विश्वासको मतका पक्षमा 62 र विपक्षमा 38 मत परेको छ प्रदेशसभामा 100 सांसद उपस्थित थिए जसपा नेपाल का मन्त्रीलाई मुख्यमन्त्रीले बिहिबार जिम्मेवारी विहीन बनाएपछि जसपा सहित जनमत पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विपक्षमा मत दिएका छन्
3: शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिमा कारागारमा रहेका कैदीबन्दीको मानव अधिकारको विषयमा छलफल भएको थियो। यो विषयमा गृहमन्त्रीसँग छलफल गर्ने समितिको कार्यसूचीमै उल्लेख थियो, तर समिति सदस्यले गृहमन्त्रीसँग प्रश्न सोध्न पाएनन्। गृह मन्त्रालय प्रधानमन्त्री बालेन्द्र शाह आफैले सम्हालिरहनु भएको छ। उहाँ संसदीय समितिमा पनि जानु भएन। तत्कालीन गृहमन्त्री सुदन गुरूङले गत वैशाख 9 गते राजीनामा दिनुभएको थियो। त्यसपछि मुलुकले अर्को गृहमन्त्री पाउन सकेको छैन। समिति सभापति समीक्षा बाँसकोटाले गृह मन्त्रालयबाट गृह सचिव राजकुमार श्रेष्ठ उपस्थित रहेको जानकारी गराउनुभयो। सांसदहरूले राजनैतिक नेतृत्वसँग सिधै प्रश्न गर्न पाएनन्। यस्तो अभ्यास कहिलेसम्म देखिने हो, टुङ्गो छैन। गृहमन्त्री नभएकै बेला काठमाडौँ उपत्यका सुकुम्बासी बस्तीमा डोजर चल्यो। उनीहरूको व्यवस्थापनको विषयमा विभिन्न टीका टिप्पणीहरू समेत भइरहेका छन्, तर जवाब दिन न गृहमन्त्री छन् न प्रधानमन्त्री बालेन जवाब दिन तयार हुनु भएको छ। यसले जवाबदेहिताको विषयलाई कमजोर बनाएको बताउँछन् सुरक्षा विज्ञ एवं पूर्व डीआईजी हेमन्त मल्ल। गृहमन्त्रीको जिम्मेवारी समेत लिनुभएका प्रधानमन्त्री आइसोलेसनमा बस्नुहुन्छ, भेट्न मन पराउनुहुन्न। उहाँले भन्नुभयो, गृह मन्त्रालयमा कैयौं बैठक बस्नुपर्ने र आवश्यक समन्वय गर्नुपर्ने हुन्छ। नियमित बैठक बसेन, समन्वय सहकार्य भएन भने सुरक्षा चुनौती थपिन्छ। उहाँका अनुसार गृह मन्त्रालयसँग सशस्त्र प्रहरी बल, आन्तरिक सुरक्षा, सीमा सुरक्षा, विद्रोह नियन्त्रण, आतंकवाद नियन्त्रण, राहत उद्धार, राष्ट्रिय महत्वका पूर्वाधारको सुरक्षा, राजस्व सुरक्षा र प्रहरीको व्यवस्थापन जस्ता महत्वपूर्ण जिम्मेवारी रहे पनि मन्त्री नहुँदा थप समस्या उत्पन्न हुन सक्छ। छैनन् गृहमन्त्री, बोल्दैनन् प्रधानमन्त्री शीर्षकमा मध्याह्नमा खबर छ।
2: सुकुम्बासीहरू 27 दिनदेखि होल्डिङ सेन्टरमा शीर्षकमा नागरिक दैनिकले खबर छापेको छ। काठमाडौँ उपत्यका विभिन्न सुकुम्बासी बस्तीका घर टहरामा डोजर चलाएको 27 दिन भएको छ। डोजर लगाएर बस्ती खाली गराइएकै दिनदेखि सुकुम्बासीहरूलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। होल्डिङ सेन्टरमा सुकुम्बासीको जीवनयापन र औषधि उपचार निकै दयनीय देखिएको प्रतिवेदन राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिले तयार गरेको छ। उक्त प्रतिवेदन केही दिनभित्रै पूर्वाधार मन्त्रीलाई बुझाउने तयारी भएको समितिका सदस्य सुनिल थापाले बताउनु भएको छ। समितिका सदस्यहरू गत वैशाख 29 गते होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीको स्थिति बुझ्न इचङ्गु नारायण स्थित अपार्टमेन्टमा पुगेका थिए। समितिको टोलीमा होल्डिङ सेन्टरमा सुकुम्बासीहरूको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिका कर्मचारी पनि रहेका थिए। उनीहरूका अनुसार इचङ्गु नारायण पुग्दा सुकुम्बासीको स्थिति निकै दयनीय थियो। सुकुम्बासीले प्रदूषित टलको पानी पिउन बाध्य रहेको बताइरहेका थिए। त्यस्तै अहिले केही सुधार भए तापनि पूरै सुधार नभइसकेको उनीहरूले बताएका छन्। समितिले केही दिनमा पूर्वाधार मन्त्री तथा मन्त्रालयका सचिवलाई समेत बोलाएर छलफल गर्ने जनाइएको छ। संसदीय समितिका सदस्यहरूले स्थलगत अध्ययन गरेपछि सुकुम्बासीको अवस्थामा धेरै सुधार आएको अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिका कर्मचारीहरू बताउँछन्।
3: अति कम विकसित मुलुक एलडीसीबाट विकासशील मुलुकमा स्तर उन्नति हुने समय सीमा 3 वर्ष पछि धकेल्न नेपालले संयुक्त राष्ट्रसंघलाई औपचारिक पत्र पठाएको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार यसअघि सन् 2026 नोभेम्बरका लागि तय भएको स्तर उन्नतिको मिति सन् 2029 नोभेम्बरसम्म पुर्याउन आग्रह गरिएको हो। नेपालले विकासशील मुलुकमा स्तर उन्नति हुने प्रक्रियालाई थप तयारीका लागि मिति पछाडि सारिएको यो दोस्रो पटक हो। परराष्ट्र मन्त्री शिशिर खनालले गत 30 वैशाख अर्थात 13 मेमा संयुक्त राष्ट्रसंघको विकास नीति समिति सीडीपीका अध्यक्षलाई यस सम्बन्धमा औपचारिक पत्र पठाइसकेको मन्त्रालयले स्पष्ट पारेको छ। यसअघि अर्थ मन्त्रालयका अधिकारीहरूले 17 मेमा पत्र पठाएको दावी गरेका थिए। नेपाल सरकारले अति कम विकसित मुलुकबाट हुने निर्धारित स्तर उन्नतिलाई तत्कालका लागि स्थगन गर्ने औपचारिक प्रक्रिया अघि बढ़ाएको छ। मन्त्रालयको मस्यौदा विज्ञप्तिमा भनिएको छ, स्तर उन्नतिलाई पछाडि धकिल्न सरकारले मुख्य पाँच कारण अघि सारेको छ। क्षेत्रीय द्वन्द र विश्वव्यापी आपूर्ति श्रृंखलामा आएको अवरोध र रेमिटेन्स आपूर्वाहमा परेको प्रभावका कारण नेपालको अर्थतन्त्रमा असर परेको र वैदेशिक मुद्राको प्रमुख आधार रहेको रेमिटेन्स आपूर्वाहमा प्रभाव रहेकाले यो निर्णय लिनु परेको मन्त्रालयले जनाएको छ। विश्व बैंकले सन् 2026 नेपालको आर्थिक वृद्धि दर 2.3% सीमित रहने प्रक्षेपण पनि गरेको अवस्थालाई मुख्य रूपमा लिएको छ। विकासशील मुलुकमा स्तर उन्नति हुन नेपालले माग्यो थप 3 वर्ष शीर्षकमा कान्तिपुरले खबर लेखेको छ।
2: हुलाकी सड़क अन्तर्गत बाँके र दाङका बीचमा करिब 35 किलोमिटर खण्ड अधुरो छ। नेपालगंजदेखि बाँकेको राप्ती सोनारी 3 नारायणपुर र दाङको देउखुरी स्थित राजपुर गाउँपालिकासम्म सड़क निर्माण भए पनि बाँकी खण्ड विस्तारको काम रोकिएको छ। राष्ट्रिय सड़क सञ्जालसँग अहिलेसम्म नजोड़िएका राप्ती पालिका स्थानीय यही हुलाकी सड़क विस्तार हुने प्रतीक्षामा छन्। सड़क सञ्जालको पहुँच नहुँदा यहाँका नागरिकले राप्ती नदीमा हरेक वर्ष डुंगा र झुलुङ्गे पुलबाट वारपार गर्नुपर्छ। राप्ती पारी क्षेत्रमा भरपर्दो सड़क निर्माण नहुँदा त्यहाँका स्थानीय खण्डौं समय पैदल हिँडेर गन्तव्यमा पुग्ने गर्दछन्। स्थानीयका अनुसार चुनावको समयमा उम्मेद्वारहरू राप्ती पारीका गाउँमा पुगेर सड़क र राप्ती नदीमा पक्की पुल बनाइदिने आश्वासन बाँड्छन्। चुनाव सकिएपछि जितेर गएका उम्मेद्वारहरू कहिल्यै फर्किँदैनन्। हुलाकी सड़क कहिले बन्ने हो केही थाहा छैन। सड़क राम्रो नहुँदा यहाँ अटोरिक्सा समेत चल्न सक्दैनन्। राप्ती सोनारी एक चुनाहा गाउँकी गीता खड्काले बताउँछिन्। गाउँदेखि झोलुङ्गे पुल रहेको भवानीपुर गाउँसम्म पुग्न 1.5 घण्टा र बर्दापुरको झोलुङ्गे पुलमा पुग्न 1 घण्टा जति पैदल हिँड्नुपर्ने उनले बताएकी छन्। झोलुङ्गे पुल बाहेक पूर्व पश्चिम महेन्द्र राजमार्गमा पुग्न अर्का विकल्प भनेको डुंगा रहेको छ। बर्खायाममा डुंगाको यात्रा झन जोखिमपूर्ण हुने उनी बताउँछिन्। गाउँमा विद्यालय नभएकाले बच्चाहरू घण्टौं पैदल हिँडेर विद्यालय जानुपर्ने बाध्यता रहेको पनि उनले सुनाएकी छन्। राप्तीपारी भरपर्दो सड़क र नदीमा पक्की पुल नहुँदा हिउँदमा मात्र स्थानीयले ट्राक्टरबाट सामान ढुवानी गर्नुपर्ने बाध्यता रहिआएको छ।
3: देशभरका न्यायालयबाट मुद्दा फैसला भएर फरार रहेका प्रतिवादीहरू धमाधम कार्यवाहीको दायरामा आएका छन्। कर्तव्य ज्यान, लागू औषध जबरजस्तीकरणी, बैंकिङ कसुर, ठगी लगायतका मुद्दामा फरार रहेका 2,319 प्रतिवादी पछिल्लो एक महिनामा फरार रहेकोमा पक्राउ परेका छन्। नेपाल प्रहरीले विशेष अभियान नै चलाएर उनीहरूलाई पक्राउ गरेको हो। नेपाल प्रहरीको तथ्याङ्क अनुसार गत वैशाख महिनामा मात्रै ठूलो संख्यामा फरार प्रतिवादी पक्राउ भएका छन्। उनीहरू 21 करोड़ भन्दा बढ़ी जरिवाना असूल भएको छ। पक्राउ परेका प्रतिवादीहरूबाट 825 वर्ष भन्दा बढ़ी कैद सजाय कार्यान्वयनमा आएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अवि नारायण काफ्लेले बताउनुभयो। अदालतबाट दोषी ठहर भई सजाय भुक्तान गर्न बाँकी रहेका 2,319 प्रतिवादीलाई विभिन्न स्थानबाट पक्राउ गरी कैद भुक्तानमा पठाएका छौं।

नयाँ वर्षको अवसरमा सेन्सेईका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: एप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट्स। वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिसवासरमा वासिङ ट्याब्लेट्स, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका वरिष्ठ नेता बालिन